दिन शुक्ल प्रतिपदाका दिन घर घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै दुर्गा पक्ष आरम्भ भएको मानिन्छ। नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज असोज 25 गते घटस्थापनाको उत्तम साइट बिहान 11:47 रहेको छ। घटस्थापनाका दिन पूजा कोठा वा दशैं घरमा दियो कलश र गणेश स्थापना गरी दुर्गा भवानीको आह्वान गरिन्छ। शुद्ध माटो वा बालुवामा जौ छरेर जमरा राख्ने र 9 दिनसम्म दुर्गाका विभिन्न स्वरूपको पूजा आजा गर्ने चलन छ। समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईका अनुसार आज चित्रा नक्षत्र परेकाले मध्याह कालको अभिजित मुहूर्तमा घटना स्थापनाको साइत निर्धारण गरिएको हो। सूर्योदयमा प्रतिपदातिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यता अनुसार आजकै दिन साइत तोकिएको उहाँले बताउनुभयो। नवरात्रभर शैलपुत्री ब्रह्मचारिणी चन्द्रघण्टा कुष्माण्डा यस्तै गरी स्कन्द माता कात्यायनी कालरात्री महागौरी र सिद्धिदात्री गरी दुर्गाका 9 स्वरूपको पूजा आजा गरिन्छ। दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका प्रतीकका रूपमा मनाउने धार्मिक परम्परा रहिआएको छ। दशैंको 7औं दिन फूलपाती भित्राइन्छ भने महाअष्टमी र महानवमीको दिन शक्तिपीठ तथा दशैं घरमा विशेष पूजा आजा गरिन्छ। विजया दशमीका दिन मान्यजनबाट टीका जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। यस वर्ष विजया दशमी कार्तिक 4 गते बुधबार परेको छ। समितिका अनुसार यो दिन देवी विसर्जनको साइत बिहान 8:39 र 8:49 र टीका ग्रहणको उत्तम साइत बिहान 10:26 रहेको छ। धार्मिक आस्था पारिवारिक पुनर्मिलन र सामाजिक सद्भावसँगै जोड़िएको बड़ा दशैं कोजागर पूर्णिमासम्म मनाउने चलन छ। रोजगारी अध्ययन तथा अन्य कामले घर बाहिर रहेका मानिसहरू दशैं मनाउन आफ्नो जन्मथलो फर्कने भएकाले यो पर्व पारिवारिक भेटघाट र मिलनका रूपमा समेत मान्ने गरिन्छ। दशैंका बेला सरकारले विदा समेत दिने गरेको छ। नेपाली कांग्रेसको 15औं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना शुरू भएको छ। शुक्रबार सम्पन्न भएको मतदानपछि शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दुवै पदको मतगणना थालिएको र अहिले पनि मतगणना जारी रहेको बताइन्छ। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्री पदका उम्मेद्वारहरूको मतगणना शुरू भएको हो। त्यसअघि निर्वाचन समितिले सम्बन्धित उम्मेद्वारहरूसँग छलफल गरेको थियो। उम्मेद्वारहरूको रोहबरमा मतपेटिका खोलेर मतगणना अघि बढ़ाइएको निर्वाचन समितिले जनाएको छ। मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेरा जडान गरिएको छ भने गणना स्थलमा सहभागी हुने प्रतिनिधिहरूको नाम समेत संकलन गरिएको छ। यसअघि शुक्रबार राति मतदान सकिए लगत्तै सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो। सभापतिमा गगन कुमार थापाले झण्डै 94% मत प्राप्त गर्दै प्रतिस्पर्धी श्यामकृष्ण खड्कीलाई पराजित गर्नुभयो। नवनिर्वाचित सभापति थापाले शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महाधिवेशनमा पराजित हुने नेताहरूलाई समेत समेटेर अघि बढ़ने बताउनु भएको छ। यसैबीच नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आगामी विजयलाई नयाँ जिम्मेवारीको रूपमा लिएको बताउनु भएको छ। सभापतिमा विजय भएपछि सानेपा स्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफूले जिम्मेवारी पाएको र सो जिम्मेवारीलाई थप जिम्मेवारीका रूपमा लिँदै आफूले पार्टीलाई काम गर्ने तरिका बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कांग्रेस छोडेका र असन्तुष्ट रहेका सबैलाई फर्काउने बताउँदै आफूहरू इतिहासको ब्याज खान नआएको भन्दै आफूहरूले महाधिवेशनबाट विश्वास जितेर नयाँ इतिहास बनाउन आएको जिकिर गर्नुभयो। सभापति थापाले भ्रष्टाचारको विषयमा शून्य सहनशीलताको नीति लिने भन्दै कुनै पनि नेता आफूसहित कुनै किसिमको अनियमिततामा मुछिएको पाइएमा त्यसको भारी पार्टीले नबोक्ने स्पष्ट पार्नुभयो। उहाँले नौजवानहरूको बीचमा गएर सबै कुराहरू भन्ने नेपाली कंग्रेसलाई गौरवशाली पार्टीका रूपमा चिनाउने र गौरवशाली इतिहास छ तर हामी इतिहासको ब्याज खान आएका होइनौं भनी परिभाषित गर्ने पनि बताउनुभयो। सभापति थापाले आफूलाई सहयोग गरेका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई धन्यवाद समेत दिनुभयो। सर्वोच्च अदालतले बैंकिङ सेवाका लागि राष्ट्रिय परिचय पत्रलाई एक मात्रै र अनिवार्य आधार नबनाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको छ। नेपाल राष्ट्र बैंकले बैंकको खाता खोल्न र खाता अध्यावधि गर्न राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेको थियो। त्यसका विरूद्ध परेको रिट निवेदनमा न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको इजलासले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार नबनाउन आदेश जारी गरे

0: को हो। सर्वोच्च अदालतले आदेशमा भनेको छ, राष्ट्र बैंकको एकीकृत निर्देशन 2082ले राष्ट्रिय परिचय पत्र र राष्ट्रिय परिचय पत्र नहुनेलाई नागरिक पहिचानको एकमात्रै आधार बनाएको हदसम्म उत्प्रेरणाको आदेश बदर हुनै पर्छ। सर्वोच्चले राष्ट्रिय परिचय पत्र प्राप्त नभएसम्म नागरिकहरूलाई नागरिकताको प्रमाण पत्र लगायतका अन्य दस्तावेजका आधारमा बैंकिङ सेवा दिनु भनी आदेश दिएको हो। रसुवा बाढ़ीपछिको अवस्था र राहत एवं पुनस्थापनका लागि अस्ट्रेलियाबाट थप 15 मिलियन डलर सहायता प्राप्त हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार श्री खनालले दिएको जानकारी अनुसार अस्ट्रेलिया भ्रमणका क्रममा विदेश मन्त्री बोङसँग वार्ता भएको थियो। वार्ताका क्रममा बोलले नेपालको बाढ़ी विपदबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अस्ट्रेलियाबाट सरकार र जनताको एकबद्धता आएको बताउनुभयो। बाढ़ीपछि अस्ट्रेलियाले खोज तथा उद्धार सामग्री, प्राविधिक विशेषज्ञ र यसअघि घोषणा गरिएको 11 मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराएको थियो भने थप 15 मिलियन अस्ट्रेलियन डलर सहायताको घोषणा गरेको हो। बहुवा इन्भेस्टमेन्ट लिमिटेडको आयोजनामा तिलोत्तमाको युकुटीमा शनिबार लगानी सम्मेलन सम्पन्न भयो। सानो लगानी ठूलो आधार भन्ने मूल नारासहित आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो। कम्पनीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा संचालक केशवराज न्यौपानेले स्वागत दिनुभयो। मूलत होटल पौवाले नेपालका विभिन्न सम्भावनायुक्त प्रमुख शहरहरूमा सेवा विस्तार गर्दै योजना अगाडि बढ़ाइरहेको भन्दै त्यसमा सबैको सहभागिता रहोस् भन्ने उद्देश्यले इन्भेस्टमेन्ट कम्पनी स्थापना गरिएको अध्यक्ष भण्डारीको भनाइ छ। कार्यक्रममा कम्पनीको भावी योजना र लगानीका प्रस्तावबारे कम्पनीका प्रमुख युवराज पाठकले विस्तृत प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो। यस्तै कम्पनीका संचालक विष्णु प्रसाद गेवालीले कम्पनीको व्यक्तिगत लगानीको सीमा 5 देखि 25 लाखसम्म रहने र आगामी 2 वर्षभित्र लगानी गर्न सकिने बताउनुभयो। संकलित पूँजी, नयाँ खुल्ने होटल पौवाका शाखाहरू तथा अन्य उच्च सम्भावनायुक्त कृषि, पर्यटन, पूँजी बजार, आईटी जस्ता विविध क्षेत्रहरूमा लगानी गरिने संचालक ध्रुवराज न्यौपानेले बताउनुभयो। जीवन्त अनुभवहरूको सुनवाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने अवस्था र विषयलाई जोड्दै मानसिक स्वास्थ्यमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसको मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वास्थ्य भए तन पनि स्वस्थ हुने भन्दै सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य संगठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ। मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूप्रति जनचेतना जगाउने र सामाजिक कलंक हटाउने एवं सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नका लागि 3 दशक अघिदेखि यो दिवस मनाउन लागेको हो। यस क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको रूपमा स्थापित मणिमुकुन्द सेन उद्यान फूलबारीमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ़दै गएको छ। उद्यान संरक्षण समितिको शनिबार सम्पन्न 18 वार्षिक साधारण सभा तथा 6 अधिवेशनमा प्रस्तुत प्रतिवेदन प्रस्तुत अनुसार आर्थिक वर्षमा 5,28,480 जना पर्यटकले फूलबारीको अवलोकन गरे। 20 हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्यानमा पछिल्लो समय पर्यटकको सुविधालाई ध्यानमा राख्दै विभिन्न भौतिक पूर्वाधारहरू थप्दै लगिएसँगै अवलोकनकर्ताहरूको संख्यामा वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षमा 5,47,196 जनाले उद्यानको भ्रमण गरेका थिए। संख्यात्मक रूपमा केही उतार चढ़ाव देखिए पनि भारतीय पर्यटकको आवागमनमा भने उल्लेख्य वृद्धि भएको छ। गत वर्ष कुल पर्यटकमध्ये भारतबाट मात्रै 86,128 जना पर्यटक फूलबारी आएका थिए, जबकि अघिल्लो आर्थिक वर्षमा भारतीय पर्यटकको संख्या 74,593 रहेको थियो। यसरी भारतीय पर्यटकको आवागमन बढ़नुले उद्यानले छिमेकी देशका पर्यटकलाई समेत आकर्षित गर्न सफल भएको देखिएको छ। भूटोल आउने पर्यटकहरूको रोजाई बन्दै गएको सो उद्यानमा बाल उद्यान, ऐतिहासिक दरबारको भग्नावशेष, विभिन्न प्रजातिका वनस्पति र शान्त वातावरण मुख्य आकर्षणका विषयवस्तु बनेका छन्। रूपन्देहीको तिलोत्तमा एक स्थित टाकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो। तिलोत्तमाको शान्ति चोक स्थित होटल दरबार लनमा सम्पन्न सभाले अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र आगामी कार्ययोजना सर्वसम्मत पारित गरेको हो। सभामा अध्यक्ष राजेन्द्र कुँवरले वार्षिक प्रगति प्रतिवेदन, यस्तै गरी कोषाध्यक्ष वीरेन्द्र राणाले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य शंकर गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। सहकारीका अनुसार आर्थिक वर्ष 2082-83 अन्त्यसम्म संस्थाको कुल बचत 5,09,80,474 रूपियाँ पुगेको छ। संस्थाको कुल शेयर रकम 45,24,000 रूपियाँ, कुल लगानी 3,88,37,000 रूपियाँ र बैंक मौजदात 1,90,22,000 रूपियाँ रहेको व्यवस्थापक कविता कुँवरले जानकारी दिनुभयो। ड्राइभर टोलमा कार्यालय रहेको सहकारीमा हाल 510 जना सदस्य आबद्ध छन्। साधारण सभामा 75 वर्ष उमेर पुगेका 3 जना ज्येष्ठ शेयर सदस्य, सरकारी सेवामा नाम निकाल्न सफल शेयर सदस्य, उनीहरूका सन्तान उत्कृष्ट सदस्यता विस्तारकर्ता, उत्कृष्ट ऋणी, छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी र विद्यावारिधि हासिल गरेका सदस्यलाई पनि सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष राजेन्द्र कुँवरको अध्यक्षता तथा संस्थापक अध्यक्ष गिरिराज बंजाडेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष खेमराज खनालले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव पशुपति चौधरीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार रमेश गिवाली, सल्लाहकार गोपाल प्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै सहभागीले विभिन्न जिज्ञासा राखेका थिए भने जिज्ञासाको जवाफ अध्यक्ष कुँवरले दिनुभएको थियो। रक्तदान जीवनदान भन्ने नारासहित झरना स्पोर्ट्स क्लब कुञ्जलापुरले आयोजना गरेको रक्तदान कार्यक्रममा 32 पिण्ड रगत संकलन भएको छ। तिलोत्तमा नगरपालिका 6 कुञ्जलापुर स्थित मगर भवनको प्रांगणमा शनिबार सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष धनेन्द्र पौडेलको अध्यक्षता तथा उमा आधारभूत निमामिका निवर्तमान अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष छत्रबहादुर दर्लामीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सामाजिक क्रियाकलापमा सदैव अग्रसर क्लबको वार्षिक कार्ययोजना अनुसार नै रक्तदान कार्यक्रमको आयोजना गरेको र सहभागीहरूले उत्साहपूर्ण ढंगबाट रक्तदान गरेको बताउनुभयो। कार्यक्रममा तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक तथा कुञ्जपाक रात्रिकालीन उद्यानका अध्यक्ष लोकपुन, कुञ्जटोल विकास संस्थाका संयोजक पदम थापा तथा कुञ्जपाकका उपाध्यक्ष संगीता गुरूङसँगै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, आमा समूह, क्लबका प्रतिनिधि, समाजसेवी तथा आम कुञ्जलापुरवासीको सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटी बुटुलको प्राविधिक सहयोग रहेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य तथा पूर्व क्याप्टेन ओम प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो। रामणी बहुमुखी क्याम्पसमा विद्यार्थीको क्षमता अभिवृद्धि, व्यावसायिक तयारी र सृजनात्मक प्रतिभाको विकास गर्ने उद्देश्यले विभिन्न 3 बेग्ला बेग्लै कार्यक्रम सम्पन्न भएका छन्। क्याम्पसका विद्यार्थी परामर्श तथा रोजगार समितिको आयोजनामा बीएड तहका विद्यार्थी लक्षित गरी शिक्षक सेवा आयोगको तयारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। संयोजक भीमलाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय सिद्धार्थनगरका इकाई प्रमुख हरि विष्टले विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभयो। यसै गरी क्याम्पसले स्नातक तहको 4 वर्ष उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम समेत सम्पन्न गरेको छ। क्याम्पसद्वारा आयोजित भिडियो सामग्री निर्माण प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको छ। सामग्री निर्माणकर्ता पहिलो हुने सुजन सुवेदीलाई 5,000 रूपियाँ तथा दोस्रो हुने नवीन गौतम र सुमित अग्रहरीको संयुक्त सामग्रीलाई 3,000 रूपियाँ राशिसहित पुरस्कृत गरिएको छ। त्यस्तै गरी तेस्रो हुने समीर सुवेदी, सुजाता पन्थी र आराधना भण्डारीलाई जनै 2,000 रूपियाँ सहित पुरस्कृत गरिएको छ। पाल्पा पालुङ मैनादी रूपन्देह सम्पर्क समाजको 2 साधारण सभा तथा विजयादशमीको शुभकामना आदान प्रदान सम्पन्न भएको छ। समाजका अध्यक्ष पदम नेपाल सन्तोषको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। यस्तै गरी रुद्रगढ़ धार्मिक संस्थाले 5 पालिकामा आयोजना गरेको वृहद रक्तदान कार्यक्रमबाट 257 पिण्ड रगत संकलन भएको छ। संस्थाले भुटोल, भैरहवा, तिलोत्तमा, लुम्बिनी र शुद्धदनका विभिन्न स्थानमा रक्तदान गरेको थियो। रक्तदानबाट संकलित रगतले रगत अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीको जीवन रक्षामा सहयोग पुग्ने अपेक्षा राखिएको छ। मानवीय सेवा, सामाजिक उत्तरदायित्व र रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ। रूपन्देहीको तिलोथुमामा जारी 38 झना रनिङ सेल नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज आइतबार गोर्खा बोइज बुटोल र चरङ्गे वाईसी चरङ्गे बीच प्रतिस्पर्धा हुँदैछ। असोज 14 गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल तिलोत्तमा छ कुञ्जलापुर स्थित उमा आधारभूत निमामीको खेल मैदानमा हुँदैछ। दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। शुक्रबार सम्पन्न दोस्रो सेमी फाइनलमा यंग स्टार मडाहालाई सडन डेथमा पराजित गर्दै गोर्खा बोइजले फाइनलको यात्रा तय गरेको थियो। यसअघि चरङ्गे वाईसीले आयोजक झरनालाई स्तब्ध पार्दै फाइनलमा सेट सुरक्षित गरेको हो। 12 टोली सहभागी प्रतियोगिताको विजेताले नगद 4,00,000 रूपियाँ र उपविजेताले 2,00,000 रूपियाँ प्राप्त गर्नेछन्। बिहान 5:40 बजेको हाल खबरको अन्त्यमा आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक पुनः एकपटक। आजदेखि बड़ा दशैं शुरू, घटस्थापनाको साइत आज बिहान 11:47। कांग्रेस महाधिवेशनमा उपसभापति र महामन्त्रीको मतगणना, इतिहासको ब्याज खान नआएको कंग्रेस सभापति थापाको भनाई। बैंकिङ सेवामा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य नगराउन सर्वोच्चको आदेश। तिलोत्तमाको युईकुटीमा पौवा इन्भेस्टमेन्टको लगानी सम्मेलन। होटलको फुलबारीमा पर्यटकको आकर्षण बढ़दो, विपद तथा द्वन्द प्रभावित समुदायहरूमा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै। र झरना स्पोर्ट्स क्लबको रक्तदान कार्यक्रममा 32 पिण्ड रगत संकलन। झरना फुटबलको 38 संस्करणको फाइनल आज उपाधिका लागि गोर्खा बोइज र चरङ्गे वाईसी भेट्दै। बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।
1: पिउने नेपाली टोली जापान प्रस्थान। बंगलादेशका क्रिकेटर अरेफुल एनपीएलमा कर्णालीबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा पृथ्वी राजमार्ग सुचारू गर्ने प्रयत्न सम्बन्धी प्रसंग।
3: धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग हिजो राति 10 बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। एकतर्फी खुला भएसँगै अल्पत्र रहेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्गमा अल्पत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने गरी एकतर्फी रूपमा सड़क खुलाइएको बताउनु भएको छ। राजमार्गमा अहिले 5,000 जति सवारी साधन रहेको र तिनलाई पार गराउनका लागि सड़क सञ्चालन भइरहेको समेत उहाँले बताउनु भएको छ। आज बिहानदेखि केही समयका लागि राजमार्ग बन्द गरेर दुईतर्फी रूपमा सञ्चालनका लागि सड़क विस्तारको काम अघि बढ़नेछ। आज दुईतर्फी सवारी सञ्चालन गर्ने गरी गृह कार्य भइरहेको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो आफ्नो सामाजिक सञ्जाल मार्फत रातिदेखि नै एकतर्फी रूपमा खुला गरिने र भोलि बिहान अर्थात आजदेखि थप सुधारको काम अगाडि बढ़ने समेत जनाएको थियो। यसैबीच हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउन सक्छ भनेर सोधेका छौं।
4: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 को गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँचिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ। र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एस्टाबिटर जेसीबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ। र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अब अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन्। र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ। र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
3: राजमार्गको यात्रा गर्दा ट्राफिक प्रहरीको 103 र नेपाल प्रहरीको 100 नम्बरमा फोन गरी बाटोको अवस्था बुझ्न समेत सरकारवालाले आग्रह गरेका छन्। यसैबीच मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभावका कारण शुरू भएको वर्षा आजबाट केही सुधार आउने भएको छ। मनसुनी पूर्व नेपालबाट बाहिरिने क्रममा रहेकाले पश्चिमी वायुको प्रभाव कम हुँदा ठूलो वर्षाको सम्भावना भने नदेखिएको मौसमविदले बताएका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले कोशी मधेस बागमती प्रदेशमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्ने र घाम कम लागेको जानकारी दिनुभएको छ। साथै कोशी मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलिदेखि देशैभरिको मौसममा क्रमिक सुधार आउने मौसमविद विनु महर्जनले सीआईएनलाई बताउनुभयो।
5: भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ। भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
1: कांग्रेसको पन्ध्रौं महाधिवेशनले नौ महिना अघि विशेष महाधिवेशनले अघि सारेका नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन कुमार थापा नेतृत्वको पंक्तिकै 80% भन्दा बढ़ीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बनेका हुन्। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देउवाको समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेलामा थापाले पन्ध्रौं महाधिवेशन मार्फत यसलाई अगाडि बढ़ाएका छन्। थापा कांग्रेसको इतिहासमै सबैभन्दा बढ़ी मत प्रतिशतको अन्तरमा सभापति निर्वाचित भएका छन्। यसअघि 11 महाधिवेशनमा नरहरी आचार्यलाई 88.4% मतान्तरमा पराजित गरेर सभापति बनेका गिरिजा प्रसाद कोइरालाले को रेकर्ड समेत रहेको थियो। त्यति बेलामा कोइरालाले 1215 मत पाउँदा आचार्यले 165 मत पाउनु भएको थियो। 11 र 15 महाधिवेशनमा अर्को संयोग पनि छ। 11 महाधिवेशनमा शेरबहादुर देउवा अलग पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिक निर्माण गरेर छुट्टिनु भएको थियो। अहिले पनि त्यस्तै सम्भावना देखिएको छ। यता एमाले आगामी पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटिको बैठकले ओडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्ति अनुसार 26 मक्सिरमा ओडा र 4 पुसमा पालिका अधिवेशन गरिनेछ। पालिका र ओडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने निर्णय भएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका समानुपातिक तर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय समेत गरेको छ। त्यस्तै 23 जिल्लाको हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटिमा स्थानान्तरण गरी माथिल्लो कमिटिको अनुमोदन पनि गरिएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन पनि गरेको छ।
3: बागमती प्रदेश सरकारले रसुवा भोटेकोशी नदी प्रभावितमा आएको बाढ़ीको क्षति पुनर्स्थापनाका लागि 30 दिने कार्ययोजना अघि बढ़ाएको छ। गत भदौमा आएको बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान र पुननिर्माणका लागि प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले 15-30 दिनभित्र ठोस र नतिजा योग्य काम गर्ने गरी कार्ययोजना तयार पारेको हो। मन्त्रालयले स्थलगत अध्ययन र विषयगत क्षतिको विवरण समेटेर तयार पारेको प्रतिवेदन अनुसार कार्ययोजना तयार गरिएको मन्त्रालयका सचिव महेश भट्टराईले जानकारी दिनुभएको छ। यसैबीच कोशी प्रदेशबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसहमतिले पारित भएको छ। यो सँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त स्थान र समुदायको बाहुल्यताका आधारमा अन्य राष्ट्रभाषाहरूलाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानूनी बाटो खुलेको छ। विधेयकले प्रदेशभित्र 1% भन्दा बढ़ी बोलिने 13 भाषालाई तीनका मौलिक लिपिमा कामकाजमा ल्याउने प्रबन्ध समेत मिलाएको छ, जसमा मैथिली, लिम्बु, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा र सन्थाल भाषा समावेश गरिएको छ। साथै स्थानीय तहले पनि बहुसंख्यक जनताले बोल्ने भाषालाई स्थानीय कानून बनाएर कामकाजमा लागू गर्न सक्ने समेत व्यवस्था गरेका छन्।
1: आजबाट बड़ा दशैं शुरू भएको छ। दशैंको आगमनसँगै जनकपुरका प्रसिद्ध राजदेवी मन्दिर सहित अन्य देवी देवताका मन्दिरलाई आकर्षक ढंगले सिंगारिएको छ। मिथिलाको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको जनकपुर धामको राजदेवी मन्दिरमा विजय दशमीका अवसरमा हुने विशेष पूजा आराधनालाई भव्य बनाउन मन्दिर परिसर सिंगारिएको छ। राजा जनकी कुलदेवीको रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा यस वर्ष पनि विगतको तुलनामा अझ व्यवस्थित र आकर्षक ढंगले पर्व मनाउने उद्देश्यसहित मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म सजावट गरिएको जनाइएको छ। समितिका अनुसार आकर्षक र सुन्दर बनाउन विभिन्न खालका मालाहरू तथा झिलिमिली बत्तीहरू प्रयोग गरिएको छ। यसैबीच दशैं दीपावली र छठ पर्वका अवसरमा मध्य प्रदेशको विभिन्न क्षेत्रमा उपभोक्ता मेला तथा विभिन्न बजारहरू सञ्चालन भएका छन्। चोक चोकमा दुर्गा स्थापनाको तयारी भएको छ। विजयादशमी नजिकै गर्दा बाराको बजारदेखि गाउँ चोकसम्म दशैंको रौनक बढ़ेको छ। नवरात्रीभर दुर्गा भवानीको पूजा आराधना, मूर्ति स्थापना, मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारीसँगै जिल्लाका विभिन्न स्थानमा भव्य पण्डाल निर्माण र सजावटको काम तीव्र रूपमा अगाडि बढ़िरहेको छ।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाको उमेरलाई सृजनशीलता र सक्रियतामा ल्याउन ज्येष्ठ नागरिकले अप्नाउनु पर्ने कुरा,
7: मैले पाँचवटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
1: 8,000 इजरायल भिसामा परीक्षा दिए 12% मात्र उत्तीर्ण, तरकारीको विषादी प्रयोग नहुँदाखेरि समस्या लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
6: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खारल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
9: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
9: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तातोपानी नाका दशैं अघि नै खुल्ने शीर्षकमा खबर प्रकाशित छ। दशैं तिहार लक्षित सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातोपानी नाका सञ्चालनको तयारी गरेको छ। गत 15 भदौदेखि बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका केही दिनभित्र खुल्ने गरी काम अगाडि बढ़ाएको चिनिया पक्षले जानकारी दिएको सरकारी अधिकारीहरूले बताएका छन्। बढ़ी रूगाखोकी र ज्वरोका बिरामी शीर्षकको शिवहरि घिमिरेले लेख्नु भएको खबर प्रकाशित छ। 15 दिन यता उपत्यकामा अस्पतालमा ज्वरो र रूगाखोकीका बिरामीहरू बढ़ेका छन्। ज्वरो रूगाखोकी तथा भाइरल फ्लू सम्बन्धी बिरामीको चाप बढ़ेको अस्पताल प्रशासनले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा प्रहरीको चार पर्व लक्षित सुरक्षा योजना, ड्रोन र सीसीटीभीबाट सूक्ष्म निगरानी, अनलाइनबाटै ठगीको उजुरी शीर्षकमा अर्को खबर प्रकाशित छ भने विपदपछिको पुननिर्माणमा सीडीओ शक्तिशाली शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै राप्रपा महाधिवेशन प्रतिनिधि कार्तिकमा चयन हुने, 5 प्रदेश र 74 जिल्लामा अधिवेशन सम्पन्न शीर्षकको खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमै ठेक्का लागेको दशकपछि मात्रै गण्डकी र लुम्बिनीमा सूचना मार्ग निर्माण हुँदै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। शुरूआती सम्झौता अनुसार काम भएको भए गत 7 वर्ष अघि नै गण्डकी र लुम्बिनी प्रदेशमा सूचना राजमार्ग निर्माण सम्पन्न भइसकेको हुन्थ्यो, तर अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। त्यस्तै भित्र्याउने तयारीमा रहेको धानबालीमा वर्षाले पुर्यायो क्षति शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको खबर प्रकाशित छ। पाकेर काट्ने बेला भएको कैलालीका किसानको धानबालीमा वर्षाले क्षति पुर्याएको छ। धानको बिउ उत्पादनको अनुगमन शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा मन्त्री बाँड्ने थलो बन्दै प्रदेश शीर्षकको खबर प्रकाशित छ। रूपन्देही एकबाट प्रदेशसभामा निर्वाचित सन्तोष कुमार पाण्डे चौथो पटक मन्त्री बन्नुभयो। यस पटक मन्त्री बन्न उहाँले आफ्नै पार्टीको निर्णय र नीति विपरीत लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभएको छ। 27 पुष 2079 दोस्रो कार्यकाल शुरू भएता 4 वर्षमा 7 प्रदेशका 550 सांसद मध्ये 301 जना कम्तीमा एक पटक मन्त्री राज्यमन्त्री भइसक्नु भएको छ। अर्थात प्रदेश सभामा 54.7% सांसदले यस अवधिमा सरकारमा जाने अवसर प्राप्त समेत गरेका छन्। त्यस्तै भित्रपृष्ठमा दशैंमुखमा सड़कले समस्या, राति अबेरसम्म हवाई उड़ान गरिँदै शीर्षकको खबर छ। राजमार्गबाट 10 लाख र हवाई मार्गबाट करिब 30,000-35,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने समेत अनुमान गरिएको छ। सूचीकृत 25 कम्पनीलाई निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर पनि प्रकाशित छ भने नेपाल फिनटेक एक्सपो, वित्तीय अपराध रोक्न प्रविधि प्रयोगमा जोड़ शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
1: यसैबीच संसदीय समितिद्वारा सरकारलाई सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। संसदीय विशेष समितिले बाढ़ी प्रभावित क्षेत्रको प्रारम्भिक स्थलगत अवलोकनपछि प्रभावित क्षेत्रमा तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारलाई 4 सुझाव दिएको छ। समितिले बेपत्ताको खोजी, सपरीक्षण र कानूनी जटिलतालाई अध्यादेश मार्फत तत्काल सम्बोधन गर्न तथा अस्थायी आश्रयको सुदृढीकरण, तथ्याङ्क प्रमाणीकरण र औद्योगिक हबसहितको स्थायी पुनर्स्थापना गर्न सुझाव दिएको खबर छ। यसैबीच कारोबार दैनिकको भित्री पृष्ठमा 8,000 दिए इजरायलको भाषा परीक्षा तर 12% मात्र उत्तीर्ण खबर छ।
3: त्यस्तै आजको अन्नपूर्ण दैनिकको भित्रपृष्ठमा सड़कमा पहिरो, खल्तीमा असर शीर्षकको खबर प्रकाशित छ। आकाशीय हवाई भाड़ा, टिकटमा लूट तन्त्र शीर्षकको अजबी पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा क्षतिग्रस्त बनेपछि दशैं मनाउन घर फर्किने यात्रुहरूले शास्ति बेहोर्नु परेको छ। पृथ्वी राजमार्ग काठमाडौँ चितवन सड़क खण्ड शुक्रबारदेखि अवरूद्ध भएपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको हो। भित्रपृष्ठमा यो दशैंमा आए नयाँ नोट शीर्षकको खबर प्रकाशित छ। दशैं आँगन ढोकामै आइपुग्दा बजारमा भने नयाँ नोटको वासना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्को लाग्दो घाममा राष्ट्र बैंकको कारले अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो, तर यसपालिको दृश्य र व्यवस्थापन भने फेरिएको छ। दुई वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि भने राष्ट्र बैंकले नयाँ नोटको पुनरागमन गराएको छ र यो पनि बिना झन्झट र बिना लाइन नोट नयाँ नोट प्राप्त गर्न सकिनेछ। विगतमा जस्तो निश्चित मिति तोकेर राष्ट्र बैंकको कार्यालय अगाडि लाइन बस्नुपर्ने छैन। राष्ट्र बैंकको केन्द्रीय तथा वित्तीय कार्यालयसँगै देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा शाखाहरूबाट नयाँ नोट सटाई गर्न सकिने समेत व्यवस्था मिलाइएको छ।
1: यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा तरकारीको हुँदैन विषादी परीक्षण शीर्षकमा बाबुराम कार्कीले खबर लेख्नु भएको छ। पूर्वी नेपालका शहरी र ग्रामीणी बजारमा दैनिक बिक्री हुने तरकारी, हरियो तरकारी र विभिन्न क्षेत्रबाट आएका तरकारीको कुनै पनि परीक्षण भएको छैन। कोशी प्रदेशको तराई र पहाड़ी जिल्लाबाट उत्पादित तरकारी र व्यापारी मार्फत भारतबाट आयात हुने हरियो तरकारीको विषादी अवशेष परीक्षण नहुँदा समस्या भइरहेको छ।
3: साझा खबरमा अब विदेशका खबर। पालिस्तानी राष्ट्रपतिले राष्ट्रपति र संसदीय निर्वाचन दुवैसँग गर्ने गरी करिब एक वर्षका लागि स्थगित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा वकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर 28 हुने तय भएको थियो। राष्ट्रपति निर्वाचन सन् 2027 शुरूदेखि हुने अपेक्षा गरिएको थियो। राष्ट्रपतिको आदेश जारी गर्दै उहाँले पहिलो निर्धारित संसदीय निर्वाचन स्थगित भएको र 2027 सेप्टेम्बर 11 दुवै निर्वाचन गर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्ट युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 मृत्यु भएको छ। मृतकमध्ये 3 बालबालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता यमनका हुती विद्रोही विरूद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कार्यवाही सञ्चालन गर्दै 136 सैन्य अखडामा निशाना बनाएर ध्वस्त पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले सामाजिक सञ्जाल मार्फत इरान समर्थित हुती समूहका लड़ाकू र सैन्य क्षमता भएका क्षेत्रहरूमा लक्षित गरी आक्रमण गरेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र भारतमा ककरू जनता पार्टीले आह्वान गरेको प्रदर्शनमा सहभागी हुँदै गर्दा सयौं प्रदर्शनकारीलाई प्रहरले हिरासतमा लिएको छ। भारतीय संचार माध्यमका अनुसार दिल्लीमा 4,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। मतदाता नामावलीमा अपारदर्शी ढंगले संशोधन गरिएको भन्दै भारतीय प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरू जनता पार्टीले केही दिनदेखि भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै आएको छ।
1: साझा खबरमा अब खेल खबर। नेपालको पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको राष्ट्रिय टीमका खेलाड़ी सम्मानित भएका छन्। नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको 50 वर्षको अवसरमा नेपाल भलिबल संघले हिजो गोल्डन जुबली कार्यक्रम आयोजना गर्दै खेलाड़ीहरूलाई सम्मान गरेको हो। संघले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाड़ीलाई सम्मान पत्र र खादा प्रदान गरेको छ। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हिजो जापान प्रस्थान गरेको छ। नेपालको पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागिता रहँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेकुन्दुकी पलिसा गोवर्धनले चीनको हाङजाओमा 4 संस्करणमा काँस्य जित्नु भएको थियो। बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लीग एनपीएलको 3 संस्करणका लागि कर्णाली एक्समा अनुबन्धित हुनुभएको छ। बंगलादेशको उमेर समूहको क्रिकेटबाट पहिलो पहिचान बनाउनुभएका अरिफुलले बंगलादेशको 19 मुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसक्नु भएको छ। उहाँले बंगलादेशको हाई पर्फर्मेन्स टोली र ए टोलीबाट पनि खेल्नु भएको छ।
3: उमेर बढ्दै जाँदा त्यसको उपयोगका लागि आफ्ना सृजनशीलतामा कसरी ल्याउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: साझा खबरमा अब पाको उमेरलाई थप सृजनशील बनाउने कुरा। सन्तान जन्मिएदेखि नै आमा बुवाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख सुरक्षा र भविष्यका लागि प्राथमिकता दिने गर्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता हुन्छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यकता छ। हामीले डाक्टर मुकेश कुमार चालिसेसँग उहाँको अनुभव साटेका छौं।
7: पाको पुस्तक के छ त यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू विशेष गरी जापानका जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन् त्यो ठाउँ हेर्न पनि म जापान गए। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन मानसिक रूपले पनि दुःख रोगको हिसाबले पनि दुःख यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थाले। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
11: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन् अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा
7: हो यो गलत हो। त्यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभव को खानी हो सरकारले अथवा संस्थाले 50-55 वर्ष पछि त काम लाग्दैनस् भनेर जसरी निकालिदिन्छ तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ हिजोको अवस्थालाई क्यारी अन गर्ने जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ता को अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
11: हजुर अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँड्या छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ तर घरमा त एक्लै बाबामा हुनुहुन्छ होइन अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला
7: होइन अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वीभरि रहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। यो मतलब के भने हाम्रो क्षमता नै बढी छ हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो यो समाजमै रहन्छ त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौ सेक्सपियरलाई सम्झिन्छौ विलियम ओडसर्सलाई सम्झिन्छौ हामीले भेटेका छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ।
11: डाक्टर मुकेश कुमार चालिसेसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार रसुवा भोटेकोशी बाढ़ी पुनरुत्थानका लागि बागमती सरकारको 30 दिने कार्ययोजना पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी।
11: कांग्रेस पदाधिकारीको मतगणना जारी एमाले स्थायी कमिटी बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्यो। कांग्रेस सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन।
3: तातोपानी नाका दशैं अघि खुलाउने तयारी कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित मैथिली र लिम्बू सहित 13 भाषालाई मान्यता पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव।
11: प्यालेस्टाइनमा राष्ट्रपति र संसदीय निर्वाचन करिब 1 वर्षका लागि स्थगित साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीमा 136 सैन्य अड्डा ध्वस्त अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण 15 जनाको मृत्यु
3: र भलिबलको राष्ट्रिय टोली सम्मानित जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान बंगलादेशका क्रिकेटर अलीफुल एनपीएलमा कर्णालीबाट खेल्ने
11: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकुली .com लिएका छौं राजेन्द्र मानन्धर राजमानले यो कार्टुन खिच्नु भएको छ यहाँ दुई एउटा तराजु ठूलो तराजु देखिन्छ एकापट्टि कालो बजारी कृत्रिम अभाव मूल्य वृद्धि सल्लाहकारै सल्लाहकार भन्ने कुरा लेखिएको छ भने अर्को पटक एकदमै उपभोक्ता दुब्लो भएर मर्नै आँटेका जस्ता देखिने उपभोक्तालाई राखिएको छ र यहाँ दुईवटा चराहरूले जिस्काइरहेका छन् जति नै कालो बजारी घटाउने भनेर सल्लाहकार थपे पनि सल्लाहकारै सल्लाहकार भइसकेपछि झन बजार अनुगमन हुँदैन र भ्रष्टाचारको जालो फैलिन्छ भन्ने व्यङ्ग गर्न खोजिएको छ
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीबीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटुवल 9 फोन 071438346 071438014 071438016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।

आउनुहोस् देशभक्त परिवर्तनका पक्षधर जनमुक्ति प्रेमी तथा भ्रष्टाचार विरोधी सम्पूर्ण मानुभावहरूमा राष्ट्रिय जनमुक्ति पार्टीको 12 राष्ट्रिय भेलामा सहभागी भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाऊ। राष्ट्रिय जनमुक्ति पार्टीको 12 राष्ट्रिय भेला यही असोज 25, 26 र 27 गते रूपन्देहीको भैरहवामा हुन गइरहेकोले सम्पूर्ण मानुभावहरूमा सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौ। भेलाको उद्घाटन कार्यक्रम यही असोज 25 गते बिहान 11:30 बजे भैरहवा महेन्द्र सभागृहमा।

देशमा स्थायी शान्ति सुशासन र दिगो विकासका लागि साझा आवाज बुलन्द गर्न आयोजित यस महत्वपूर्ण कार्यक्रममा सम्पूर्ण शुभेच्छुक तथा आम नागरिकहरूलाई उपस्थित भई सहभागिता जनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद।

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
0: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
2: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
3: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
4: किन झोक्राउनु भन्छ काका?
5: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
4: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
5: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-96-228।
6: होइन पुर्खे बा, किन के भएर?
7: बाह्र चौरास घुमे
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
8: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
6: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
7: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
8: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-744-745।
9: हाय दैव, फेरि मधुर खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
10: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
11: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
10: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
12: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
13: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए जान्त जान्त।
11: होइन के भयो बाबु?
14: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
11: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
13: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
4: आयो
15: उत्सवको पर्व
16: एसआर गिफ्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
15: इसीएसटी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
15: फोन नम्बर 0775469599
17: खुसीको खबर
18: होइन के खुसीको खबर हो दाजु
17: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
18: हो र
17: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 0175378023
19: सचेत बन्दै ग्यासको प्रयोग गरौ दुर्घटनाबाट बचौ ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौ यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिन्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको स्नावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
20: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आजको सन्दर्भ
2: नमस्कार। रेडियो लुम्बिनीको नियमित कार्यक्रममा आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। नेपाली समाजमा बड़ा दशैं केवल एउटा धार्मिक पर्व मात्र होइन, आशा संस्कार पारिवारिक पुनर्मिलन र सामाजिक सद्भावको प्रतीक पनि हो। घटस्थापनासँगै आजबाट दशैं शुरू भएको छ। दशैंको हामी सम्पूर्ण हाम्रा श्रोतावृन्द र रेडियो सुन्ने सम्पूर्ण एवं हाम्रा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यहाँहरूको परिवार, यहाँहरू लगायत सम्पूर्ण जो जसले हामीलाई सुनिरहनु भएको छ, जो जसले हामीलाई माया गरिरहनु भएको छ, सबैमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कार्यक्रम शुरूआत गर्न चाहन्छौ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र दल्दाबल्दा विषयवस्तुमा कुराकानी गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौं। दशैं मनाउने शैली अहिले पछिल्लो समय बदलिँदै गएको छ। आजबाट घटस्थापना अर्थात नवरात्र शुरू पनि भइसकेको छ। धार्मिक आस्था र मौलिक संस्कारलाई हामीले के कति आत्मसात गरिरहेका छौं, दशको आध्यात्मिक महत्व र सन्देश के हो, हामी यसलाई कसरी मनाउनु पर्छ, अहिले पछिल्लो पटक दशैंका विषयमा जे जसरी विभिन्न व्याख्या गरिन्छ, विभिन्न कुराहरू आउँछन्, यो व्यवहारिक छ कि छैन, दशैं पर्वको नाममा फजुल खर्च बढ़ने, देखासिकी गर्ने, सामाजिक विभाजनतर्फ दशैंलाई लग्ने यस्ता धेरै कुराहरू पनि छन्। यी यस्ता कुराहरूलाई हामीले मनन गर्न जान्नुपर्छ र अहिले पछिल्लो पटक दशैंका विषयमा के पनि भनिएको छ भने यसपालि घटस्थापना गर्नु हुँदैन है, चित्रा नक्षत्र परेको छ, यी यस्ता धेरै अफवाहहरू विभिन्न सामाजिक सञ्जालहरूबाट फैलाइएको छ। यी यस्ता कुराहरूको बीचमा आज हामीले सामाजिक अभियन्ता तथा पुराण वाचक भीमकान्त भागवतसँग बड़ा दशैंको धार्मिक आध्यात्मिक मिक र सामाजिक महत्वबारे कुराकानी गर्दैछौ। भीमकान्त भागवतज्यू, सर्वप्रथम त यहाँलाई यो बड़ा दशैंको या आजबाट शुरू भएको बड़ा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ।
3: जय भवानी आमा, ल नमस्कार छ हाम्रो रेडियो परिवार लगायत हामी सबैलाई, हामीलाई सुन्नुहुने सम्पूर्ण महानुभावहरूमा पनि यो बड़ा दशैं 2083 को पावन अवसरमा मंगलमय शुभकामना छ हजुर।
2: अब सर्वप्रथम कुराकानीको प्रसंग शुरूआत गरौं। दशैंको पहिलो दिन आज घटस्थापना, घटस्थापनाको यो शाब्दिक अर्थ के हो र यसको महत्व के हो बताइदिनुहोस् न।
3: घट भनेको नेपालीमा स्पेसल्ली शाब्दिक अर्थ हुन्छ भइन्थ्यो, अर्थात कलश।
2: हजुर,
3: कलश स्थापना, यो घट स्थापना भनेको कलश स्थापना हो। तामाको, काँसका अथवा सुन चाँदीका कलश भन्दा पनि यो दुर्गामा राख्ने जुन चाहिँ कलश हो त्यो चाहिँ माताको चाहिँ

0: सम्पत्तिको नाश हुने, पुत्र भए पुत्र नाश हुने, यी यस्ता धेरै भ्रमहरू फैलाइएका छन्। यो भ्रम हो कि साँच्चीकै हो कि हो, बताइदिनुहोस् न।
1: केही हुन्न, जब हिन्दूका चाडपर्व आउँछन् त्यसपछि फण्डा मचाउँछन्। हिन्दूकी पण्डितहरू नै धर्म विनाशक भएर निक्लिया छन्। अहिले टिकटकमा, युट्युबमा र फेसबुकमा भ्युज कमाउँदा नाना भाँती बोल्ने, यी टिकटक आचार्य, युट्युब आचार्य, फेसबुक आचार्य चाहिँ सर्वनाश पारे, यिनका कुरा पचाउन हुन्न। सम्पूर्ण सनातन हिन्दूहरूलाई मेरो हात जोडेर निवेदन के छ भने, कुनै पनि कुरा सोध्न छ भने आफ्ना घरमा पूजा गर्न आउने त्यो बुढो बाहुनलाई सोध्नुहोस्। यो फेसबुक युट्युब टिकटकमा कसैका कुरा नपचाउनुहोस्। आफ्नो घरमा चुस्स दारी पालेर मैले दौरा सुरुवाल लाएर आउने होइन, खाली पैदालाई लुखुर लुखुर हिँड्दै आउने, त्यो परम पूजनीय गुरुलाई, त्यो भगवान्लाई सोध्नुहोस्। यिनी यो यता यो सामाजिक सन्दर्भमा पूर्णनीय कुरा पटाउन हुन्न, या आफ्नो बाबु बुढा बाबुलाई सोध्नुहोस्। यिनीहरूले धर्म नष्ट गरे, अब वैदृति योग पनि परेको छ, चित्तनष्ट परेको छ, यो गर्न हुन्न भनेर जुन अहिले ल्याइरहेछ। पहिलो कुरो पञ्चायत निर्णय समितिले एक वर्ष पहिले यो कुरो भनिदिनुपर्छ, अब आउने 2083 दशमा यस्तो छ भनेर। दोस्रो कुरो एक महिना पहिले भन्नुपर्छ। अहिले यो सारा हडकम्प मचाएको नेपाल पञ्चायत निर्णय विकास समिति हो। नेपाल पञ्चायत निर्णय विकास समितिले हरेक पर्वमा कुनै पनि स्पष्ट डिसिजन नदिनाले गर्दा विगतका केही वर्षदेखि हेर्दा ठुलो समस्या आएको छ होइन। अहिले पनि खासै बल्ल हिजो हल्ला खल्ला मचेसी बल्ल दुईजना गुरुहरू बोलेको देखियो। यो चाहिँ धर्मनिरपेक्षवादी दलका मतियारहरू पञ्चायत निर्णय समितिमा छिरेकी पाखण्डीहरू, यी धर्म नमान्नेहरू छिर्नाले ज्योतिष पढेर मात्र भएन नि, धर्ममा निष्ठा हुन पर्यो होइन। भागवत पढ्यो छ, वेद पढ्यो छ, ज्योतिष पढ्यो छ, धर्ममा निष्ठा छैन होइन। त्यस्ताले चाहिँ धर्म रक्षा गर्न सक्दैन। बरु धेरै नपढेको, कम कम पढेको, निष्ठा भएको पढ्नेले रक्षा गर्छ। यिनले सधैँ विवाह ल्याइदिया छन्, त्यस कारण कहीँ कहीँ गर्न पर्दैन। पढाएर पनि एकपल्ट लोकवृत्ति योग पढ्यो छ, टिका लगाउनु हुनुहुन्न, शिक्षा थिए। हाम्रा गाउँका एकजनाले टिका लगाएन, अरू सबैलाई टिका लगाएको सबै हामी अहिलेसम्म जिउँदैछौँ। जसले टिका लगाएन मृत्यु योग पढ गरेर त्यही वर्ष मरेका हुन्। त्यस कारण कालले कसैका छोडेन, कालै बसेका सबै न काल कसरी बस्छ, टिका लगाएर मर्ने नमर्ने भन्ने केही पनि हुन्न, कसैको केही हुन्न। यदि यो धर्मपुत्र विनाश भयो भने यिनी हल्ला हल्लामा चाहिँ पण्डित यो नेपाल पञ्चायत निर्णय विकास समितिमा बसेका यी अकर्मण्यहरू यिनले दोष भोग्छन्। यो अरू हामी सनातन हिन्दू कसैले केही पनि हुन्न, ढुक्क भएर आज घटना स्थापना गर्ने। यसमा चाहिँ समय क्रम हेरिन्छ, यसमा परम्परा हेरिन्छ, यसमा जमरे औँसीमा जौ भिजाउने, प्रतिपदामा घट स्थापना गर्ने, प्रतिपदाबाट लिएर नवमीसम्म नवदुर्गा पूजा गर्ने, विजयाको पूजा गरेर बडा दशैंका दिन बिहान टिका लगाउने, त्यसपछिबाट अरू 5 दिन चाहिँ हाम्रो गण्डकी क्षेत्रमा चाहिँ सराप हिउँदी पट्टाहरू नाचेर चाहिँ दशैंका चाहिँ महोत्सव मनाउने हाम्रो परम्परा हो। हिजो जमरे औँसी नै जमरे औँसी छ, पञ्चायत विनायक विकास समिति नहुँदा पनि चाहे फेसबुक आचार्य, युट्युब आचार्य नहुँदा पनि परम्परागत रूपमा हजारौं वर्षदेखि हाम्रो दशैं मान्दै आइरहेछौँ। हिजो जमरे औँसी हो, आज प्रतिपदा हो, आज घट स्थापना गर्नुपर्छ। केही हुन्न, कोही नडराउनुहोस्, हल्ला हल्ला पछि नलाउनुहोस्।
0: अब घटस्थापनाको लागि सही समय या कुन समयमा घटस्थापना गर्दा ठिक हुने हो? अब जस्तो कोत घरहरू मन्दिरहरूमा चाहिँ अलिकति छिट्टै घटस्थापना गरिन्छ भने, अब घरहरूमा हामीले टीका जमरा लगाउँदा अलिकति समय फरक पारेर गरिन्छ, यो विषयमा पनि प्रकाश पारिदिनुहोस् न गुरु।
1: बिहान 7:30 बजेदेखि 9 बजे भित्रमा आनन्दले घट स्थापना गर्नु, जमरा छर्नु, कसैका कुरा सुन्नु पर्दैन, केही हुनेवाला छैन। देवी दुर्गाको अगाडि नक्षत्र तिथि बार भनेका माइनर कुरा हुन्, कहाँको साक्षात भवानी भुवनेश्वरी महामाया, कहाँका तिथि बार भने हामीले लाउने कपडा जस्तो हो कि, हामी ठुलो कि हामीले लाउने जुत्ता कपडा ठुलो, यता देवी शक्तिका चाहिँ प्रकल्प हुन्छ तिथि बार नक्षत्र भनेका। तिथि बार नक्षत्रले महामायालाई केही असर गर्छ, महादुर्गाको अगाडि केही हुन्न, एउटा प्रमाण। दोस्रो प्रमाण, नेपालको लोक परम्परामा दुर्गाको बेलामा घरभित्र पस्न, घरमा आउन सुरु गर्न, यतिसम्म कि ज्योतिष अनुसार त विवाह गर्न हुन्न, तर दुर्गामा विवाह पनि गर्ने, दुर्गामा सब काम गर्ने, दुर्गा लाएपछि हामी नेपालीको निम्ति कुनै तिथि बार नक्षत्र केही पनि हेरिन्न, सब एलाउड। छोराको बिहा गर्न, छोरीको जल खान बिहा गर्न, घरभित्र पस्न, घर शिलान्यास गर्न, अहिले शुक्र अस्त भएको हुनाले गर्दा घर शिलान्यास गर्न, विवाह गर्न अहिले यो दुर्गामा चाहिँ हुन्न होइन। शुक्र अस्त परिहाल्यो, यदि शुक्र बृहस्पति अस्त नभएको हकमा चाहिँ सारा कुरा फेरि दुर्गा आएन, केही हेर्न पर्दैन, चित्र वैदेखि केही पनि गर्दैन। यो अफवाहमा नलागौँ, मैले सम्पूर्ण सत्य सनातन हिन्दू धर्म मान्ने, बडा दशैंमा बडा दशैंलाई आफ्नो मान्नु हुने सम्पूर्ण जनसमुदाय जसले सुन्नुभएको छ, यहाँलाई क्लियर कट यो निवेदन गरेको छु। यी चाहिँ यो पर्व आएपछि फण्डा मचाउने फण्डाहरूका यो चण्डा यो जुन के भन्छ यसलाई कुत्सित मनसायमा फक्न भएन।
0: नेपाली समाजमा बडा दशैं केवल एउटा धार्मिक पर्व मात्र होइन, आस्था संस्कार यस्तै गरी पारिवारिक पुनर्मिलन र सामाजिक सद्भावको प्रतीक पनि हो। घटस्थापनासँगै शुरू हुने दुर्गा पक्ष

0: हामीलाई शक्ति सत्य आत्मसंयम र असत्यमाथि सत्यको विजयको सन्देश दिने गरेको छ। तर समय सँगसँगै दशैं मनाउने शैली पनि बदलिँदै गएको छ। धार्मिक आस्था र मौलिक संस्कारलाई अहिले हामीले कतिको आत्मसात गरिरहेका छौं। दशैंको आध्यात्मिक सन्देश हाम्रा लागि के हो, व्यवहारमा कति लागू भएको छ, पर्वका नाममा बढ़दो खर्च, देखासिकी र सामाजिक विभाजनबीच दशैंको वास्तविक महत्व कसरी जोगाउन सकिन्छ, यो महत्वपूर्ण विषयमा अहिले हामीले सामाजिक अभियन्ता तथा पुराणवाचक भीमकान्त भागवतसँग कुराकानी गरिरहेका छौं। अब प्रश्नतर्फै लागौं गुरु, जस्तो अब बड़ा दशैंको अवसरमा आजबाट दुर्गा पक्ष शुरू भएको छ, अब धार्मिक र आध्यात्मिक दृष्टिले बड़ा दशैंलाई हामीले कसरी व्याख्या गर्ने, जस्तो दशैंलाई असत्यमाथि सत्य, आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा पनि व्याख्या गरिन्छ, आजको समाज मानिसको जीवनसँग जोडेर यो सन्देशलाई कसरी बुझ्न सकिन्छ, यी यस्ता धेरै कुराहरूका विषयमा अलिकति प्रकाश पारिदिनुहोस् न।
1: अब दशैं भनेको पशुपालक युग अनुसार, कृषि युग अनुसार र जुन आधुनिक युग अनुसार तिनै युग अनुसार यसलाई विश्लेषण गर्नुपर्छ। होइन दशैंमा चाहिँ सारा काम नेपालको प्राकृतिक जुन अवस्था छ त्यो अवस्था अनुसार पनि हामीले विश्लेषण गर्नुपर्छ। न हिलो, न धुलो, न गर्मी, न जाडो, प्राकृतिक हराभरा, भरभरी मकै भाँचेर मकै भित्राएको बेला सेतो सेतो, अनि अधिकांश नेपालमा चाहिँ भैँसी ब्याउने भनेको भदौमा, साउन र भदौमा भैँसी ब्याउने, असोजमा लगभग घरमा अन्न भएको, लगभग घरमा चाहिँ गोरस भएको, गाई भैँसी चाहिँ विवाह के अरे ब्याएको बेला परेको हुनाले हुने, अनि असार साउनका सारा काम गरेर अनि सारा काम सकेपछि केही खेतीबाली भित्राइएको र केही खेतीबाली लगाइएको त्यस्तो अवसरमा अत्यन्त फुर्सदिन समयमा दशैं पर्छ। अब अहिले मौसमको गडबडी भएको हुनाले गर्दा हल्का चाहिँ यसले समस्या पारेको छ, नत्र पहिला त हट्यो सारा हिरो मैले भनेर चाहिँ कविदै गाउँथ्यौँ हामीले। अनि यो बेलामा खाएको पत्नी, घिउ खाए पनि पत्नी, मासु खाए पनि मासु, खाँदा पनि पत्नी, ठिक छ, छ्यालिलो, अनि भर्खर चाहिँ बर्खामा चाहिँ काम गरे चिसो लागेको शरीरमा मिठो खाँदा राम्रो लाउँदा हिँड्दाखेरि शरीरमा स्फूर्ति आउने, भर्खरै चाहिँ बर्खाले बिगारिदिएका चाहिँ घर गाउँका चाहिँ पाहाडी हाम्रा माटाका घरहरू चाहिँ लिप्न पाइने, बाटोघाटो बिगारे हुन्थ्यो सारा कुरो भलले खोलेर तर चाहिँ बाटोघाटो खन्न पाइने, होइन त्यस कारणले गर्दा पशुपालनका निम्ति उत्प्रेरणा दिने, कृषिका निम्ति उत्प्रेरणा दिने, घरहरू बङ्गालाहरूको चाहिँ संरचना बलियो हुने, बाटाघाटा बढ्ने, यो दशैंको सम्बन्ध कृषिसँग छ, पशुपालनसँग छ, अनि गाउँको विकाससँग छ र सामाजिक एकतासँग छ। त्यस कारणले यसलाई धार्मिक मात्र नभएर, धार्मिक रूपमा त यसको महत्व छँदैछ, धार्मिक महत्व नभए हामीले पर्व नाम नै हिँड्छौँ, यसको सामाजिक रूपमा पनि आर्थिक रूपमा पनि यसको ठुलो महत्व छ। अब वैदिक पर्व हो, वैदिक पनि हो, पौराणिक पर्व पनि हो, हाम्रो नेपाली पर्व पनि हो, स्थानीय पर्व पनि हो, राष्ट्रिय पर्व पनि हो, सबै किसिमबाट यसको महत्व छ। नेपाल राष्ट्रको एकीकरण यो दशैंले गरेको, नेपाल राष्ट्रको एकीकरण हुनुमा बडा दशैंको महत्वपूर्ण भूमिका छ। यो बेस अफ नेपाली नेसनालिजम हो, यो नेपाली राष्ट्रवादको यो आधार हो। त्यस कारण राष्ट्रिय रूपमा हेर्दा, होइन पुरातात्विक रूपमा हेर्दा, सांस्कृतिक रूपमा हेर्दा, वैदिक पौराणिक सारा प्रचलनका रूपमा हेर्दा, कृषिको युगको रूपबाट हेर्दा, पशुपालन युगको रूपबाट हेर्दा, सबै रूपबाट हेर्दा दशैंको अत्यन्त ठूलो महत्व छ जो नेपाली समाजमा। राष्ट्रिय यही पर्वले बनायो, नेपाल एकीकरण यसैले गरायो, हिन्दू राष्ट्रवादको उदय गरेर त्यो बेलामा उत्तरको साम्राज्य र दक्षिणको साम्राज्यसँग लडेर, होइन संसार खाएको अङ्ग्रेजलाई फगुन्डो हानेर, संसार खाएका त्यतिखेरका मुस्लिम शासक भारतमा शासन गरेका तिनलाई चाहिँ छक्काएर, होइन विश्व लिनेका महाशक्तिलाई चाहिँ लात हानेर यो देशको अस्तित्व बचाउनका निम्ति जुन हिन्दू राष्ट्रवाद, हिन्दू नवराष्ट्रवादको उदय हो त्यो बेलामा गोर्खा साम्राज्यले बाजा रातिराती हिँड्ने गोर्खाली राजा जुन त्यो बेलाको जुन छापामार युद्ध सुरु गरेर बडा महाराजा धेरै जुन नेपाली एकीकरण गर्नुभयो त्यसमा दशैंको महत्वपूर्ण भूमिका छ, दशैंको मौलो पूजाको भूमिका छ। दशैंमा बडा दशैंमा पूजा गरिने मौलो पूजाको जगमा यो राष्ट्र बनेको, यो राष्ट्रको भूमि बनेको, त्यस कारण दशैंको महत्व त कहाँ यसरी बोलेरै सकिँदैन हजुर।
0: अब जस्तो दशैंमा पूजा आजा गरिने नौवटा देवीहरू, यो शैलपुत्री, ब्रह्मचारिणी, यस्तै गरी चन्द्रघण्टा, यस्तै गरी कुष्मान्डा, स्कन्द माता, कात्यानी, कालरात्री, महागौरी र सिद्धिदात्रीको हामी छुट्टा छुट्टै पूजा आजा गर्छौं, किन हामी छुट्टा छुट्टै पूजा गरिरहेका हुन्छौं र यिनीहरूको महत्व चाहिँ के छ हरेक दिनको?
1: अब यो रूप दुर्गा भन्छ, दुर्गाको चाहिँ नौवटा रूप मानेको छ हाम्रो पुराणमा होइन। हुन त दुर्गाका धेरै रूपहरू छन्, यति रूप छन् भने जान्न सकिन्छ। नदीका तिरमा गएर बालुवा पार गर्न सकिए, आकाशबाट वर्षाको बेलामा पानीको छोपा गर्न सकिएला, हावाका केही बिन के अरे झक्काहरू गर्न सकिएला, जगदम्बिकाको रूप यति छन् भने भन्न सकिन्न। उहाँ हरेक अणु अणुमा परमाणुमा जगदम्बिका कण जगदम्बिका हुनुहुन्छ। उहाँ नभए ठाउँ कहीँ दिन छैन, केही दिन छैन, तर नौवटा प्रकार प्रथममा सेम्बरमा जारणी पुष्पाञ्जली चतुर थकम पञ्चम क्षेत्रमा त्यति खष्टम कार्य निधि छ, सप्तमम कार्य आवृत्ति महागौरी चास्तमम नवमम सिद्धिधात्री छ, नव दुर्गा प्रकृति शैलपुत्री ब्रह्मचारिणी चन्द्रघण्टा अनि कुष्माण्डा स्कन्द माता कात्यायनी कालरात्री महागौरी नौवटा स्वरूपलाई हामीले नौ दिनसम्म पूजा गर्छौँ। यो एउटा हाम्रो परम्परा हो, नौवटा रूपहरू हामीले स्पेसली पूजा गर्छौँ। र दशौँ दिन विजया दशमीका दिन बडा दशमीका दिन बिहान अनि हामीले विजया देवीको पूजा गर्छौँ होइन। शैलपुत्री सिद्धिदात्री पूजा गरेपछि नवमीका दिन विजय प्राप्ति हुने, विजय प्राप्ति भएपछि विश्व विजय गर्न सकिने, आफ्नो इन्द्रियमाथिको विजय, आफ्नो दरिद्रतामाथिको विजय, आफ्नो दुःख कष्टमाथिको विजय, सबै कुरामा विजय प्राप्ति गर्न सकिने, यसरी चाहिँ यसको चाहिँ व्याख्या गरेको छ। र यो पूजा गर्ने परम्परा हो, पूजा गर्ने शैली हो, एउटा पौराणिक व्यवस्था हो, र जगदम्बिका स्पेसल नौवटा रूपलाई यसरी पूजा गरिन्छ। हजुर,
0: अब जस्तो हामी मन्दिरमा पूजा गर्छौं, धार्मिक ग्रन्थको पाठ गर्छौं र देवीको आराधना गर्छौं, तर दैनिक जीवनमा झूठ, अन्याय, हिंसा र विभेदमा हामी लिप्त पनि भएका छौं, त्यो देखिन्छ पनि हाम्रो समाजमा। धार्मिक आस्था र वास्तविक व्यवहार बीचको यो दूरी चाहिँ कसरी घटाउन सकिएला गुरु?
1: यो हिंसा नभई संसार चल्दैन।
0: हजुर,
1: काम गर्दो लोभ मोह ईर्षा काम माया मात्रै हाम्रा शत्रु हुन्, यिनले हामीलाई जीवन खत्तम बाँचेको कुरो सत्य हो, तर यी नभए संसार चल्दैन। फेरि काम बासेर नभए तपाईँ र म पनि जन्म लिन्छु, बाबा र आमामा काम बासेर छैन हामी जन्मेका हौँ नि। त्यही भएर यिनी पनि ठिकै ठिकै चाहिए, धुन्दान सबै त्यागेर कि जङ्गलमा पोख्नु पर्यो,
0: हजुर
1: कमाउँछु मैले केही गर्छु भन्ने भयो भने मात्रै काम गर्न सकिने हो। त्यस कारणले यो जुन हुटुटी छ, यो चाहिँ हुटुटी नभए काम गर्न सकिन्न। अब संसारमा सम्झिन अब हिंसा त गर्वकालले सुरु हुन्छ, बाबाबाट बाबा र बाबाका शरीरबाट आमाको शरीरमा जाने बेलामा हजारौँ शुक्रकण जान्छन्। तर जुन शुक्रकणको निषेक हुन्छ, त्यो निषेक भएका शुक्रकणले आफ्नै भाइहरू हजारौँ त्यही खान्छ, भित्र खाएर पुष्ट भएर हामी जन्मेको हो कि नि, विज्ञानले त्यही भन्छ। त्यस कारणले हिंसा त भइरहेको हुन्छ, कायिक वाचिक मानसिक यो संसार चल्दैन, नत्र यो चल्यो चल्ने गर्छ। अब यही हिंसा अलिक बढी नहोस्, नफसियोस्, त्यसभित्र नफसियोस् भनेर हामी साधकहरूले साधना गर्ने हो, योगीहरूले योग गर्ने हो, तपस्वीले तपस्या गर्ने हो, पुरै संसारबाट काम गर्दो लोभ मोह ईर्ष्या माया मासेर पूर्ण हटाएर निश्चय पार्न सकेको सत्ययुग आइहालो, वैकुण्ठ आइहालो। तर यसलाई केही कम गरौँ होइन, भोगी नबनौ, योगी बनौ, यसलाई केही कम गरौँ, काम गर्दो लोभ मोह ईर्ष्या माया मास केही कम गर्न सकिन्छ कि, गर्न सकिन्छ कि, अथवा यसले पूर्ण निश्चित गरेर त्रिगुणातीत बन्न सकिन्छ कि भन्ने प्रयास चाहिँ हाम्रो साधना र धर्म कर्म हो। हजुर,
0: अब जस्तो पहिले दशैंमा भेटघाट गर्ने, आशीर्वाद लिने, आत्मीयतालाई अंगाल्ने गरिन्थ्यो, अहिले चाहिँ दशैं पछिल्लो समय देखासिखी खर्च बढाउने र उपभोग्य सामग्री मात्रैलाई चाहिँ लागू गरेर या त्यो खालको संस्कृतिको प्रभाव बढेको देखिन्छ। अहिले पछिल्लो समय र यस अघि हामी जस्तो पहिला सानसानोमा दशैं मनाउँथ्यौं, त्यति बेलाको चाहिँ दशैंको अन्तर चाहिँ के देखिन्छ, कस्तो परिवर्तन आएको छ दशैंमा, यहाँले कस्तो महसुस गर्नुभएको छ?
1: दशैं भनेको खाने लाउने रमाउने केही पनि होइन खास, यसको अर्थ हो साधना। दशैं भनेको व्रत हो, दशैं भनेको साधना हो, दशैं भनेको उपासना हो, दशैं भनेको यो विश्व ब्रह्माण्ड चलाउनेवाला महाशक्ति, सूर्यमा तपाउने शक्ति, हावामा सुकाउने शक्ति, पानीमा भिजाउने शक्ति, छालामा छाम्ने शक्ति, आँखामा देख्ने शक्ति, कानमा सुन्ने शक्ति, सारा शक्ति संसार चलेको छ, सर्वम शक्तिमा यम जगत हो कि होइन, संसार शक्ति चलेको हुनाले ती सम्पूर्ण शक्तिहरू श्री महाशक्ति अर्थात् श्री भवानी हामी देवीलाई शक्ति पनि भन्छौँ, महाशक्तिसँग एकाकार हुने, महाशक्तिसँग तन्मय मनमय, महाशक्तिलाई अवबोध गर्ने, महाशक्तिसँगलाई रियलाइज गर्ने, महाशक्तिलाई आफ्नो शरीरमा उतार्ने, आफू महाशक्तिमा बन्ने, जस्तो त्यस्तै छोरो हुन पर्यो नि, त्यस्तो यो पर्व हो। र हामीले टिका लगाउनेहरूको फेसन देखाएको कि होइन. नौ दिनसम्म दुर्गा पूजा गरेको त्यो दही अक्षता र जमरा मैयालाई चढाएर त प्रसादहरू पाउने हो. दसौँ टिका भनेको देवीको प्रसाद हो, दसौँ टिका भनेको देवीको प्रसाद हो. त्यसैले एकदम रमाइलो उपासना हो, साधना हो. नौ दिन भन्दा पाठ गर्ने ओम ऐन चामुण्डा बिच मन्त्र जप्ने, गुरु ब्राह्मणहरूलाई भोजन गराउने, कन्याकुमारीको भयङ्कर पूजा गर्ने, देवीका मन्दिरमा जाने, ब्रह्मचर्यमा बस्ने, लक्ष्मीप्रा खान्छ मसुरी छ्याउ बासी नखाने, शुद्ध खाने, काई बातीका सानाशिखरमा परिपूर्ण शुद्ध गरेर साधना गर्ने, निष्ठामा रहने, सबै रङ्गाउने गर्न पर्यो. जसको परम्परा जे खाने चल्छ त्यही खाएर चाहिँ रमाउने. हाम्रो नेपालमा धेरै परम्परा छ, यो खाना हुन्न त्यो खाना हुन, त्यसरी कट्टरपन्थी रोटी जाने छैन. म कट्टरपन्थी होइन, विज्ञान्तपन्थी हौँ. त्यही भएर ज जसको परम्परा जे छन् आफ्नो कुलाचार लोकाचार देशाचार अनुसार खाने. तर यसमा धेरै खर्चै गर्नुपर्छ, गहना कपडाको प्रदर्शन गर्नुपर्छ पनि छैन. ठ्याक्क नयाँ कपडा किन्ने लाग्न सकिन्छ भने नयाँ पुरानो भए पनि सर्दर्गत भयो घर लायो. गहना भएका लाउने हिरा सुन मोतीहरू सबै लाउने, हिँड्नाले सतर्क गरेर हेर्नु सुन्दरी महँगो भएको छ. आफ्नो श्रीमान दाइ भाइ कोही पुरुष साथीहरू हेर्नु छ नि मान्छेले गहना लाएर भएका लाउने रमाउने हो त लाउनै पर्छ भन्ने छैन. लाउनै पर्छ, घरि लाउनुपर्छ, यो गर्नुपर्छ भन्ने छैन. तपाईँलाई मन लाग्छ घिउ भात खानुहोस्, मन लाग्छ मासु भात खानुहोस्, मन लाग्छ त्यही मन लाग्छ त्यही खानुहोस्, शरीरलाई हेरेर खानुहोस्, शरीर नदेखानुहोस्, परम्परागत खानुहोस्. जस्तै घिउ खाइन्थे बजारको डेरी घिउ खान भएन, बजारको डेरी घिउ खाइयो भने खत्तम हुन्छ, गरेको होइन. कट्ट राम्रो घिउ खाइ खानुहोस्. मासु खाइनले पनि यहाँ अलिक सारा कपाल खुवाएको सिँगी लागेको एक महिने सिँगीको खोलालाई लगाइदिएर यही बसी बस्नु पाएको मासु नखानुहोस्. उल्टो घाँटी रेखेको झुन्ड्याएको छाला काटेको मासु नखानुहोस्. परम्परागत रूपमा तपाईँको दोकान जस्तो मासु खाएको घाँटी रेखे मासु खाने. अब बोको चाहिँ जिउँदैछ, जिउँदै बोकाको चाहिँ छाला काटेको चाहिँ मासु खाने, कुखुरा चाहिँ जिउँदै त्यस्तो चाहिँ अशास्त्रीय अपरम्परागत मासु खानुहोस्. सबै सबै साकारी हुने, हामी सबै साकारी नै हौ गुरुहरू, कसैले मासु खानु चले कि छ. तर हामीले खानु भन्दैमा तपाईँलाई हुन्न त मैले भन्दैन. तर हेरेर खानुहोस् के खाने, कस्तो खाने, कसरी खाने, कति खाने, के लाउने, कति लाउने, कसरी लाउने, कस्तो लाउने भन्ने कुरा सुहाउँदो समाजिलो शास्त्र परम्परा सुहाउने गरी समाजमा चाहिँ सुहाउँदो भन्ने आफै निर्णय गर्ने.
0: हुन्छ गुरु, यो महत्वपूर्ण समय साथ र सम्वादका लागि यहाँलाई धेरै धन्यवाद छ.
1: धेरै धन्यवाद छ. यो कसैले पनि यो विवादमा नफर्नुहोस्, आफ्नो परम्परागत ढङ्गले जमरा राख्नुहोस्, घर स्थापना गर्नुहोस्, केही हुनेवाला छैन. यो सबै यो फेसबुकमा हिउँ कमाउने गरे फन्डा हो, यो फन्डामा नफाउनु.
0: यहाँहरू सामाजिक अभियन्ता तथा पुराणवाचक भीमकान्त भागवत हामीसँग आजको सन्दर्भ स्तम्भमा कुराकानी गर्नुहुँदै टेलिफोन सम्पर्कमा केही डिस्टर्बेन्स चाहिँ आइरहेको थियो, तथापि हामीलाई सुनिदिनुभयो, माया गरिदिनुभयो. यो समय र साथका लागि यहाँहरूलाई धेरै धन्यवाद छ. हात घटस्थापना तोकिएकै समयमा र जसरी हामीले अहिले कुराकानी या अन्तर्वार्तामा भन्यौं त्यही हिसाबको घटस्थापना गर्नुहोला. आज घटस्थापना गर्नु हुँदैन भनेर यदि कोही कसैले भन्छ भने त्यो गलत हो र यस्ता अफवाह र भ्रमका पछाडि नलाग्नुहोला. यही भन्दै यो आग्रह सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समयसीमा सकिएको छ. भोलि पनि नयाँ नौला र जल्दाबल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: आजको सन्दर्भ

युनियन नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई युनियन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटुवाल 9 फोन 071438346 071438014 071438016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।

आउनुहोस् देशभक्त परिवर्तनका पक्षधर जनमुक्ति प्रेमी तथा भ्रष्टाचार विरोधी सम्पूर्ण मानुभावहरूमा राष्ट्रिय जनमुक्ति पार्टीको 12 राष्ट्रिय भेलामा सहभागी भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाऊ। राष्ट्रिय जनमुक्ति पार्टीको 12 राष्ट्रिय भेला यही असोज 25, 26 र 27 गते रूपन्देहीको भैरहवामा हुन गइरहेकोले सम्पूर्ण मानुभावहरूमा सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौ। भेलाको उद्घाटन कार्यक्रम यही असोज 25 गते बिहान 11:30 बजे भैरहवा महेन्द्र सभागृहमा।

देशमा स्थायी शान्ति सुशासन र दिगो विकासका लागि साझा आवाज बुलन्द गर्न आयोजित यस महत्वपूर्ण कार्यक्रममा सम्पूर्ण शुभेच्छुक तथा आम नागरिकहरूलाई उपस्थित भई सहभागिता जनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद।

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470-24870।
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 9857-21-757 र 9472-96-228।
7: होइन पुर्खे बा, किन के भयो र?
8: 12-14
7: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
9: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
7: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
8: ए किरिमझनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
9: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-744।
10: हाय दैव, फेरि मदिर खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
11: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
12: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
10: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
13: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
14: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
15: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
16: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
17: ए जान्त जान्त
12: होइन, के भयो बाबु?
18: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
12: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
15: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: आयो उत्सव
17: को पर्व
19: एसआर इप्सन कैनन ब्रांड को 5 नंबर प्रदेश को रीजनल अथोराइज डिस्ट्रीब्यूटर
17: ईसीएसटी ग्रुप कंप्यूटर सर्विस सेंटर
19: कृषि विकास बैंक को गल्ली मिलन चौक देखि 50 मीटर पूर्व अपने भवन में
17: फोन नंबर 071-542-6599
20: खुशी को खबर
21: होइन के खुशी को खबर हो दाजु
20: अरे भाई लुम्बिनी नेत्रालय भैरवा को विशिष्टीकृत सेवाहरू अब बुटोल शाखा में संचालन भयो नि
21: हो र
20: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एंड कॉन्टैक्ट लेंस क्लिनिक दैनिक भेट्रियो रेटिना एंड टॉपिकल फेको सर्जरी प्रत्येक बिहीबार कर्निया नानी प्रत्यारोपण एंड टॉपिकल फेको सर्जरी प्रत्येक शुक्रवार जलबिंदु विशेषज्ञ क्लिनिक महीना को पहिलो र शनिवार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नंबर 071-537-823

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
4: घर, अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखिरहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
17: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 9857024344, 9857035227 र 9857073220।

0: 00790 सम्म
1: साबिक द्रव्याञ्जली साकोस सदस्यता नम्बर 004-5802 सदस्यता नम्बर 004-3395 सम्म
0: साबिक बुटोल सेवा केन्द्र सदस्यता नम्बर 002-001077 सदस्यता नम्बर 002-001796 सम्म
1: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस
2: मिति यही आश्विन 25 गते बिहान 9:30 to 4 PM
1: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 00100-7772-00108-90 सम्म
2: सेवा केन्द्र भलबारी अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
1: सेवा केन्द्र फर्सा टिकर अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
2: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू
1: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था
2: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उपर छलफल गराउन चाहेमा वा कुनै जरूरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ
1: साधारण सभामा आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाको परिचय पत्र वा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको सकल प्रति लिई आउनु हुन समेत अनुरोध गर्दछौ अन्यथा खाजा तथा यातायात खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन विस्तृत जानकारीका लागि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिरुत्तमा नगरपालिका वडा नम्बर 3 शंकर नगर रूपन्देही
2: फोन नम्बर 071-414-311-414-284 सेवा केन्द्र भलबारी 071-561-999 सेवा केन्द्र फर्सटिकर 071-40-0042 सम्पर्क मोबाइल नम्बरहरू 98-570-76-311 98-570-77-311 र 98-570-78-311
3: स्वास्थ्यमा बुटवल
4: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
3: असल अभ्यासदेखि नीतिका कुरा
4: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
5: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30
3: कार्यक्रम स्वास्थ्यमा बुटवल
6: साउजी गुड्का दिनु न
7: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
8: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000 अन्य व्यवसायीलाई ₹1,500 दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000 अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
10: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
10: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
4: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
9: अनुरोधक तिलोत्तमा नगरपालिका

0: नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
6: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
16: को हो? को हो बाहिर?
17: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
16: के भयो यति राति? किन रुँदै आकी?
17: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
16: ल भन, के भयो?
17: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको दिदी।
18: माइला दाईले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि?
19: ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
20: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: पिसो सान्जिङ

0: यौन हिंसा से बचा जाए और सबके बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए, ऐसे में हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसा होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौनो समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
1: अनुरोध आगे लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
2: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
3: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
4: सफलता अनि संघर्षका कथा।
5: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिंकिङले नै गर्दा म यहाँसम्म आइपुगे।
2: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
6: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
7: स्वयंसेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
8: ए मुना बहिनी हो, किन अटालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
7: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न के गर्ने होला दिदी।
8: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
9: कुनै पनि बाल बालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरन्तै जानकारी गराउनु हो। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फण्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
10: होइन पुर्खे बा, किन के भयो र?
11: बाह्र चौरासी घुमे
10: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
11: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
10: सम्पर्क क्रिम्सन अस्पताल त्रिलोत्तमा छ, मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
12: हाय दैव, फेरि मदुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
13: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
13: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
15: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
17: ए जान्त जान्त
14: होइन, के भयो बाबु?
18: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
14: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
16: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: होइन, के खुसीको खबर हो दाजु?
19: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
20: हो र?
19: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-538-823।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङ राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जुलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको

0: कार्यक्रममा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
2: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन,
2: स्त्री तथा प्रसुति,
0: बाल रोग,
2: छाला तथा यौन रोग,
0: हार जोड्ने नसा तथा बाथ रोग,
2: टाउको तथा मनोरोग,
0: नाक कान घाँटी,
2: जनरल सर्जरी,
0: भिडियो एक्सरे,
2: डिजिटल एक्सरे,
0: ईसीजी,
2: डेन्टल तथा प्याथोलोजी,
0: फिजियोथेरापी
2: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
3: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
4: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
6: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
7: 98-570-21-835।
8: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
9: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
8: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
10: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दै त नानी?
8: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
11: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
12: सबै मिलाइ खुवाऊ।
11: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
14: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: स्वास्थ्यमा बटुवल
3: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि निकेका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
5: साउजी गुड्खा दिनु न।
6: ल के भन्नुभएको यस्तो, तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
7: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्य

0: 99.4 रेडियो था संचार स्टूडियो टाइम
1: इट्स 9 AM
2: हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गोर्खाको चुम्नुब्रीमा गएको सुक्खा पहिरोले बुढी गण्डकीमा भीषण बाढ़ी, दोभान, घटेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति, दर्जनौ घर बगे।
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदीमा भाँसिएको सड़कमा आज पनि मर्मत जारी, सवारी आवागमन बन्द। नुवाकोटको बेत्रावती स्थित फलाखु खोलामा बेलीब्रिज निर्माण।
1: बड़ा दशैं अन्तर्गत दुर्गा पक्ष शुरू, आज घटस्थापना, सुबह सायद बिहान 11:47 बजे।
0: साउदी अरेबियाको किङ खालिद विमानस्थलमा आक्रमण, 12 जनाको मृत्यु, 300 भन्दा बढ़ी घाइते। भारतमा कक्रोच पार्टीको आन्दोलन आज पनि जारी।
1: र आईसीसी विश्वकप लीग टू क्रिकेटमा नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्दै शीर्ष 6 भित्र रहन लगातार जित आवश्यक।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बुढी गण्डकी नदीमा आज बिहानै आएको ठूलो बाढ़ीले व्यापक क्षति पुर्याएको छ। प्रारम्भिक जानकारी अनुसार बाढ़ीले बस्ती पुल बजार नै बगाएको छ। गोर्खाको चुमनोब्री गाउँपालिका स्थित छेकम पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढ़ी आएको शंका गरिएको छ। चुमनोब्री गाउँपालिका 6 भएर बग्ने उंगिलुङ खोलाबाट आएको बुढी गण्डकीको बाढ़ीले पयूर बगर गाउँका 35 घर बगाएको छ। दोभान, घटेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनौब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङले जानकारी दिनुभयो। आज बिहान 7 बजे ती गाउँमा बाढ़ी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए। चुमनौब्री गाउँपालिका 3 का बजारमा बाढ़ीबाट धेरै क्षति भएको उहाँले बताउनुभयो। बुढी गण्डकीको बाढ़ीका कारण चुमनौब्री र धार्से गाउँपालिकामा 2 पुल र बजारमा क्षति पुगेको छ। चुमनौब्री 3 स्थित नाक्सेत र सिरदीवास बजार जोड्ने झोलुङ्गे पुल बाढ़ीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धार्सी गाउँपालिकामा रहेको मासी खोलाको पुल पनि बगाएको छ। प्रहरीको पछिल्लो विवरण अनुसार चुमनोब्री गाउँपालिका 3 न्याक्सेत स्थित न्याक्सेतबाट सिरदीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। गोर्खा धार्सी गाउँपालिका 5 मासी खोलाबाट किरैजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोते स्थित फलामे पक्की पुल बगाएको छ। बाढ़ीले चुमनुब्री स्थित न्याकफेदीका होटलहरू बगाएको छ। चुमनुब्रीकै घट्टेखोलामा संचालित होटलहरूमा बाढ़ी पसेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी निरीक्षक आकाश कण्डेलले जानकारी दिनुभयो। धार्चे गाउँपालिकाको वडा नम्बर 3 स्थित सल्लेरीमा घरहरू बगाएको खबर आएको र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रभावित क्षेत्रमा अहिले हेलिकप्टरबाट रेकी शुरू गरिएको छ। श्रीदिवास तथा धार्चे पालिकाका खोर्लावेशी, माछा खोला, सेती, आर्खेत र आरूघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। हालसम्म बाढ़ीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। सुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले एका बिहानै नदीमा ठूलो आवाजसहित पानीको बाह बढ़ेको जानकारी दिनुभयो। बुढी गण्डकी नदीमा आएको ठूलो बाढ़ीले गोर्खाको सल्लेरी बजार र जगत बजारमा ठूलो क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढी गण्डकी नदीको चुमनुब्री गाउँपालिका 6 ठूलो बाढ़ी आइरहेकोले बाढ़ी पास नहुँदासम्म त्रिशुली दोभानसम्म नदी छेउछाउमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै आरूघाटमा बाढ़ीले खतरा तह पार गरेको र बढ़दो क्रममा रहेकाले बाढ़ी पास नहुँदासम्म त्रिशुली दोभानसम्म नदी छेउछाउ नजान र उच्च स्थानमा जान भनिएको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदीमा भाँसिएको सड़क सञ्चालनमा ल्याउन भित्तो काट्ने काम आज पनि भइरहेको छ। शुक्रबार साँझ गलौदी क्षेत्रमा सड़क भाँसिएपछि यातायात पूर्ण रूपमा बन्द भएको थियो। हिजो बिहानबाट सड़क सुचारू गर्न भित्तो काट्ने काम शुरू गरेकोमा राति 9 बजेबाट एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। आज बिहान 7 बजेदेखि फेरि एकतर्फी चलेको सवारी पनि रोकेर काम शुरू गरिएको छ। मौसम तथा अन्य परिस्थिति सामान्य रहेमा आज साँझ 6 बजेसम्ममा सड़क विस्तारको कार्य सम्पन्न गरी दुईतर्फी सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। विभागले सड़क पुनः सञ्चालन नभएसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देश पालना गर्न अनुरोध गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 गलौदी नजिक सड़क भाँचिएर शुक्रबार साँझदेखि आवागमन ठप्प हुँदा हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्। राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ लगायत विभिन्न गन्तव्यतर्फ जाँदै गरेका यात्रुहरू समस्यामा परेका छन्।
0: नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडानको काम सकिएको छ। पुल जोड्ने काम हिजो साँझ सम्पन्न भएको हो। पुल आजदेखि सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ। बेलिब्रिज भोलि 11 बजेदेखि सञ्चालनमा आउनेछ। रसुवाको भोटेकोसी बाढीले सम्पर्क विच्छेद भएको नुवाकोट र रसुवाको सड़क सञ्जाललाई यो पुलले जोड़िनेछ। नेपाली सेनाको प्राविधिक टोलीले भदौ 10 गतेको भोटेकोसी बाढीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो। बेलिब्रिज सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवजावत गर्न सहज हुनेछ। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिका 5 बारुण्टा र रसुवाको उत्तरगाई गाउँपालिका 4 पैरेबेसी जोड्ने 450 मिटर लामो झुरुङ्गे पुल निर्माणका लागि प्रारम्भिक स्तरगत अध्ययन सम्पन्न भएको छ। स्विस सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण गर्ने प्रस्तावित पुलको अध्ययन सकिएको हो। पुल निर्माण भएमा स्थानीयको आवागमन सहज हुनुका साथै शिक्षा स्वास्थ्य र व्यापारमा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
1: नेपालीको महान पर्व बड़ा दशैं शुरू भएको छ। यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धूमधामका साथ मनाउने गरिन्छ। घटस्थापनाको दिन आज पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्ति कि अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। बिहानै नजिकको नदी वा चोखो स्थलमा बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने भनिन्छ। जमरा दुर्गा देवीको प्रिय वस्तु भएकोले आज यव रोपण गरी विजय दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहिलो जमरा ग्रहण गरिन्छ। आजको दिन विधिपूर्वक घट अर्थात घड़ा स्थापना गरी त्यही घड़ामाथि शक्ति स्वरूपा दुर्गा को पूजा आराधना गरिने भएकोले आजको दिनलाई घटस्थापना पनि भनी गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजय दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। घटस्थापनाको साइत आज बिहान 11:47 बजे रहेको छ। दुर्गा पक्षको पहिलो दिन आज शैलपुत्रीको पूजा आराधना गरिँदैछ। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नौ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा भन्ने गरिन्छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्व र नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा गर्छ।
5: के छ साथी, खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
6: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
5: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
6: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। पछिल्लो मतपरिणाम अनुसार उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा महामन्त्रीमा खुल्लातर्फ प्रदीप पौडेल र अमरसिंह पुनले अग्रता कायम गर्नुभएको छ। उपसभापतिमा भण्डारीले 679 र आचार्यले 393 मत प्राप्त गर्नुभएको छ। उहाँहरूलाई गोविन्द भट्टराई र सुरेन्द्र दास पाण्डेले पछ्याइरहनु भएको छ। उपसभापति समावेशीतर्फ विनोद कुमार चौधरीले 382 मतसहित अग्रता लिनु भएको छ। जीवन परियारले 330 मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा फर्मुल्लाह मनसुर हुनुहुन्छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले सबैभन्दा बढ़ी 788 मत प्राप्त गर्नुभएको छ। यस्तै अमरसिंह पुनले 448 मत प्राप्त गर्नुभएको छ। उहाँलाई उदय शमशेर जबराले पछ्याइरहनु भएको छ। महामन्त्री महिलातर्फ डाक्टर डिला संग्रौला पन्तले 523 मत प्राप्त गर्दै अग्रता लिनुभएको छ। उहाँलाई महालक्ष्मी उपाध्याय डिनाले पछ्याइरहनु भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियाको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। आक्रमणमा यमनको हुथी समूहको संलग्नता रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। स्थानीय अधिकारीहरूका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। आक्रमणपछि विमानस्थलको सञ्चालन स्थगित गरिएको छ। त्यस्तै विमान उडानको निगरानी गर्ने वेबसाइट फ्लाइट राडारका अनुसार रियाद आउने सबै उडानहरू या त अन्यत्र मोडिएका छन् या रद्द गरिएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकहरूमध्ये 4 जना साउदी नागरिक, 2 जना बंगलादेशी नागरिक तथा अमेरिकी, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका 1-1 जना नागरिक रहेका छन्। अधिकारीहरूले विमानस्थलमा भएको क्षतिको आकलन भइरहेको बताएका छन्। साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले उक्त आक्रमणका लागि यमनका हुथी विद्रोहीहरूलाई जिम्मेवार ठहर गरेको छ।
1: भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै दिल्लीमा भइरहेको प्रदर्शन आज पनि जारी रहने भएको छ। अखिल भारतीय विद्यार्थी संघकी राष्ट्रिय अध्यक्ष नेहा बोराले आज पनि प्रदर्शन गर्न आह्वान गरेकी छन्। नेहा बोराले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै हिजो दिल्ली हाट जन्तर मन्तर बनेको र आज अर्को कुनै स्थानमा प्रदर्शन गर्ने बताएकी छन्। अर्कोतर्फ कक्रोच जनता पार्टी सीजेपीका नेता अजिंक्या सिन्देले पनि एक्समा एउटा भिडियो पोस्ट गर्दै आज हुने प्रदर्शनबारे जानकारी दिएका छन्। उनले ज्ञानेश कुमारको राजीनामा नहुन्जेलसम्म आफू घर नफर्कने बताएका छन्। उनले बिहान 10 बजे जन्तर मन्तरतर्फ अघि बढ़ने बताएका छन्। साथै उनले प्रदर्शनमा सहभागी हुन आम नागरिकलाई अपील गरेका छन्।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार पाउने 12 बजे मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा शुरू हुनेछ। शीर्ष 4 को सम्भावना समाप्त भएको अवस्थामा क्यानाडालाई पराजित गर्दै शीर्ष 6 पुग्नु र ओडीआई मान्यता जोगाउनु नेपालको मुख्य लक्ष्य हुनेछ। ओमानले शुक्रबार क्यानाडालाई 41 रनले पराजित गरेपछि नेपालको शीर्ष 4 रहँदै विश्वकपको ग्लोबल छनौटमा सिधै प्रवेश पाउने सम्भावना समाप्त भएको थियो। त्यसकारण शीर्ष 6 रहेर लीग टूबाटै ओडीआई मान्यता जोगाउने सम्भावनालाई नेपालले आफ्नो मुख्य लक्ष्य बनाएको छ। जारी लीग 2 चक्रको आफ्ना अन्तिम 4 खेलमध्ये 3 जित निकाल्न सके नेपाल शीर्ष 6 अटाउनेछ। यद्यपि लीग 2 आवश्यक लक्ष्य हासिल गर्न नसके नेपालका लागि विश्वकप छनौट प्लेअफ मार्फत अघि बढ़ने अर्को विकल्प भने बाँकी रहनेछ। नेपालले लीग 2 पछिल्लो समय अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा यो कठिन अवस्था आएको हो।
1: र अब मौसममा आज देशका हिमाली र पहाड़ी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। अहिले बिहान देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम आंशिक बदलिरहेको छ। आज दिउँसो हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने तथा तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागमती र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। आज राति पनि हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्दा तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: बिहान 9 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: गोर्खाको चुमनुबरीमा गएको सुक्खा पहिरोले बुढी गण्डकीमा भीषण बाढ़ी, दोभान, घट्टे खोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति, दर्जनौ घर बगे,
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदीमा भाँसिएको सड़कमा आज पनि मर्मत जारी, सवारी आवागमन बन्द। नुवाकोटको बेत्रावती स्थित फलाकु खोलामा बेली ब्रिज निर्माण।
1: बड़ा दशैं अन्तर्गत दुर्गा पक्ष शुरू, आज घटस्थापना, शुभ साइत बिहान 11:47 बजे।
0: साउदी अरेबियाको किङ खालिद विमानस्थलमा आक्रमण, 12 जनाको मृत्यु, 300 बढ़ी घाइते। भारतमा कक्रोच पार्टीको आन्दोलन आज पनि जारी।
1: र आईसीसी विश्वकप लीग टू क्रिकेटमा नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्दै शीर्ष 6 भित्र रहन लगातार जित आवश्यक।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित
8: छ।

0: मिठा सुगन्ध
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
2: हेलो
3: हेलो
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
4: दिन त। हेलो भन्नुहोस् त।
2: हेलो हजुर
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी के भने छ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए बाबु हजारो छ, टच बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन्न त, आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
0: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
11: के रे, नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
12: ए हो र?
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
16: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
17: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
6: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
7: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: हेर त, रगतै रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: साया, मलाई तिमी किन माया गर्छौ?

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
0: ए दाई, पख्नुस् त पख्नुस्. के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको.
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन. खोइ अहिलेसम्म केही भएको छैन. तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ.
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि.
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्. यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ.
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु.
2: नेपाल सरकार, विज्ञापन बोर्ड. फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ. आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ.
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ. सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं. खाना पकाउने ग्यास सुरक्षित राखौं.
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ. क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ.
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं. पानीका स्रोतलाई व्यवस्थित गरौं. समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त।
6: हुन्छ
7: हुन्छ।
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होत है कि नहीं होत है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लेके बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई के खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवपुरी, नेपाल।
10: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
12: सफलता
7: अनि संघर्षका कथा।
12: म दृष्टिहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
14: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
13: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
14: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
13: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
13: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
15: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
16: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
17: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
16: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
17: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
18: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
17: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
18: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
17: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
15: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
19: धेरै वर्ष बिते थाके।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
0: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
5: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
6: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
7: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470-24870।
8: उत्सवको पर्व
9: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
8: फोन नम्बर 071542569 5450699।
10: सौजी क्युआर भयो है?
11: ए भगनुस् त, मेसेज आएको छैन।
12: घरी एसएम

0: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्।
6: प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914।
7: ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
8: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
9: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
8: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
8: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
10: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
11: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
12: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
10: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98026-37111 र 98026-21354।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
13: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
14: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
13: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
15: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
16: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
4: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: भयो।
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
2: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-0003 98477-6155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
3: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
3: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
6: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
7: सबै मिलाई खुवाऊ।
6: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
10: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र, होइन होला त्यस्तो त।
12: सोहिता, तिनीहरूको के खास खुस कुरा आउँदैछ? के भयो भन त?
13: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ।
14: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
16: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय

0: पर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
4: तीन दिन भयो।
3: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
4: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
7: स्वास्थ्यमा बुटवल,
8: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
7: असल अभ्यासदेखि नीतिका कुरा,
8: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल।
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
10: गर्भसिन्धी आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
10: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
10: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
11: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
12: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: पीतो सांदी को

0: भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौ,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: स्वयंसेविका दिज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भन्या।
12: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
11: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लौ न, के गर्ने होला दिदी?
12: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादु र आएको पनि हुन सक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
13: कुनै पनि बाल बालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरन्तै जानकारी गराउनु। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फण्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
14: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
15: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
14: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
15: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
14: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
15: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
14: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
16: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
17: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
1: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पिड इन्टरनेट, अल्ट्रा फास्ट स्पिड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवाल 9, फोन 0174383346, 0174383014, 0174383016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
3: किन झोक्राउनु भएछ काका?
4: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
3: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
4: ए बुद्ध फाइबर, कानफोली पनि त्यही भन्थ्यो।
5: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857021757 र 9842962228।
6: होइन खुर्के बा, किन के भयो र?
7: बाह्र चौरास घुमे गरेर
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
8: 24 घण्टा इमर्जेन्सी ICU, प्रसुति, ECG, एक्सरे, CT स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक, मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
6: होइन रे पुर्खे बा, फेरि दौडिँदै कता हो?
7: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
8: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 0175567444, 0175567445।
9: हाय दैव, फेरि मुद्रा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
10: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
11: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं,
9: मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
10: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
12: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
5: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
13: ए जान्त जान्त
11: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
14: सौजी क्यूआर भयो
15: ए बकुनस्ता मेसेज आएको छैन।
16: घरी एसएमएस आएन।

0: अघिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641 535-641
9: शान्तिको आवाज रेडियो

0: मलाई थाहा छ तिमीले उहाँलाई पनि मन पराउँछौ, तर उहाँ त मेरो भइसक्नु भयो नि त। सो मैले चाहिँ तिमीलाई यस्तो राम्रो पर्फेक्ट केटा खोजिदिएको छु कि तिमीलाई पनि त गीत गाउन मनपर्छ होइन र? उहाँ पनि सिङ्गर नै हो, फोटो हेरा त एकचोटि कस्तो हुनुहुन्छ?
1: राम्रो हुनुहुन्छ।
0: साँच्ची?
1: अँ।
0: तिम्रो लागि है त?
1: अँ।
0: अनि नेपाल जानुपर्छ ल।
2: ओके, बी ह्याप्पी।
3: हेलो गर्ल्स, सब ठिक छ नि? हो, ओके, अब जानुपर्छ ल। चाम

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एकअर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
9: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
9: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
12: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
13: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाउ।
13: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
17: हेलो
18: हेलो बहिनी, सन्चै छौ?
17: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
18: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: आहा, अनि हुलाकमा पो जानु?
18: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
18: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
18: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
18: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
19: नेपाल सरकार विज्ञापन हो।
20: नमस्कार स्वयंसेविका दिदी।
21: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
22: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
21: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
21: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
21: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: खै, जन्म दर्ता दिनुहोस् त।
24: जन्म दर्ता गरेको छैन नि म्याडम।
23: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
24: हो र, मलाई त थाहा नै थिएन म्याडम।
23: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
24: पहिला कसैले भनेन
25: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
26: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
21: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
26: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
26: अब सुन्नुहोस् पूरा समाचार।
21: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
26: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
21: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
26: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
21: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
26: मद्यपान र धूम्रपान सेवन नगरौं।
21: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
26: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
25: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
26: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
25: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
26: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
25: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
26: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
25: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
21: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
26: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
21: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
26: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
21: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
26: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
21: सचेत बनाऊ।
26: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।

0: साहुजी गुटखा दिनु न।
1: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पुरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकार चाहिँ महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर। नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
4: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
5: तिलोत्तमा 5, मडगिराम, रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
6: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-70-24-870।
7: ए बुढा, हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
8: ए जान्त जान्त
9: होइन, के भयो बाबु?
10: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
9: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।

0: business app.
1: 이소 산지 공무원 룸비니 산지코 아바스 레디오 룸비니
2: हो घर पनि कति राम्रो बनेछ ठिकै भएछ
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
4: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
2: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
5: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
6: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
5: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
3: मोबाइल 98-026-33-111 र 98-026-21-354
4: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
9: लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर दर्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि
3: सम्पर्क 9857024344 9857035227 र 9857073220
4: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन
5: स्त्री तथा प्रसुति
4: बाल रोग
5: छाला तथा यौन रोग
4: हाड जोड्ने नसा तथा बात रोग
5: टाउको तथा मनोरोग
4: नाक कान घाँटी
5: जनरल सर्जरी
4: भिडियो एक्सरे
5: डिजिटल एक्सरे
4: ईसीजी
5: डेन्टल तथा प्याथोलोजी
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
6: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
10: 9857021-835
11: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
12: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
11: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा

0: बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
1: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
0: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
2: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
3: सबै मिलाई खुवाऊ।
2: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
3: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
4: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
5: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
5: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार स्वयं सेविका दिदी।
8: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
8: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: खै जन्म दर्ता दिनुहोस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेनन्?
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौ।
8: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: स्वास्थ्यमा बटुवल
3: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि मिटेका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल। तिलोत्तोमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं,
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, चिलिन, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
12: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
13: Thank you.

0: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: ओ, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 0174-3346, 0174-3814, 0174-3816 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
7: किन झोक्राउनु भन्छ काका?
8: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
7: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
8: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
9: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने न फुट्ने, रङ गर्न नपर्ने
10: फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 2157 र 98472 96228।
11: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
12: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
11: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
12: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
13: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
14: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
15: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्
16: ए झन्त झन्त
2: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौँ न त्यसका लागि म आफै पहल गर्छु
14: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
17: खुसीको खबर खुसीको खबर खुसीको खबर
18: होइन के खुसीको खबर हो दाजु
17: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
18: हो र
17: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823
18: सौजी क्युआर भयो है
19: ए बोक्नुहोस् त मेसेज आएको छैन
20: घरी एसएमएस आएन

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
3: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-0003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाइ खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
6: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
7: स्वास्थ्यमा बटुवल
8: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
7: असल अभ्यासदेखि निकेका कुरा
8: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल
10: खै दाई दुई लिटर रोड अनि एउटा सुर्ती ल्याउनुहोस् न
11: ए ल ल लिनुहोस् भाइ
10: अनि दाई कति भयो पैसा
11: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
12: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
13: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ, खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ, सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं, ग्यासको गन्ध आए व्यवस्था नगरौं, सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ, दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ, चुरोट तमाखु चिलिम सुल्पा नखाऊ, खाएमा आगो राम्ररी निभाऊ, बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं, घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ, आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ, हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
6: डेंगू से बचे की खंती मच्छर के काटे से बचे भी सर्वोत्तम उपाय हुए, पूरा शरीर ढके वाला कपड़ा पहना जाए, सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए, घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए, झाल और दरवाजा में जाली लगाई के बंद करा जाए, मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए, अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
7: अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेर्न पाइन्छ, लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो, अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र, बिहेको केही सुरसारै छैन त।
10: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
9: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ, इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ, त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने, मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि, गहनामा खास सधैँको विश्वास।
11: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
2: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनु का साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नु का साथै खरिद बिक्री पनि गरिन्छ है।
12: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
13: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
14: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
15: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
16: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
14: आज हामीले एउटा ठूलो पाठ सिक्यौ, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
17: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
18: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
19: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
20: Peace out.

0: जहिले पनि म खोज्दै आउँछु। यसरी कहाँ सकिन्छ?
1: ए बुढा हेर्नुहोस् त, आज पनि ऋषि दाईले रीता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए धन्त धन्त।
3: होइन के भयो बाबु?
4: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
3: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिपिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: होइन के खुसीको खबर हो दाजु?
6: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
7: हो र?
6: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
5: सुशैलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली। तपाईले खोज्नुहुन्छ जस्तो पर्दाको पाइप सुलभ, राम्रो र सस्तो?
8: हजुर, पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ, स्टिल क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीज प्रणालीलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 98-570-20-567 र लोकनाथ भट्टराई, फोन 98-570-33-058। पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली, तिरोत्तमा 15 मधौलिया रूपन्देही।
7: सौजी क्युआर भयो है?
9: ए बगनुस्ता, मेसेज आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570723997 र 98475429014। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
7: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
8: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
9: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
8: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
8: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570742471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
4: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली,
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसुति,
4: बाल रोग,
5: छाला तथा यौन रोग,
4: हार जोड्ने नसा तथा बात रोग,
5: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
5: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
4: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
10: 98-570-21-835।
11: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
12: के हुनु नर्सनानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै थौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
11: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाई खुवाऊ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
19: स्वास्थ्यमा बटवल,
1: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
19: असल अभ्यासदेखि मिटेका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
19: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
19: कार्यक्रम स्वास्थ्यमा बुटवल।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।

0: मा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: Arka Kanchi OPC Cement Desh Ko Cement
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570 21 757 र 98472 98228
4: ए बुढा हेर्नुस् त आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए धन्त धन्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो
6: ल ल नाच्यो बाबु हामी आइपुग्यौ त
4: बिचरा नानी बाबुलाई
8: होइन के
9: भन्नु सुधार केन्द्रमा लान पाए पनि हुन्थ्यो
4: एकदमै गाह्रो भयो बच्चाहरुलाई
9: दिदी बिदी गाह्रो
6: केही समय सुधार केन्द्रमा

0: खाउन त्यसका लागि म आफै पहल गर्छु।
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
5: मोबाइल 9806-3311
3: र 9806-21354।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलो स्थित गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
8: फोन नम्बर 071-531-6141 535-641।
9: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
16: सम्पर्क 9857-24344, 9857-35227 र 9857-73220।
12: ओ मिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
17: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
12: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
8: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
18: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
8: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
8: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
20: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
21: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
22: सबै मिलाई खुवाऊ।
21: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
24: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: खैदाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
5: ए ल ल लिनुहोस् भाइ।
4: अनि दाई कति भयो पैसा?
5: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
6: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
2: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
4: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
5: सफलता अनि संघर्षका कथा,
6: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
10: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
9: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
10: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
11: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मरगा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कानफोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-228।
7: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
8: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
9: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
10: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
7: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
8: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
11: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
12: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
8: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता बाबुलाई रोक्सी खाएर पिटेछन्।
13: ए जान्छ जान्छ।
9: होइन, के भयो बाबु?
14: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
9: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
12: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
16: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
16: निराशा बढ्नु, खुसी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
16: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
16: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
16: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
16: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नानी खाना खाना आऊ।
18: लाउ दिनुस।
17: हात धोयौ?
18: धोइसके बाबा।
17: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
18: ढिला भइसक्यो।
19: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
17: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
19: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं।
20: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज। शान्तिको आवाज।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: साउजी क्यूआर भयो
3: है ए भन्नुस् त मेसेज आएको छैन
4: घरी एसएमएस

0: पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
10: फोन नम्बर 071-531-641 535-641
11: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
12: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
13: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
12: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौं। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
3: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
16: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
17: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
18: देख, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
17: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
16: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
17: फल फूल और साग पात बच्चा के खाना साथ साथ
18: सब मिल के खियावल जाए,
17: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
18: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
17: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने?
18: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
19: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
20: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
19: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
19: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
22: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाउ,
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि?
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
25: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
0: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: खैदाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
6: ए ल ल लिनुहोस् भाइ।
4: अनि दाई कति भयो पैसा?
6: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: स्वयं सेविका दिज्यू नमस्कार हजुरलाई कति फोन गरे मेसेज पनि पठाए सम्पर्क नै हुन सकेन भने
1: ए मुना बहिनी हो किन अत्तालिनु भएको ल अब सम्पर्क भइहाल्यो नि के भयो भन त छिटो
0: स्वयं सेविका दिदी हेर्नु न मेरो चार वर्षकी छोरीलाई चार पाँच दिनदेखि ज्वरो आएको थियो अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ लौ न के गर्ने होला दिदी
1: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी दादुरा आएको पनि हुन सक्छ र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है
2: कुनै पनि बाल बालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु हो पीएचआरडी नेपाल युनिसेफ नेपाल द पेन्डेमिक फण्ड नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
3: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
4: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
3: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
4: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
6: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
7: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
6: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
8: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
9: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: मार्गा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: बीवीएन नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीवीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिस का लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छूट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय भुटुवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास आकर्षक

0: काका
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 98228।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नानी खाना खान आऊ।
6: लाउ दिनुस।
5: हात धोयौ?
6: धोइसके बाबा।
5: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
6: ढिला भइसक्यो।
7: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
5: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
7: त्यति मात्र होइन, पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
8: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
9: नेपाल सरकार विज्ञापनको।
10: उत्सवको पर्व
11: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
10: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
11: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
10: फोन नम्बर 071-542-6999 549-6999।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: होइन, के खुसीको खबर हो दाजु?
12: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
13: हो र?
12: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
13: सौजी क्युआर भयो है?
14: ए बगाउनुस् त, मेसेज आएको छैन।

0: ओहो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
0: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ।

0: तपाईको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
2: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्।
0: प्रोप्राइटर लिल कार्की। फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु बर्जिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: यति बेला साँझको 5

निर्माण गरिएको दुर्गा पञ्चायतन मन्दिरको उद्घाटन, मणिग्राम पुरानो सड़कको दुर्गा मन्दिरको साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न, र आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखलामा नेपालले क्यानेडालाई दियो 236 रनको लक्ष्य, अहिले क्यानेडा जवाफी ब्याटिङ गर्दै छ।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। बूढ़ी गण्डकी नदी में एक बिहान आयोग विनाशकारी बाढ़ी ने धेरै ठूलो क्षति पुर्याएको छ। नदी में लेदो र गेग्राम सहित को बाढ़ी आए पछि प्रभावित क्षेत्रबाट हालसम्म 47 जना को उद्धार गरी सुरक्षित स्थान में सारिएको छ। राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो पत्रकार सम्मेलन गरी बाढ़ी प्रभावित क्षेत्रमा फँसेका 47 जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका 4 वटा हेलिकप्टर सहित 386 जना सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो। हालसम्म नेपाली सेनाबाट 127 जना, नेपाल प्रहरीबाट 83 जना र सशस्त्र प्रहरी बल नेपालबाट 177 जना परिचालित भएका छन्। गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढ़ीले 6 वटा पुल बगाएको छ भने कम्तीमा 10 जना सम्पर्कविहीन भएका छन्। बाढ़ीले 2 वटा मोटरेबल र 4 वटा झुलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मानबु जोड्ने पक्की पुल बगेका हुन्। बाढ़ीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। यसै गरी माछीखोला र केरौजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दीवासको घट्टेखोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्। बाढ़ीले आरूघाट स्थित जलसतह मापन केन्द्र समेत बगाएको छ। बाढ़ीले चुमुनुब्री गाउँपालिका 3 पयौ र बगरका करिब 35 घर पनि बगाएको छ। बाढ़ीबाट जगत सल्लेरी दोभान र घट्टेखोला गाउँमा पनि क्षति भएको छ। आरूघाट गाउँपालिका 5 स्थित शान्ति बजार क्षेत्रका घरहरू डुबानमा परेका छन्। विनाशकारी बाढ़ीले 1 विद्यालयमा क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर 3 श्री दिवास स्थित विकास आधारभूत विद्यालय पूर्ण रूपले क्षति पुगेको हो। बाढ़ीले धादिङमा 40 घर बगाएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। यसअघि बाढ़ी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा आज बिहान गोर्खाको बूढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक अनुमान गरेको छ। महाशाखाले विज्ञप्ति निकालेर बाढ़ीको उद्गम स्थल तथा आसपासका क्षेत्रमा ठूलो बाढ़ी आउने गरी वर्षा नभएको जनाएको छ। महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको छ। बाढ़ीको प्रारम्भिक जानकारी बिहान 6 बजे प्राप्त हुनासाथ बूढ़ी गण्डकीको तटीय क्षेत्र हुँदै बेनीघाटसम्मका बासिन्दालाई मोबाइल सन्देश एसएमएस मार्फत पूर्व सूचना पठाएको महाशाखाले जनाएको छ। बाढ़ीको बाप घट्दै गए पनि जोखिम पूर्ण रूपमा नहटेको र मुगलिनसम्म उच्च सतर्कता अप्नाउन तथा तनहु चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा समेत सावधानी अप्नाउन महाशाखाले अपील गरेको छ। महाशाखाले बूढ़ी गण्डकी नदीको तटीय र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बेलुकासम्म नै नदी किनार तथा जोखिममुक्त बस्तीबाट टाढा सुरक्षित ठाउँमा रहन पनि आग्रह गरेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने नेपालीहरूको महान पर्व बड़ा दशै आजदेखि शुरू भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धूमधामका साथ मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिएको छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ भएको हो। आज बिहान नित्य कर्मपछि नदी वा चोको स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढ़ाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेलो जमरा पनि ग्रहण गरिन्छ। जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभए पनि कुल परम्परा अनुसार कसैले अन्य पनि जौसितै रोप्ने गरेको धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। आजको दिन विधिपूर्वक घट अर्थात घड़ा स्थापना गरी त्यही घड़ामाथि शक्ति स्वरूप दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज घट स्थापनाको साइत बिहान 11:46 रहेको थियो। तिरहत्तमा उद्योग वाणिज्य संघ को आयोजना में आगामी मंगसिर 3-16 गते सम्म मणिग्राम में 4th औद्योगिक व्यापार मेला कृषि प्रविधि एवं पर्यटन प्रवर्धन महोत्सव आयोजना होने भएको छ। उद्योग कृषि प्रविधि र पर्यटन में लगानी दिगो आर्थिक विकास का लागि 4th तिलोत्तमा राष्ट्रीय प्रदर्शनी भन्ने मूल नारा का साथ आयोजना होने लगा मेला में 350 भन्दा बढी स्टल रहने छन्। आयोजकले आज पत्रकार सम्मेलन को आयोजना करी सरकारवालाहरूसँग विभिन्न चरण में छलफल सहित मेला तैयारी को काम अघि बढ़ाइएको जानकारी दिएका छन्। मेला को 5,00,000 भन्दा बढी दर्शकले अवलोकन गर्ने र 12 करोड़ रूपियाँ भन्दा बढी को आर्थिक कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताउनुभयो। आयोजकले मेला प्रवेशका लागि सर्वसाधारणलाई 150 र विशेष कन्सर्टका दिन 400 देखि 500 सम्मको टिकट दर तय गरेका छन्। मेलामा ज्येष्ठ नागरिक 5 वर्ष मुनिका बाल बालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीलाई 50% छूट दिइनेछ। साथै टिकट बिक्रीको 3% रकम सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरिने आयोजकले जनाएका छन्। मेलाको मुख्य गेटमा लुम्बिनी पशुपति र मुक्तिनाथ मन्दिरको झल्को दिइने संघका अध्यक्ष कार्कीले बताउनुभयो। संघका पूर्व अध्यक्ष गुणनिधि भण्डारीले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय प्रवर्धनका लागि यो मेला कोसेडुङ्गा साबित हुने बताउँदै मेलाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो सहयोग पुर्याउने बताउनुभयो। स्थानीय उत्पादनको बजारीकरण प्रविधि हस्तान्तरण तथा युवाहरूलाई उद्यमी बन्न प्रेरित गर्ने मुख्य लक्ष्यका साथ महोत्सव आयोजना गरिएको संघको भनाई छ। पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष सूरज बंगेनी महासचिव राजकुमार पाण्डे लगायतले मेलाका विभिन्न आयामका बारेमा प्रकाश पार्नु भएको थियो। तिलोत्तमाको डाइबरटोली स्थित विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडले खाद्य उद्योग सञ्चालनमा ल्याएको छ। बहुद्देश्य नीति अनुसार विकास खाद्य उद्योग तथा प्याकेजिङ सञ्चालनमा ल्याइएको सहकारीले जनाएको छ। हाल तोरीमूल सञ्चालनमा ल्याएको सहकारीले पहाड़ी गेडागुड़ी तथा अन्य खाद्य वस्तुको प्याकेजिङ समेत शुरू गरेको छ। यस्तै चिया कफी प्याकेजिङको काम समेत गर्ने योजना बनाइएको अध्यक्ष मित्रबन्धु नेउपानेले जानकारी दिनुभयो। सहकारीको आज सम्पन्न 38 साधारण सभाले अन्य बहुउद्देश्यीय परियोजनाहरूको सम्भाव्यता अध्ययन गरी क्रमिक रूपमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने प्रस्ताव पारित गरेको छ। उद्योगबाट उत्पादित तथा प्याकेजिङ खाद्य वस्तु बिक्रीका लागि सहकारीले संस्थाको भवनमा बिक्री केन्द्र खोलेका थिए। बिक्री केन्द्रबाट सहकारीका सदस्य तथा गैर सदस्य सबैले सामान खरिद गर्न सक्ने सहकारीका उपाध्यक्ष ध्रुव कुमार धितालले जानकारी गराउनुभयो। साधारण सभाको अवसरमा आज खाद्य उद्योगको उद्घाटन गर्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शारदा भट्टराईले सहकारी उद्यमसँग जोडिनु सकारात्मक विषय भएको बताउँदै यसले आर्थिक विकासमा समेत टेवा पुर्याउने बताउनुभयो। साधारण सभाले ड्राइभर टोल चोकमा पार्किङ निर्माणका लागि नगरपालिकासँग सहकार्य गर्ने संस्थाको विनियम कार्यविधि पुनर्लेखन तथा संशोधन एवं कार्यविधि निर्माणका लागि सञ्चालक समितिले अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ। 2010 सदस्य रहेको विकास बहुउद्देश्यीय सहकारीले गत आर्थिक वर्षमा 69,84,00,000 ऋण लगानी गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ। रूपन्देहीको तिलोत्तमा 3 शंकरनगर स्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट वित्तीय प्रगति गर्दै 32 वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ। आपसी एकता सुशासन र पारदर्शितालाई आत्मसात गर्दै अघि बढ़ेको संस्था लुम्बिनी प्रदेशकै अग्रणी र उदाहरणीय सहकारीका रूपमा स्थापित भएको छ। संस्थाका अध्यक्ष पार्थमणि आचार्यका अनुसार गत आर्थिक वर्षमा सहकारीले 2,66,56,00,000 रूपियाँ निक्षेप संकलन गरी 2,43,37,00,000 रूपियाँ ऋण लगानी गरेको छ। सोही अवधिमा संस्थाले 7,58,00,000 रूपियाँ खुद मुनाफा आर्जन गर्दै शेयर सदस्यहरूलाई 7.75% लाभांश र कारोबारका आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट थप रकम वितरण गरेको छ। विक्रम सम्बत 2050 26 संस्थापक सदस्य र 2,600 रूपियाँ शेयर पूँजीबाट शुरू भएको यस सहकारीमा हाल 12,000 भन्दा बढ़ी सदस्य आबद्ध छन्। संस्थाको कुल भाषलाभ 3,50,00,000 रूपियाँ, शेयर पूँजी 31,02,00,000 र जगेडा कोष 29,23,00,000 रूपियाँ पुगेको छ। केन्द्रीय कार्यालय सहित भलबारी फर्सा टिकर र बुटवलका सेवा केन्द्र मार्फत 23 कर्मचारीद्वारा व्यावसायिक तथा औद्योगिक क्षेत्रमा मुख्य लगानी गर्दै आएको यस संस्थाले साधारण सभामा बाह्य प्रमुख अतिथि नबोलाई आफ्नै ज्येष्ठ सदस्यहरूलाई प्राथमिकता दिएर कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय बजारमा तरलता बढ़े पनि पछिल्लो समय कर्जा प्रवाहले पुनः गति लिन थालेको प्रमुख कार्यकारी अधिकृत देवराज गेवालीले बताउनुभयो। साधारण सभामा अध्यक्ष पार्थमणि आचार्यले अध्यक्षको प्रतिवेदन, सचिव रेणुका खरेलले सचिवको प्रतिवेदन, कोषाध्यक्ष विष्णुहरि पन्थीले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक रघुनाथ ढकालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। तिलोत्तमा नगरपालिका वडा नम्बर 9 ज्ञानोदय टोलमा निर्माण गरिएको दुर्गा पञ्चायतन मन्दिरको आज उद्घाटन गरिएको छ। झण्डै 60 लाख रूपियाँको लागतमा निर्माण गरिएको मन्दिरले 2 कट्ठा जमीन चर्चेको छ। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, उपप्रमुख जगेश्वर देवी चौधरी सहितका जनप्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक संघ संस्था, क्लब, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधि लगायत स्थानीय भक्तजनहरूको सहभागितामा मन्दिरको उद्घाटन संस्कृत सन्यास आश्रम भैरवाका श्री 1008 शान्तानन्द सरस्वतीजी महाराजले गर्नुभएको हो। मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष रघुनाथ पाण्डेको अध्यक्षता, सचिव बलराम नेउपानेको सञ्चालन तथा उपाध्यक्ष वेद प्रकाश नेउपानेको स्वागतमा भएको कार्यक्रममा पण्डित तथा बटुकहरूले स्वस्ति वाचन गर्नुभएको थियो। कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष कमल रेग्मी, ब्राह्मण समाजका नगर सचिव वामदेव गौतम, समाजका केन्द्रीय सदस्य तिलक नेउपाने, जिल्ला उपाध्यक्ष आत्माराम पाण्डे, वैदिक हिन्दू धर्म परिषदका महासचिव पार्वती भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा अध्यक्ष, सचिव तथा कोषाध्यक्ष पीताम्बर पाठकले आफ्नो तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मन्दिरमा अब नित्य पूजा आजा तथा बड़ा दशैंको अवसरमा विशेष पूजा अर्चना शुरू भएको छ। तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूषालको विदाईका अवसरमा नगरपालिका कार्यालयमा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरूवा हुनुभएका अधिकृत भूषाललाई आज एक समारोहका बीच सम्मानसहित विदाई गरिएको हो। भूषालले तिलोत्तमा नगरपालिकामा 13 महिना 21 दिन सेवा प्रदान गर्नुभएको छ। कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाँडले भूषाललाई एक कुशल, क्षमतावान र नतिजामुखी प्रशासकको रूपमा पाएको बताउनुभयो। पालिकाको सेवा प्रवाहलाई चुस्त बनाउन उहाँले उल्लेखनीय योगदान पुर्याउनु भएको उल्लेख गर्दै नगर प्रमुख खाँडले भूषालको कार्यकालमा जनप्रतिनिधि र कर्मचारी बीच राम्रो समन्वय कायम भएको बताउनुभयो। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूषालले तिलोत्तमामा विगतको बिताएको अवधि आफ्नो सेवाकालको अत्यन्तै अविस्मरणीय र सिकाइपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा कार्यपालिका सदस्यहरू सुरेन्द्र श्री, नारायण ढकाल, राजा साई, राजस्व अधिकृत इन्द्र सापकोटा लगायतले भूषालको कार्यकाल सफल रहेको उल्लेख गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। पाल्पा पालुङ मैनादी रूपन्देही सम्पर्क समाजको दोस्रो साधारण सभा तथा विजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ। समाजका अध्यक्ष पदम नेपाल सन्तोषको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पा क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य डाक्टर माधव थापाको प्रमुख आतिथ्य रहेको थियो। सो अवसरमा सांसद थापाले समाजले सबैलाई एकजुट बनाउँदै सुख दुःखमा साथ र सहयोग गर्दै आएको बताउनुभयो। साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष कमल प्रसाद आचार्यको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक हरिबहादुर नेपालको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा समाजका सल्लाहकारहरू कृष्णबहादुर कुँवर, ध्रुव कुँवर, रणबहादुर कुँवर, मधुकला कुँवर, पाल्पाली समाजका अध्यक्ष पदम कार्की, पाल्पा ठिमिरे रूपन्देही सम्पर्क समाजका अध्यक्ष समुद्र जीसी, पाल्पा फेक रूपन्देही सम्पर्क समाजका अध्यक्ष हरि कार्की, पाल्पा ख्या रूपन्देही सम्पर्क समाजका अध्यक्ष नारायण पराई, कृष्ण जीसी लगायतले बोल्दै सम्पर्क समाजले स्थापना भएको छोटो समयमा सबैलाई एकताबद्ध गर्दै रचनात्मक कार्य गरेको बताउनुभयो। समाजका वरिष्ठ उपाध्यक्ष मीन प्रसाद नेपाल विमलको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव शंकर विकेले गर्नुभएको थियो। अर्घाखाँची ठूलापोखरा सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ। समाजको 15 साधारण सभा तथा 8 अधिवेशनले टीकाराम बन्दाडेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा ऋखिराम भट्टराई, उपाध्यक्षमा लक्ष्मण रेग्मी, सचिवमा सूर्यचन्द्र भट्टराई, कोषाध्यक्षमा गोविन्द बन्दाडे, सहसचिवमा कृष्ण प्रसाद पाण्डे, सह कोषाध्यक्षमा छविलाल पाण्डे कृष्ण चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा सीता भट्टराई, पार्वता पौडेल, मनोहर नेपाने, ईश्वरी प्रसाद खनाल, हर्षराम पाण्डे, विनोद पौडेल, सीता पाण्डे र नारायण पाण्डे चयन हुनु भएको छ। त्यसअघि समाजका अध्यक्ष ज्ञान प्रसाद पौडेलको अध्यक्षता, लक्ष्मण रेग्मीको सञ्चालन तथा लायन्स इन्टरनेशनल 325P मल्टिपल कन्भेन्सन कोअर्डिनेटर अर्जुनमान सैजुको प्रमुख आतिथ्यमा साधारण सभा उद्घाटन भएको थियो। सो अवसरमा छत्रदेव गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष कमल पौडेल, इन्द्र राई, चन्द्रमान श्रेष्ठ, शेषकांत देलवासे बसंत पोखरेल लगायतले मन्तव्य राख्नु भएको थियो। टीकाराम बन्जाडे को स्वागत तथा गोविन्द बन्जाडे को संयोजन रहेको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन संयोजक नेत्र प्रसाद पाण्डेले सहजीकरण गर्नु भएको थियो। तिलोत्तमा छ पुरानो सड़क स्थित दुर्गा भवानी मंदिर को 43 साधारण सभा तथा नवनिर्मित भवन को उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। संस्था का अध्यक्ष कुमार दुबे को अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाँड को प्रमुख आतिथ्य एवं वडा अध्यक्ष गणेश पाठक को विशिष्ट आतिथ्य में कार्यक्रम भएको हो। कार्यक्रम में संस्था का अध्यक्ष दुबे ने अध्यक्ष को प्रतिवेदन और कोषाध्यक्ष कमल भंडारी ने आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम में मंदिर का पूर्व अध्यक्ष सूर्य खनाल छत्रराज गौतम एकादेव भट्टराई लगायत ने मंतव्य राख्दै मंदिर निर्माण सँगै इसको संरक्षण और प्रवर्धनलाई पनि समान महत्व दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन चन्दा भुसालले गर्नुभएको थियो। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाई 235 रन बनायो। नेपालका रोहित पौडेलले शतक बनाउनुभयो। रोहित 127 बलमा 101 रन बनाएर आउट हुनुभयो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। त्यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाउनुभयो। क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले तीन विकेट लिनुभयो। नेपालले यो श्रृंखलामा क्यानाडा र ओमानसँग समान 2-2 खेल खेल्नेछ। यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसर हो। नेपालले बाँकी चार मध्ये कम्तीमा 3 खेल जिते न लीग 2 तालिकाको शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अहिले नेपाल 32 खेलबाट 24 अंक सहित तालिकाको 7 स्थानमा छ। अहिले क्यानाडा जवाफी ब्याटिङ गर्दैछ। यो समाचार तयार पार्दासम्म क्यानाडाले 22 ओभरमा 3 विकेट गुमाउँदै 90 रन बनाएको छ। नेपालले लीग 2 तालिकाको शीर्ष 4 परेर सिधै विश्वकप छनौट खेल्ने अवसर गुमाएको छ। अब नेपालले प्लेअफ मार्फत विश्वकप छनौट खेल्नुपर्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। यही खेल खबर सँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक बुढ़ी गण्डकी नदीमा आएको विनाशकारी बालीबाट धेरै ठूलो क्षति 47 जनाको उद्धार 10 जना सम्पर्कविहीन। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू आज घटस्थापना जमरा राख्ने दिन। तिलोत्तमाको विकास सहकारीद्वारा खाद्य उद्योग सञ्चालन ड्राइभर टोलमा पार्किङ निर्माणमा नगरपालिकासँग सहकार्य गर्ने। तिलोत्तमामा मंगसिर 3 देखि 4 औद्योगिक व्यापार मेला हुने 12 करोड़ भन्दा बढ़ीको कारोबार हुने अनुमान। सामूहिक सहकारीको 32 साधारण सभा सम्पन्न 3.50 अर्ब बासला 7 करोड़ भन्दा बढ़ी मुनाफा। तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत भूषालको फेरि भेटौँला कार्यक्रम सम्पन्न। पाल्पा पालुङ मैनादी रूपन्देही सम्पर्क समाजको 2 साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम। अर्घाखाँची ठूला पोखरा सम्पर्क समाजमा नयाँ नेतृत्व चयन। तिलोत्तमा वडा नम्बर 9 ज्ञानोदय टोलमा निर्माण गरिएको दुर्गा पञ्चायतन मन्दिरको उद्घाटन। मणिग्राम पुरानो सड़कको दुर्गा मन्दिरको साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले क्यानाडालाई दियो 236 रनको लक्ष्य। क्यानाडा जवाफी ब्याटिङ गर्दै अपराह्न 5 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
6: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
7: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
6: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
7: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
5: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
9: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
10: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
9: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
11: गोश्त मछली अंडा सबसे बढ़िया बा, गोश्त मछली अंडा सबसे बढ़िया बा,
9: फल फूल और साग पात बच्चा के खाना साथ साथ
10: सब मिलके खियावल जाए,
9: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
10: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
9: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने?
10: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
12: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
12: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
15: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
16: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
17: सबै मिलाइ खुवाऊ,
16: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेला जातका फलफूल पनि खुवाए तपाईले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैं खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
18: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
19: जब तपाईं कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईंको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईंको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
20: स्वास्थ्यमा बटुवल
21: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
20: असल अभ्यास देखि मिटेका कुरा
21: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
20: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
21: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
20: कार्यक्रम स्वास्थ्यमा बुटवल
22: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
23: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही
24: खै दाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
25: ए ल ल लिनुहोस् भाइ
24: अनि दाई कति भयो पैसा
25: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
26: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
23: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही
21: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
27: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
21: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
27: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
21: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
27: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
21: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
27: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
21: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
23: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ, अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
6: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
6: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्यै छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
7: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ।
9: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
10: नानी एन्ड बाबु चचहुई।

0: भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र?
8: अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
9: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहिनछस्।
10: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट। सम्पर्क प्रधान कार्यालय भुटुवाल 9, फोन 071438346, 071438014, 071438016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
8: ए दाई, पख्नुस् के गर्नु भएको?
13: देख्नु भएन, औषधि हालेको।
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
13: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
13: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
13: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
13: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
13: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

0: 빈소 산지 건물한 룸비니 산지코 아바스 레디오 룸비니
1: 바오나 뮤직 솔루션 프로스투트 가르다스.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बेलुकीको 6 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बूढी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्क विहीन, 49 जनाको उद्धार, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति, पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै,
2: कारण अझै पनि यकिन भइसकेका छैन, त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता बनेका छौं।
0: घटस्थापनासँगै आजदेखि बड़ा दशैं शुरू, घर घरमा जमरा राखियो, घर फर्कनेहरूको चहल पहल बढ़्यो, पृथ्वी राजमार्ग दुईतर्फी संचालनमा।
1: नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै, महिलातर्फ डाक्टर डिला संग्रौलाको अग्रता।
0: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बन्ध, व्यक्ति विरूद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता, अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
1: र आईसीसीले क्रिकेट लीग 2 मा क्यानाडाले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गोर्खाको बूढी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढ़ीले घर, पुल तथा जलविद्युत आयोजनाका संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 49 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5 जना सम्पर्कविहीन रहेको र अहिलेसम्म मानवीय क्षतिको पुष्टि भने नभएको प्राधिकरणको भनाइ छ। गोर्खाको चुमनुमरी गाउँपालिका 6 लोकपा र चुमलिङ बीच पहिरो खसेर नदी थुनिएपछि 81 लेतो र घेग्रान सहितको बाढ़ी आएको बाढ़ी पूर्वानुमान महाशाखाको प्रारम्भिक अनुमान छ। बाढ़ीले 341 मेगावाटको बूढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने 2 वटा टेलिफोन टावर र 50 वटा बिजुलीका पोलमा क्षति पुगेको छ। यस्तै बाढ़ीले गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा रहेको फलामे पुल पनि बगेको छ। न्याक्सेतदेखि सिरदिवास जोड्ने झलुङ्गे पुल तथा धार्चेको माछीखोलाबाट करैजा जोड्ने पुलमा क्षति पुगेको छ। बाढ़ीले सल्लेरीमा निर्माणाधीन साहस ऊर्जा आयोजनाको पावर हाउस र आसपासका घरमा समेत क्षति पुगेको छ। धार्चेको माछीखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको छ भने सल्लेरीका केही घर जोखिममा परेका छन्। सरकारले खोज तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ। सेनाका 4 वटा हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हय उद्धारको काम भइरहेको छ। उद्धारमा 437 जना सुरक्षाकर्मी परिचालन भइरहेको सेनाले जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले बूढ़ी गण्डकी नदीको तटीय तथा तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। गोर्खा, धादिङ, तनहुँ, चितौन तथा नौलपरासीका जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई एसएमएस मार्फत पूर्व सूचना पठाएको छ। क्षतिको वास्तविक अवस्था बुझ्न र सड़क र पुलको विकल्प खोज्न विपद व्यवस्थापन प्राधिकरण र सड़क विभागका प्राविधिक टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन भएका छन्। बूढ़ी गण्डकी बाढ़ीले गोर्खाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित ठाउँमा रहेको र उद्धारका लागि पहल भइरहेको छ। मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुमरी गाउँपालिका 3 जगतमा 100 भन्दा बढ़ी विदेशी पर्यटक रोकिएको उहाँले बताउनु भएको छ।
1: बाढ़ी आउनु अघि बुढ़ी गण्डकी नदीमा पानीको बहाव घटेको थियो। त्यसैले पहिरोका कारण नदी थुनिएर बनेको ताल फुट्दा बाढ़ी आएको अनुमान छ। तर बाढ़ी ठूलो भएकाले अरू कारणहरू बारेमा पनि चर्चा भइरहेका छन्। बाढ़ीको कारणबारे साथी महेश गेवालीले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीलाई सोध्नु भएको छ।
2: कारण अझै पनि यकिन भइसकेका छैन। आजको भूगर्भ तस्विर आइसकेका छैन, हिजो बेलुकीको मात्रै तस्विर आएको छ। त्यसको आधारमा चाहिँ एउटा ठूलो पहिरो खसेको देखिन्छ होइन। त्यो पहिरोले त्यहाँको खोला थुनिन गएको हुनुपर्छ र त्यो फुटेको हुनुपर्छ भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष चाहिँ हो। अब त्यो बाहेक पनि अरू यो गत राति कहीँ कतै पहिरो थपिएको अथवा चाहिँ पहिरोहरू खसेको अथवा हिमतालहरू फुटेको अब कारणहरू त अनेक आशंका गर्न सकिन्छ। तर पनि प्रारम्भिक रूपमा चाहिँ हाम्रो अहिलेसम्मको निष्कर्ष चाहिँ पहिरोले नदी थुनिन गएको र फुटेको नै भन्ने छ।
6: हजुर, त्यसको गतिको केही तथ्याङ्क अथवा केही कुराहरू आयो त सर बाहिर?
2: यसको गतिको तथ्याङ्क चाहिँ हामीले अब निकाल्दैछौँ करिब करिब होइन। हामीले माथिको गतिको बारेमा चाहिँ पूरा जानकारी दिनला माथि केन्द्रहरू नरहेको कारणले अलिक कठिन छ। तर पनि यो करिब करिब चार घण्टामा आरूघाट आइपुगेको छ। मतलब यो गति चाहिँ अब रसुवा भुटेखुसीको तुलनामा ज्यादै न्यून गति हो होइन। यो त्यस्तो उच्च गतिका साथ आएको चाहिँ देखिँदैन, तर अरू सामान्य बाढी भन्दा यसको गति चाहिँ बढी नै छ।
6: हजुर, धेरै नागरिकहरूले चाहिँ भुटेखुसीकै झल्को आयो भन्ने कुरा गरिरहनु भएको छ। त्यो भुटेखुसीको र यो आजको बुढी गण्डकीको बाढीको फरक चाहिँ के छ?
2: फरक मुख्य त एउटा गतिमै फरक छ, अर्को यसको गहिराईमा पनि फरक छ। यो अलिकति तुलनात्मक रूपमा सानो छ र गति पनि केही कम छ। अब माथिल्लो क्षेत्रमा हामीले हेर्दै गर्दाखेरि अब आरूघाट बजारमा गहिराई हामीले करिब 8 मिटर गहिराई बढेको जलसतह बढेको पायौं। अब पहिलाको हेर्नुभयो भने बेत्रावतीमै पनि झन्नै 18 मिटर जति अग्लो बाढी चाहिँ आएको थियो। त्यस हिसाबले झल्को त अब जसुवा भुटेको सिको जस्तै किसिमको त हुने भयो, तर स्केलमा हेर्दाखेरि केही सानो छ। क्षति कम हुनुको कारण मुख्य त जलस्रोत आयोजनाहरू बुढी गण्डकीमा निर्माणाधीन मात्रै थिए, निर्माण भइसकेको अवस्था थिएन। र यसमा एउटा फरक के भने यसले पहिला यसले सानो बाढी आयो, त्यसले गर्दा केही सतर्कता हुनको लागि समय पनि प्राप्त भयो र त्यस पछाडि करिब 1 घण्टा पछाडि बल्ल ठूलो बाढी आएको छ। जहाँ ताल बन्यो त्यो फुट्ने क्रममा 2-3 चोटि गरेर फुलेको हुनुपर्छ पहिरोले थुनिएर बनेको हो भन्ने जस्तो सरसर्ती हेर्दा देखिन्छ। भलै यकिन कारणमा हामी पुगिसकेका त छैनौँ। जोखिमको दृष्टिकोणले गोर्खाको माथिल्लो क्षेत्र जनघनत्वको हिसाबले तुलनात्मक रूपमा अलिक कम भएको कारणले गर्दाखेरि र बस्तीहरू पनि तुलनात्मक रूपमा धेरै जसो बस्तीहरू अलिक सुरक्षित स्थानमा भएका कारणले अलिक कम क्षति भन्न त मिल्यो। करिब 200+ घर बगाएको भन्ने प्रारम्भिक आँकडा त छ, तर पनि नागरिकले चाहिँ समयमै सूचना माथिबाट प्राप्त गरेको, हामीले पनि समयमै सम्प्रेषण गरेको र समयमै सुरक्षित स्थानमा गएको कारणले अहिलेसम्म मानवीय क्षतिको जानकारी चाहिँ छैन।
6: पहिरोबाट जुन ताल बन्यो त्यो फुटेर चाहिँ आयो भन्ने कुरा गर्दाखेरि त्यो ताल पूर्ण रूपमा खुलिसकेको छ कि अथवा फेरि बाढी आउने सम्भावना त्यस्तो केही छ त?
2: त्यो निष्कर्षमा पुग्न सकिएको छैन। त्यसै भएर हामीले आज बेलुकीसम्मलाई चाहिँ सतर्कता बनाएका छौँ। नेपाली सेनाको हेलिकप्टर पनि त्यसतर्फ जान कोसिस गरिरहेको बुझिन्छ। अब स्थलगत रूपमा त्यहाँ गएर हेर्न सकि भने पनि त्यसको बारेमा जानकारी।
6: तारन्तार बाढी आइरहेको छ नेपालमा, यसले चाहिँ के संकेत गर्छ?
2: हिमालय क्षेत्र पहाड़ी क्षेत्रमा असामान्य किसिमका बाढ़ीका घटनाहरू बढ्दै जाने नै देखिन्छ। यसका पछाडि दुई तीनवटा कारणहरू छन्। पहिलो चाहिँ मौसम जलवायुमा गरिरहेको परिवर्तन, हिमालय क्षेत्रमा बढ्दो तापक्रमले पारिरहेको परिवर्तन होइन, हिम क्षेत्र अस्थिर भइराख्ने, अब यो पहिरोले नदी थुनिने त हामीले विगतमा पनि देख्दै आएकै हौ, जुरे पहिरो अथवा अन्य पहिरोहरूको कुरा गर्दाखेरि पनि। अब यो नितान्त पहिरो मात्रै हो अथवा यसमा हिम पहिरो समेत मिश्रित, त्यसका आधारमा यसमा जलवायु परिवर्तन कारक हो होइन भन्ने निष्कर्षमा पुग्न सकिन्छ। यस किसिमको घटनाहरू बढ्दै गएको कारणले हामीले थप तयारी गर्नुपर्ने, पूर्व तयारी गर्नुपर्ने खाँचो चाहिँ देखिएको छ।
0: वहाँ हुनुहुन्थ्यो बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। राजसभा सभापति रवि लामिछानेले बुढ़ी गण्डकीमा आएको बाढ़ीबाट प्रभावितको उद्धारमा सरकारसँग समन्वय गर्न निर्देशन दिनुभएको छ। लामिछानेले चोम नुमरी क्षेत्रमा व्यापक क्षति पुगेको र नेक्चे त्यो फिल्म पुल बगेको खबरले मर्माहित भएको उल्लेख गर्नु भएको छ। बुढ़ी गण्डकीदेखि त्रिशुली किनारसम्मका नागरिकलाई उच्च सतर्कता अप्नाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न उहाँले अपील गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले बाढ़ीका कारण भएको क्षतिले मर्माहित बनाएको बताउँदै यस्तो निर्देशन दिनुभएको हो।
1: यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गोर्खाको बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल मार्फत बुढ़ी गण्डकी नदीमा क्षेत्रमा आएको बाढ़ीले गोर्खाको चुमनुबड़ी क्षेत्रमा ठूलो क्षति पुर्याउनका साथै पुल समेत बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको हो। यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई बूढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार र राहतमा तत्काल खट्न निर्देशन दिनुभएको छ। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बूढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा प्रचण्डले बूढ़ी गण्डकी बाढ़ी प्रभावितको उद्धार राहत र सुरक्षामा जुट्न आग्रह गर्नुभएको हो।
0: त्रिशुली नदीले कटान गरेर भाँसिदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी संचालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका पाँच गलौदीमा सड़क खण्ड मरमत गरेपछि आज दिउँसोदेखि गाड़ी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क भाँसिएपछि अस्ति बेलुकीदेखि अवरूद्ध बनेको राजमार्ग खुलाउन सड़क विभाग तथा नागढुङ्गा नौबिसे मुगलिन सड़क आयोजनाको टोली लागेको थियो। राजमार्ग पूर्ण रूपमा अवरूद्ध हुँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने र काठमाडौँ भित्रने गाड़ी प्रभावित भएका थिए। विशेष गरी दशैंका लागि घर जाने यात्रुको चाप बढ़ेर बेला सड़क अवरूद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी नै समस्यामा परेका थिए। गाड़ी खुलेसँगै रोकिएका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।
1: यसैबीच त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाएपछि सड़क सम्पर्क विहीन बनेको रसुवा जिल्ला पुनः सड़क सञ्जाल मार्फत जोड़िएको छ। नेपाली सेनाले नुवाकोटको बेत्रावतीमा रहेको फलाखु खोलामा बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याएसँगै रसुवा र नुवाकोट बीच यातायात सम्पर्क स्थापित भएको हो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले बेत्रावतीमा रहेको विदुर नगरपालिका दश र उत्तर गया गाउँपालिका पाँच जोड़ने दुईवटा पक्की पुल बगाएपछि रसुवा र नुवाकोट बीचको सड़क सम्पर्क टुटेको थियो।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू, रु 3 करोड़ सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बूढ़ी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति, पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान, जोखिम कायमै, त्रिशुली नदीले कटान गरेर भाँसिदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालीहरूको प्रमुख चाड़ बड़ा दशैं आजदेखि विधिवत रूपमा शुरू भएको छ। आज बिहान 11 बजेर 47 मिनटको शुभ साइतमा घटस्थापना गरी घरका दशैं घर तथा पूजा कोठामा जमरा राखिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले आवश्यक स्वस्ति शान्ति गरी आजै घटस्थापना तथा जमरा राख्न आग्रह गरेको थियो। स्थापना भोलि सोमबार गर्ने भन्ने चर्चा सामाजिक सञ्जालमा चलेपछि समितिले आजै जमरा राख्नुपर्ने स्पष्ट पारेको थियो। जमरालाई समृद्धि, शुभता र उर्वरताको प्रतीकका रूपमा लिने धार्मिक विश्वास छ। नवरात्रका नौ दिनसम्म महाकाली, महालक्ष्मी, महासरस्वतीका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन आज शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ। धार्मिक कथन अनुसार देवी दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत आसुरी शक्तिको विनाश गर्न विभिन्न रूप धारण गर्नुभएको थियो। यसैबीच नवरात्रको पहिलो दिन काठमाण्डौको हनुमान ढोकामा रहेको दशैं घरमा पनि विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। आज घटस्थापनाका दिन राखिएको जमरा विजया दशमीमा टीकासँगै प्रसादका रूपमा शिरमा लगाइनेछ। घटस्थापनासँगै दशैं मनाउन घर फर्किनेको चहल पहल पनि बढ़न थालेको छ। रोजगारी अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाट टाढा रहेका मानिसहरू दशैं मनाउन आफ्नो जन्मथलो फर्किने गर्छन्।
0: यसबीच दशैं मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको चहल पहल बढेसँगै बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुको गतिविधि बढ़ेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाड़ीलाई देशभर यात्रु लिएर जान पाउने गरी रूट पर्मिट खुला भएको छ। यस वर्ष दशैं मनाउन सड़क मार्गबाट झण्डै 10 लाख भन्दा बढ़ी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान छ। हवाई मार्गबाट समेत झण्डै 30-35 हजार यात्रु बाहिरिने अनुमान छ। यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवसायी, ट्राफिक प्रहरी र सम्बन्धित निकायले व्यवस्थापनको तयारी गरेका छन्। काठमाडौँ उपत्यकाका नयाँ बस पार्क, कलंकी, बल्खु, कोटेश्वर, नागढुङ्गा लगायत 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएका छन्। दशैंमा घर फर्कने यात्रुको चाप हुँदा अझै आउँदा दिनमा अझै बढ़ने अपेक्षा गरिएको छ। दशैंका लागि अग्रिम टिकट बुकिङ पनि अस्ति असोज 23 गतेदेखि खुलिसकेको छ।
1: दशैं शुरू भए पनि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति अझै सहज हुन भने सकेको छैन। सरकारले ग्यास अभाव हुन नदिन विभिन्न 6 ठाउँबाट सिलिण्डर साट्ने व्यवस्था गरे पनि ग्यास लिन बिहानैदेखि उपभोक्ता लाइनमा बस्न बाध्य भएका छन्। उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट आज दिनभर ग्यास वितरण तथा सिलिण्डर साटफेरको व्यवस्था गरिएको छ। तर ग्यास लिन आउने उपभोक्ताको चापका कारण वितरण केन्द्रहरूमा लाइन लागेको छ। चाडपर्वको समयमा ग्यास सहज रूपमा उपलब्ध हुनुपर्ने भए पनि उपभोक्ताले एउटा सिलिण्डर ग्यास लिन समेत लामो समय कोर्नुपर्ने अवस्था देखिएको छ। सरकारले आजदेखि असोज 31 गतेसम्म जुनसुकै कम्पनीको खाली सिलिण्डर दिएर अर्को कम्पनीको भरिएको सिलिण्डर लिन सकिने व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार फरक ब्राण्डको सिलिण्डर साट्दा अतिरिक्त शुल्क भने तिर्नुपर्ने छैन। उपभोक्ताले भरिएको ग्यासको तोकिएको मूल्य मात्रै बुझाए पुग्नेछ। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौँको सिफल चौर, पेप्सिकोला, बालाजो औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी र ललितपुरको हरिसिद्धेबाट ग्यास वितरण तथा सिलिण्डर साटफेर भइरहेको छ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चलिरहेको छ। अहिलेसम्म 3,435 मतगणना भएकामा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता फराकिलो बनाउँदै लैजानु भएको छ। कांग्रेस महाधिवेशनमा उपसभापतिमा 2 जना खुला र 1 जना समावेशी सहित 3 जना तथा महामन्त्रीमा पनि 2 जना खुला र 1 जना महिला सहित 3 जनाका लागि मतगणना भइरहेको हो। उपसभापतिमा खुलातर्फ 2 जना निर्वाचित हुनेमा चन्द्रकान्त भण्डारी 1,686 मतसहित शीर्ष स्थानमा हुनुहुन्छ। उहाँले दोस्रो स्थानका उम्मेद्वारलाई 596 मतले पछाडि पार्नु भएको छ। दोस्रोमा मधु आचार्य 1,090 मत, तेस्रोमा सुरेन्द्र राज पाण्डेले 955 मत प्राप्त गर्नु भएको छ। यस्तै गोविन्द भट्टराईले 941 मत, धनराज गुरूङले 719 मत, दीपक गिरी 497 मत र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 299 मत प्राप्त गर्नु भएको छ। यस्तै उपसभापति समावेशीतर्फ एक पद रहेकामा विनोद कुमार चौधरी र जीवन परियार बीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ। चौधरीले 896 मत प्राप्त गर्दा जीवन परियारले 829 मत, फर्मुल्लाह मनसुरले 469 मत, रंजित कर्णले 270 मत र सीता गुरूङले 251 मत प्राप्त गर्नु भएको छ। महामन्त्री खुलातर्फ 2 पद निर्वाचित हुनेमा प्रदीप पौडेल 2,055 मतका साथ ठूलो अन्तरले अगाडि हुनुहुन्छ। दोस्रो स्थानका लागि उदय शमशेर राणा र डाक्टर सुनिल कुमार शर्माबीच प्रतिस्पर्धा भइरहेको छ। उदय शमशेर राणाले 1,159 मत पाउँदा डाक्टर सुनिल कुमार शर्माले 934 मत मात्र प्राप्त गर्नुभएको छ। यस्तै अमरसिंह पुन मगरले 819 मत, गुरूराज घिमिरेले 678 मत, नयनसिंह महरले 428 मत, शंकर तिवारीले 82 मत र डाक्टर सन्तोष उपाध्यायले 49 मत प्राप्त गर्नुभएको छ। महिला महामन्त्रीतर्फ एकजना निर्वाचित हुनेमा डाक्टर डिला संग्रौला र महालक्ष्मी उपाध्याय डिनाबीच प्रतिस्पर्धा भइरहेको छ। डाक्टर संग्रौलाले 1517 मत प्राप्त गर्दा महालक्ष्मी उपाध्यायले 1398 मत प्राप्त गर्नुभएको छ। रीता खनालले 365 मत प्राप्त गर्नुभएको छ। मतपरिणाम अनुसार जारी मतगणनामा उपसभापति खुलातर्फ भण्डारी र महामन्त्री खुलातर्फ पौडेल बलियो स्थितिमा देखिनु भएको छ। उपसभापति खुलाको दोस्रो स्थान समावेशी उपसभापति तथा महिला महामन्त्री पदमा भने उम्मेद्वारहरूबीच रोचक र प्रतिस्पर्धात्मक अवस्था रहेको छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको छ। अघिल्लो सरकारले गएको असार 1 गते प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकन सहित नयाँ बजेट प्रस्तुत गरेको हो। आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले आज प्रदेशसभा बैठकमा 37,70,49,67,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको हो। यो अघिल्लो सरकारले प्रस्तुत गरेको आकार अनुसार नै रहेको छ। बजेटको खर्च ब्याउने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,67,000 रूपियाँ रहेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: कृषि मन्त्र नार्क सँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार आज प्रदान गरिएको छ। नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकका लेखक बीना जोशी राजभण्डारीलाई 2082 सालको मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको हो। विराटनगरमा जन्मिएर काठमाण्डुमा हुर्किनु भएकी नृत्य कलाविद जोशीले लेख्नु भएको नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकमा काठमाण्डु उपत्यकामा प्रचलित लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवी देवताको मुकुण्डो नाच र तिनका गुरूहरूको इतिहास समेटिएको छ। ख्वापा प्याख नामले समेत चिनिने यी परम्परागत नाचको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई पुस्तकमा उजागर गरिएको छ। यसैबीच मिथिलाको सांस्कृतिक केन्द्र जनकपुर धाममा ऐतिहासिक राजदेवी मन्दिर, बौद्धि माई मन्दिर, विद्यापति चोकमा रहेको दुर्गा मन्दिर र रामानन्द चोकको दुर्गा मन्दिरलाई विशेष रूपमा सिंगारिएको छ। मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना र दर्शनका लागि पुगिरहेका छन्। राजदेवी मन्दिरमा शारदीय नवरात्रको अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजा आजा गर्ने परम्परा छ।
3: नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका मानिस महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ। यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ। प्रतिवेदन अनुसार विपन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीहरूको भन्दा 4 गुणा बढ़ी छ। माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा बाल विवाहको जोखिम कम देखिए पनि गरीबीका कारण धेरै किशोरीले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था छ। बाल विवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन, बालिकाको शिक्षामा लगानी, विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढ़ाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघले यस वर्ष बाल विवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढ़ाउनु पर्ने सन्देश समेत दिएको छ।
4: संघीय संसद सचिवालयले आन्तरिक नियन्त्रण कार्यविधि 2083 ल्याएको छ। हालै आएको कार्यविधिमा संसद सचिवालयका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्ने विषय छ। यसरी भएको सम्झौता अनुसार काम भए नभएको भनेर त्रैमासिक रूपमा कार्य सम्पादन मूल्याङ्कन हुनेछ। कार्यविधिको 4.1 कार्य सम्पादन सम्झौता गर्नुपर्ने विषय छ, जसमा सचिवले कार्य प्रकृति अनुसार कार्य विवरणको अधीनमा रही महाशाखा प्रमुखसँग र महाशाखा प्रमुखले शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्नुपर्ने उल्लेख छ।
3: शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन ललितपुर जिल्ला कार्य समितिले आज आयोजना गरेको वृहत शैक्षिक बहसमा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यक्रममा प्रतिनिधि सभा सदस्य कुसुम महर्जनले सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले शिक्षा क्षेत्रका समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो।
4: बेनी जोमसोम सड़क सञ्चालनमा आएसँगै 173 कन्टेनर गन्तव्यतर्फ हिँडेका छन्। चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा, काठमाण्डु लगायतका ठाउँमा हिँड्न थालेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसोम अवरूद्ध सड़क खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका माल वस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका छन्। म्याग्दी र मुस्ताङको सिमाना थासाङ चार घाँसास्थित प्रहरी चौकीका अनुसार सड़क खुलेको 2 दिनमा 391 विभिन्न गाड़ी मुस्ताङबाट बाहिरिएका छन्।
3: बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे प्लान्चो खण्डमा पुनर्निर्मित सड़कबाट गाड़ी चल्न थालेका छन्। दशैंमा यात्रुको चाप बढ़ने भएकाले सड़क मरमत र अवरोध हटाउने तयारीलाई तीव्रता दिएको सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। 2081 सालको बाढ़ी पहिरोले झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त बनाएको थियो। यसअघि रोशी खोलामा बनाएको अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकामा पछिल्लो बाढ़ीले डाइभर्सन बगाएपछि पुनर्निर्मित सड़कबाटै आवतजावत शुरू भएको हो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। जापानमा सन् 1989 सन् 2026 मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न 4998 आपराधिक घटना दर्ता भएका छन्। तीमध्ये झण्डै आधा घटना ओकिनावा क्षेत्र मा भएका छन्। राष्ट्रिय प्रहरी निकायको प्रतिवेदन अनुसार यस अवधिमा ओकिनावामा 2447 आपराधिक घटना भएका छन्। यो कुल घटनाको 49% हो। यसै गरी नागावामा 18.3% र टोकियोमा 8.9% घटना दर्ता भएका चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यस अवधिमा हत्या, डकैती, आगजनी र बलात्कार जस्ता गम्भीर अपराधका 266 घटना देशभर दर्ता भएका थिए। तीमध्ये 129 घटना ओकिनावा, 67 घटना कानागावा र 34 घटना टोकियोमा भएका थिए।
3: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो। नेपालका रोहित पौडेलले शतक बनाएका छन्। रोहित 127 बलमा 101 रनमा बनाएर आउट भए। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाए। क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिएका छन्। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइरहेको क्यानाडाले ताजा अवस्थाको खेलमा 42 ओभर 5 बलको खेल चलिरहँदा 7 विकेट गुमाएर 182 रन बनाएको छ। यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसर हो। नेपालले बाँकी 4 मध्ये कम्तीमा 3 खेल जिते नजित लीग टू तालिकाको शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अहिले नेपाल 32 खेलबाट 24 अङ्क सहित तालिकाको 7 औं स्थानमा छ। नेपालले लीग टू तालिकाको शीर्ष 4मा परेर सिधै विश्वकप छनौट खेल्ने अवसर गुमाएको छ। अब नेपालले प्लेअफ मार्फत विश्वकप छनौट खेल्नुपर्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: बुढी गण्डकी नदीको बाढ़ीमा 5 जना सम्पर्कविहीन, 49 जनाको उद्धार। पुल र जलविद्युत आयोजनामा ठूलो क्षति। पहिरोले नदी थुनिएर बाढ़ी आएको प्रारम्भिक अनुमान जोखिम कायमै।
3: घर स्थापनासँगै आजदेखि बड़ा दशैं शुरू। घर घरमा जमरा राखियो। घर फर्कनेहरूको चहल पहल बढ़्यो। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा।
4: नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै। महिलातर्फ डाक्टर डीला संग्रौलाको अग्रता।
3: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्ति विरूद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता। अमेरिकी सैन्य अड्डाको उपस्थितिका कारण स्थानीय समुदायले ठूलो भार वहन गर्नु परेको प्रतिवेदनको भनाई।
4: र आईसीसी क्रिकेट लीग 2मा क्यानाडा नेपालले दिएको 235 रनको लक्ष्य पछ्याउँदै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र हृदय रिमाल पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: सबै जाति, सबै भाषा, सबै संस्कृतिमा आफ्नै पहिचान।
2: सूचना, मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो,
1: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज।
2: शान्तिको आवाज, शान्तिको आवाज।
3: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
4: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
5: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
6: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स्ड प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको
1: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
0: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन
0: स्त्री तथा प्रसुति
9: बाल रोग
0: छाला तथा यौन रोग
9: हाड जोड्ने नसा तथा बाथ रोग
0: टाउको तथा मनोरोग
9: नाक कान घाँटी
0: जनरल सर्जरी
9: भिडियो एक्सरे
0: डिजिटल एक्सरे
9: ईसीजी
0: डेन्टल तथा प्याथोलोजी
9: फिजियोथेरापी
0: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
14: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्षसम्म समूहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
15: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
16: नेता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
17: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
18: 98-570-21-835।
19: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
20: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
19: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
19: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाई खुवाऊ।
22: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
26: सामूहिक विकास बच्चा तथा ऋण सहकारी संस्थाको 32 वार्षिक साधारण सभा सञ्चालन सम्बन्धी अत्यन्तै जरुरी सूचना।
27: यस संस्थाको 32 वार्षिक साधारण सभा सम्बन्धी कार्यक्रममा निम्नानुसार भएकाले सम्बन्धित सम्पूर्ण शेयर सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
26: साधारण सभा सञ्चालन सम्बन्धी विवरण।
27: साधारण सभामा उपस्थिति एवं लिखित सुझाव संकलन संस्थाको मुख्य कार्यालय अगाडि पट्टिको पार्किङ स्थल तिलोत्तमा 3 शङ्कर नगर रूपन्देही।
26: मिति यही आश्विन 24 गते बिहान 9:15 बजेदेखि 4 बजेसम्म।
27: मुख्य कार्यालयका सदस्यता नम्बर 001-0000001 001-0077-71।
26: साबिक मणि प्रभात साकोष सदस्यता नम्बर 002-0000008 सदस्यता नम्बर 002-0010702।
27: साबिक सूर्यकिरण साकोष सदस्यता नम्बर 003-0000002 सदस्यता नम्बर 003-0000790।
26: साबिक द्रव्याञ्जलि साकोष सदस्यता नम्बर 004-5-02 सदस्यता नम्बर 004-3-0395।
27: साबिक भूतल सेवा केन्द्र सदस्यता नम्बर 002-0010707 सदस्यता नम्बर 002-0010796।
26: निर्णय प्रमाणीकरण सभा मूल समारोह कार्यक्रम रेडिसन फ्यामिली रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस।
27: मिति यही आश्विन 25 गते बिहान 9:30 बजेदेखि 4 बजेसम्म।
26: मुख्य कार्यालय तिलोत्तमा 3 का सदस्यता नम्बर 001-0077-72 001-0890।
27: सेवा केन्द्र भलबारी अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
26: सेवा केन्द्र फर्साटिकर अन्तर्गतका उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
27: मिति यही असोज 24 गते उपस्थिति जनाउन छुटपुट सबै सदस्यहरू।
26: साधारण सभा सञ्चालन सम्बन्धी अन्य व्यवस्था।
27: साधारण सभामा उपस्थितिका लागि खुल्ला गरिएको मिति आश्विन 24 गतेका दिन सदस्यले विभिन्न माध्यमबाट सुझाव गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नुहुनेछ। आश्विन 25 गते सम्पन्न हुन गइरहेको निर्णय प्रमाणीकरण सभामा कुनै प्रस्ताव उप छलफल गराउन चाहेमा वा कुनै जरुरी प्रस्ताव पेश गर्नुपर्ने भएमा 24 घण्टा अगावै संस्थामा पेश गर्नुपर्नेछ।
26: साधारण सभामा आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाको परिचय पत्र वा नेपाल सरकारको आधिकारिक प्रमाण पत्रको सकल प्रति लिई आउनु हुन समेत अनुरोध गर्दछौ। अन्यथा खाजा तथा यातायात खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। विस्तृत जानकारीका लागि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिरुत्तमा नगरपालिका वडा नम्बर 3 शंकर नगर रूपन्देही।
27: फोन नम्बर 071-414-311 414-284 सेवा केन्द्र भलबारी 071-561-999 सेवा केन्द्र फर्सटीकर 071-40-0042 सम्पर्क मोबाइल नम्बरहरू 98-570-76-311 98-570-77-311 र 98-570-78-311।
2: जब तपाईं कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईंको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईंको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
3: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
4: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
3: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
4: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
3: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
5: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाऊ, खेतीयोग्य जमिन बाँझो नछाडौं, पसिना बगाऊ, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए, के भयो? के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
12: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
12: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
12: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड। चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह।

0: आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
4: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
8: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
7: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
8: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
9: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
10: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। बूढ़ी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीबाट ठूलो क्षति, 47 जनाको उद्धार, 5 जना सम्पर्कविहीन। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू, आज कटास्थापना, जमरा राख्ने दिन। तिलोत्तमाको विकास सहकारीद्वारा खाद्य उद्योग संचालन, ड्राइभर टोलमा पार्किङ निर्माणमा नगरपालिकासँग सहकार्य गर्ने। तिलोत्तमामा मंगसिर 3 गतेदेखि 4 औद्योगिक व्यापार मेला हुने, 12 करोड़ भन्दा बढ़ीको कारोबार हुने अनुमान। सामूहिक सहकारीको 32 साधारण सभा सम्पन्न, 3 अर्ब 50 करोड़को 2,07,00,00,000 भन्दा बढ़ी मुनाफा। तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत भूषालको फेरि भेटौँला कार्यक्रम सम्पन्न, पाल्पा पालुङ मैनादी रूपन्देही सम्पर्क समाजको 2 साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम। हरिहर दिगामेली पोखरेल समन्वय समितिद्वारा शुभकामना आदान प्रदान, अर्घाखाँची ठूला पोखरा सम्पर्क समाजमा नयाँ नेतृत्व चयन। तिलोत्तमा वडा नम्बर 9 ज्ञानोदय टोलमा निर्माण गरिएको दुर्गा पञ्चायतन मन्दिरको उद्घाटन, मणिग्राम पुरानो सड़कको दुर्गा मन्दिरको साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न। र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालको जीत, क्यानेडा 24 रनले पराजित।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। बुढीगण्डकी नदीमा एक्काबिहानै आएको विनाशकारी बाढ़ीले धेरै ठूलो क्षति पुर्याएको छ। नदीमा लेदो र गेग्राम सहितको बाढ़ी आएपछि प्रभावित क्षेत्रबाट हालसम्म 47 जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो पत्रकार सम्मेलन गरी बाढ़ी प्रभावित क्षेत्रमा फँसेका 47 जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका 4 हेलिकप्टर सहित 386 जना सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो। हालसम्म नेपाली सेनाबाट 127 जना, नेपाल प्रहरीबाट 83 जना र सशस्त्र प्रहरी बल नेपालबाट 177 जना परिचालन भएका छन्। गोर्खा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार बाढ़ीले 6 पुल बगाएको छ। बाढ़ीमा 5 जना सम्पर्कविहीन रहेका भए पनि अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभएको प्राधिकरणले जनाएको छ। बाढ़ीले 2 मोटरेबल र 4 झोलिङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको सोती र मानबु जोड्ने पक्की पुल बगेका हुन्। बाढ़ीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। यसै गरी माछीखोला र केरौजा जोड्ने झोलुङ्गे पुल, चुमनु ब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिरदिवासको घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गे पुल पनि बगेको छन्। बाढ़ीले आरूघाट स्थित जलसतह मापन केन्द्र समेत बगाएको छ। बाढ़ीले चुमनुब्री गाउँपालिका 3 पैयू र बगरका करिब 35 घर पनि बगाएको छ। बाढ़ीबाट जगत सल्लेरी दोभान र घट्टेखोला गाउँमा पनि क्षति भएको छ। आरूघाट गाउँपालिका 5 स्थित शान्ति बजार क्षेत्रका घरहरू डुबानमा परेका छन्। विनाशकारी बाढ़ीले 1 विद्यालयमा क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका 3 श्रीदिवास स्थित विकास आधारभूत विद्यालयमा विद्यालय पूर्ण रूपले क्षतिग्रस्त बन्न पुगेको छ। बाढ़ीले धादिङमा 40 घर बगाएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। यसअघि बाढ़ी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा आज बिहान गोर्खाको बुढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक अनुमान गरेको छ। महाशाखाले विज्ञप्ति निकालेर बाढ़ीको उद्गम स्थल तथा आसपासका क्षेत्रमा ठूलो बाढ़ी आउने गरी वर्षा नभएको जनाएको छ। महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको छ। बाढ़ीको प्रारम्भिक जानकारी बिहान 6 प्राप्त हुनासाथ बुढ़ी गण्डकीको तटीय क्षेत्र हुँदै बेनीघाटसम्मका बासिन्दालाई मोबाइल सन्देश एसएमएस मार्फत पूर्व सूचना पठाएको महाशाखाले जनाएको छ। बाढ़ीको बाप घट्दै गए पनि जोखिम पूर्ण रूपमा नहटेको र मुगलिनसम्म उच्च सतर्कता अप्नाउन तथा तनहु चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा समेत सावधानी अप्नाउन महाशाखाले अपील गरेको छ। महाशाखाले बुढ़ी गण्डकी नदीको तटीय र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज साँझैसम्म नै नदी किनार तथा जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित ठाउँमा रहन पनि आग्रह गरेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने नेपालीहरूको महान पर्व घोड़ा दशैं आजदेखि शुरू भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धूमधामका साथ मनाउने गरिन्छ। घोड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिएको छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ भएको हो। आज बिहान नित्यकर्मपछि नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। यव अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढ़ाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेलो जमरा पनि ग्रहण गरिन्छ। आजको दिन विधिपूर्वक घट अर्थात घड़ा स्थापना गरी त्यही घड़ामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज घट स्थापनाको सायद बिहान 11:46 रहेको थियो। तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंगसिर 3 गतेदेखि 16 गतेसम्म मणिग्राममा 4 औद्योगिक व्यापार मेला कृषि प्रविधि एवं पर्यटन प्रवर्धन महोत्सव आयोजन हुने भएको छ। उद्योग कृषि प्रविधि र पर्यटनमा लगानी दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलामा 350 भन्दा बढ़ी स्टल रहनेछन्। आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी सरकारवालाहरूसँग विभिन्न चरणमा छलफल सहित मेला तयारीको काम अघि बढ़ाइएको जानकारी दिएका छन्। मेलाको 5,00,000 भन्दा बढ़ी दर्शकले अवलोकन गर्ने र 12 करोड़ रूपियाँ भन्दा बढ़ीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताउनुभयो। आयोजकले मेला प्रवेशका लागि सर्वसाधारणलाई 150 र विशेष कन्सर्टका दिन 400 देखि 500 सम्मको टिकट दर तय गरेका छन्। मेलामा ज्येष्ठ नागरिक 5 वर्ष मुनिका बाल बालिका र अपंगता भएका व्यक्तिहरूलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीलाई 50% छूट दिइनेछ। साथै टिकट बिक्रीको 3% रकम सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक क्षेत्रमा सहयोग गरिने आयोजकले जनाएका छन्। मेलाको मुख्य गेटमा लुम्बिनी पशुपति र मुक्तिनाथ मन्दिरको झल्को दिइने संघका अध्यक्ष कार्कीले बताउनुभयो।
2: टिकट दर 150 को छ, जुन 10 बजेदेखि 5 बजेसम्मको लागू सम्मबाट लागू हुनेछ। र विशेष कार्यक्रम भएको दिनमा हामीले जो 400 देखि 600 सम्मको टिकट दर राखेका छौँ, यो 5:30 बजेपछि लागू हुनेछ।
1: संघका पूर्व अध्यक्ष गुणनिधि भण्डारीले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय प्रवर्धनका लागि यो मेला कोसेडुङ्गा साबित हुने बताउँदै मेलाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो सहयोग पुर्याउने बताउनुभयो।
3: पत्रकार साथीहरूको सुझावबाट हामीहरूले यो महोत्सव सम्पूर्ण गराउन सक्छौँ भन्ने मलाई लाग्छ। र वास्तवमै अहिले निजी क्षेत्र अझै हतोत्साहित भएको अवस्था छ। देशमा के गर्ने के नगर्ने भन्ने किसिमको एउटा परिस्थिति गम्भीर पनि छ।
1: स्थानीय उत्पादनको बढ़ारीकरण, प्रविधि हस्तान्तरण र युवाहरूलाई उद्यमी बन्न प्रेरित गर्ने मुख्य लक्ष्यका साथ महोत्सव आयोजना गरिएको संघको भनाई छ। पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष सूरज पंगेनी, महासचिव राजकुमार पाण्डे लगायतले मेलाका विभिन्न आयामका बारेमा प्रकाश पार्नु भएको थियो। तिलोत्तमाको ड्राइभरटोल स्थित विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले खाद्य उद्योग सञ्चालनमा ल्याएको छ। बहुउद्देश्यीय नीति अनुसार विकास खाद्य उद्योग तथा प्याकेजिङ सञ्चालनमा ल्याइएको सहकारीले जनाएको छ। हाल तोरीमिल सञ्चालनमा ल्याएको सहकारीले पहाड़ी गेडागुड़ी तथा अन्य खाद्य वस्तुको प्याकेजिङ समेत शुरू गरेको जनाएको छ। यस्तै चिया कफी प्याकेजिङको काम समेत गर्ने योजना बनाइएको अध्यक्ष मित्रबन्धु नेउपानेले जानकारी दिनुभयो। सहकारीको आज सम्पन्न 38 औं साधारण सभाले अन्य बहुउद्देश्यीय परियोजनाहरूको सम्भाव्यता अध्ययन गरी क्रमिक रूपमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने प्रस्ताव पारित गरेको छ। उद्योगबाट उत्पादित तथा प्याकेजिङ खाद्य वस्तु बिक्रीका लागि सहकारीले संस्थाको भवनमा बिक्री केन्द्र खोलेको थियो। बिक्री केन्द्रबाट सहकारीका सदस्य तथा गैर सदस्य सबैले सामान खरिद गर्न सक्ने सहकारीका उपाध्यक्ष ध्रुव कुमार धितालले जानकारी दिनुभयो। साधारण सभाको अवसरमा आज खाद्य उद्योगको उद्घाटन गर्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शारदा भट्टराईले सहकारी उद्यमसँग जोड़िनु सकारात्मक विषय भएको बताउँदै यसले आर्थिक विकासमा समेत टेवा पुर्याउने उल्लेख गर्नुभयो।
4: कृषि उपजहरू यहाँको जुन एउटा शेयर सदस्यलाई उपलब्ध गराउने लगायत भोलि एउटा अर्थोपार्जनमा जोड्ने हिसाबले र स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना र आय आर्जन समेतलाई जोड्ने, यसै गरी उद्योग सञ्चालन गर्दा उत्पादनमा यो अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने हिसाबले जुन यो मिल सञ्चालन गर्नुभएको छ, आज मात्रै एउटा औपचारिक रूपमा उद्घाटन भएको छ। यसको पनि पूर्ण सफलताको कामना गर्छु र सम्पूर्ण सदस्यहरू विश्वस्त भएर यसमा थप माथि पुर्याउनको लागि यहाँहरूको भूमिका रहनेछ भन्ने अपेक्षा समेत लिएको छु।
1: साधारण सभाले ड्राइभर टोल चोकमा पार्किङ निर्माणका लागि नगरपालिकासँग सहकार्य गर्ने संस्थाको विनिमय कार्यविधि विनियम कार्यविधि पुनर्लेखन तथा संशोधन एवं कार्यविधि निर्माणका लागि सञ्चालक समितिले अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ। 2010 जना सदस्य रहेको विकास बहुउद्देश्यीय सहकारीले गत आर्थिक वर्षमा 69,84,00,000 ऋण लगानी गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर 3 शंकर नगर स्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट वित्तीय प्रगति गर्दै 32 औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ। आपसी एकता, सुशासन र पारदर्शिताले आत्मसात गर्दै अघि बढ़ेको संस्था लुम्बिनी प्रदेशकै अग्रणी र उदाहरणीय सहकारीका रूपमा स्थापित भएको छ। संस्थाका अध्यक्ष पार्थमणि आचार्यका अनुसार गत आर्थिक वर्षमा सहकारीले 2,66,56,00,000 रूपियाँ निक्षेप संकलन गरी 2,43,37,00,000 रूपियाँ ऋण लगानी गरेको छ। सोही अवधिमा संस्थाले 7,58,00,000 रूपियाँ खुद मुनाफा आर्जन गर्दै शेयर सदस्यहरूलाई 7.75% लाभांश र कारोबारका आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट थप रकम वितरण गरेको छ। विक्रम सम्बत 2050 26 संस्थापक सदस्य र 2,600 रूपियाँ शेयर पूँजीबाट शुरू भएको यस सहकारीमा हाल 12,000 भन्दा बढ़ी सदस्य आबद्ध छन्। संस्थाको कुल भाषालाभ 3,50,00,000 रूपियाँ, शेयर पूँजी 31,02,00,000 र जगेडा कोष 29,23,00,000 रूपियाँ पुगेको छ। केन्द्रीय कार्यालय सहित भलबारी, फर्सा टिकर र बुटवल सेवा केन्द्र मार्फत 23 कर्मचारीद्वारा व्यावसायिक तथा औद्योगिक क्षेत्रमा मुख्य लगानी गर्दै आएको यस संस्थाले साधारण सभामा बाह्य प्रमुख अतिथि नबोलाई आफ्नै ज्येष्ठ सदस्यहरूलाई प्राथमिकता दिएर कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय बजारमा तरलता बढ़े पनि पछिल्लो समय कर्जा प्रवाहले पुनः गति लिन थालेको प्रमुख कार्यकारी अधिकृत देवराज केमालीले बताउनुभयो। साधारण सभामा अध्यक्ष पार्थमणि आचार्यले अध्यक्षको प्रतिवेदन, सचिव रेणुका खरेलले सचिवको प्रतिवेदन, कोषाध्यक्ष विष्णुहरि पन्थीले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक रघुनाथ ढकालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। तिलोत्तमा नगरपालिका वडा नम्बर 9 ज्ञानोदय टोलमा निर्माण गरिएको दुर्गा पञ्चायतन मन्दिरको आज उद्घाटन गरिएको छ। झण्डै 60,00,000 रूपियाँको लागतमा निर्माण गरिएको मन्दिरले 2 कट्ठा जमीन चर्चेको छ। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, उपप्रमुख जगेश्वर देवी चौधरी सहितका जनप्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक संघ संस्था, क्लब, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधि लगायत स्थानीय भक्तजनहरूको सहभागितामा मन्दिरको उद्घाटन संस्कृत सन्यास आश्रम भैरवाका श्री 1008 शान्तानन्द सरस्वतीजी महाराजले गर्नुभएको हो। मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष रघुनाथ पाण्डेको अध्यक्षता, सचिव बलराम नेउपानेको सञ्चालन तथा उपाध्यक्ष वेद प्रसाद नेउपानेको स्वागतमा भएको कार्यक्रममा पण्डित तथा बटुकरले स्वस्ति वाचन गर्नुभएको थियो। कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष कमल रेग्मी, ब्राह्मण समाजका नगर सचिव वामदेव गौतम, समाजका केन्द्रीय सदस्य तिलक नेउपाने, जिल्ला उपाध्यक्ष आत्माराम पाण्डे, वैदिक हिन्दू धर्म परिषदका महासचिव पार्वती भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा अध्यक्ष, सचिव तथा कोषाध्यक्ष पीताम्बर पाठकले लगायतले आफ्नो तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मन्दिरमा अब नित्य पूजाआजा तथा बड़ा दशैंको अवसरमा विशेष पूजा अर्चना शुरू भएको जनाइएको छ। तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूषालको विदाईका अवसरमा नगरपालिका कार्यालयमा आज फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरूवा हुनुभएका अधिकृत भूषाललाई आज एक समारोहका बीच सम्मानसहित विदाई गरिएको हो। भूषालले तिलोत्तमा नगरपालिकामा 13 महिना 21 दिन सेवा प्रदान गर्नुभएको छ। कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाँडले भूषाललाई एक कुशल, क्षमतावान र नतिजामुखी प्रशासकको रूपमा पाएको बताउनुभयो। पालिकाको सेवा प्रवाहलाई सुस्त बनाउन उहाँले उल्लेखनीय योगदान पुर्याउनु भएको उल्लेख गर्दै नगर प्रमुख खाँडले भूषालको कार्यकालमा जनप्रतिनिधि र निधि र कर्मचारीबीच राम्रो समन्वय कायम भएको बताउनुभयो।
5: सोच पनि मिल्नुपर्ने हुन्छ, त्यसै गरी शैली पनि मिल्नुपर्ने हुन्छ र व्यवहार पनि मिल्नुपर्ने हुन्छ। मैले नगरपालिकामा हाजिर हुने दिनमा नै भनेको थिएँ कि मैले यस नगरपालिकामा जति समय चाहिँ रहेर काम गर्नेछु म त्यति समय नै म असल नियतले र यो संस्थाको उन्नयनलाई केन्द्रमा राखेर काम गर्नेछु भनेर मैले भनेको थिएँ र आज यो विधायकको क्षण समय पुग्दा जे जति गर्न सकेँ गर्ने प्रयत्न गरेँ।
1: त्यस्तै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूषालले तिलोत्तमामा बिताएको अवधि आफ्नो सेवाकालको अत्यन्तै अविस्मरणीय र सिकाइपूर्ण रहेको बताउनुभयो।
5: राजनीतिक नेतृत्वसँग लय मिल्नुपर्ने हुन्छ, सोच पनि मिल्नुपर्ने हुन्छ, त्यसै गरी शैली पनि मिल्नुपर्ने हुन्छ र व्यवहार पनि मिल्नुपर्ने हुन्छ। मैले नगरपालिकामा हाजिर हुने दिनमा नै भनेको थिएँ कि मैले यस नगरपालिकामा जति समय चाहिँ रहेर काम गर्नेछु म त्यति समय नै म असल नियन्त्रित र यो संस्थाको उन्नयनलाई केन्द्रमा राखेर काम गर्नेछु भनेर मैले भनेको थिएँ र आज यो विधायकको छठ समय आइपुग्दा धेरै जति गर्न सके गर्ने प्रयत्न गरे असल नियन्त्रित नगरपालिकाको हितलाई केन्द्रमा राखेर गरे भन्ने मैले ठानेको छु. यहाँको राजनीतिक नेतृत्वसँग लय सोच शैली र व्यवहार मिलेकै कारणले यो एक वर्षमा हामीले दीर्घकालीन महत्वका विभिन्न चाहिँ कामहरूको थालनी गर्ने परिस्थिति निर्माण भएको छ.
1: त्यस्तै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले तिलोत्तमा बिताएको अवधि आफ्नो सेवाकालको अत्यन्तै अविस्मरणीय सिकाइपूर्ण रहेको बताउनुभयो. कार्यक्रममा कार्यपालिका सदस्यहरू सुरेन्द्र श्री, नारायण ढकाल र राजा साई, राजस्व अधिकृत इन्द्र सापकोटा लगायतले भूषालको कार्यकाल सफल रहेको उल्लेख गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्नुभएको थियो. पाल्पा पालुङ मैनादी रूपन्देही सम्पर्क समाजको दोस्रो साधारण सभा तथा विजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रम आज भुटवलमा सम्पन्न भएको छ. समाजका अध्यक्ष पदम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पा क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य डाक्टर माधव थापाको प्रमुख आतिथ्य रहेको थियो. सो अवसरमा सांसद थापाले समाजले सबैलाई एकजुट बनाउँदै सुख दुःखमा साथ र सहयोग गर्दै आएको उल्लेख गर्नुभयो. साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष कमल प्रसाद आचार्यको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक हरिबहादुर नेपालको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ. कार्यक्रममा समाजका सल्लाहकारहरू पाल्पाली समाजका अध्यक्ष पदम कार्की, पाल्पा ठिमिरी रूपन्देही सम्पर्क समाजका अध्यक्ष समुद्र जीसी, पाल्पा फेका रूपन्देही सम्पर्क समाजका अध्यक्ष हरि कार्की, पाल्पा ख्या रूपन्देही सम्पर्क समाजका अध्यक्ष नारायण पराई, कृष्ण जीसी लगायतले सम्पर्क समाजले रचनात्मक कार्य गरेको बताउनुभयो. समाजका वरिष्ठ उपाध्यक्ष मीन प्रसाद नेपाल विमलको स्वागतमा भएको कार्यक्रम सचिव शंकर विकेले सञ्चालन गर्नुभएको थियो. गुल्मी दिगाम पैतृक सम्बन्ध भई देशका विभिन्न ठाउँमा बसोबास गर्ने आत्रेय गोत्रीय पोखरेलको संस्था हरिहर दिगामेली पोखरेल समन्वय समितिले विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज सम्पन्न गरेको छ. संस्थाका अध्यक्ष कृष्ण प्रसाद पोखरेलको अध्यक्षता, उपाध्यक्ष सिरा पोखरेलको स्वागत र सचिव विनोद पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रम ज्येष्ठ सदस्य दिलाराम पोखरेलको प्रमुख आतिथ्यमा भएको हो. समितिलाई विभिन्न तर्फबाट सहयोग गर्ने सदस्यलाई सम्मान गरिएको कार्यक्रममा अध्यक्षले शुभकामना दिँदै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो. कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो. अर्घाकांक्षी ठूला पोखरा सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ. समाजको पन्ध्रौं साधारण सभा तथा आठौं अधिवेशनले टीकाराम बन्जाडेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ. समितिको वरिष्ठ उपाध्यक्षमा ऋखिराम भट्टराई, उपाध्यक्षमा लक्ष्मण रेग्मी, सचिवमा सुरेश चन्द्र भट्टराई, कोषाध्यक्षमा गोविन्द बन्जाडे, सहसचिवमा कृष्ण प्रसाद पाण्डे र सहकोषाध्यक्षमा छविलाल पाण्डे कृष्ण चयन हुनुभएको छ. सदस्यहरूमा सीता भट्टराई, पार्वता पौडेल, मनोहर नेपानी, ईश्वरी प्रसाद खनाल लगायत रहनु भएको छ. समाजका अध्यक्ष ज्ञान प्रसाद पौडेलको अध्यक्षता लायन्स इन्टरनेशनल 325P मल्टिपल कन्भेन्सन कोअर्डिनेटर अर्जुनमान सैजूको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा छत्रदेव गाउँपालिका वडा नम्बर 6 वडा अध्यक्ष कमल पौडेल, इन्द्र राई, चन्द्रमान श्रेष्ठ, शेषकान्त बेलवासे, वसन्त पोखरेल लगायतले मन्तव्य राख्नु भएको थियो. टीकाराम बन्जाडेको स्वागत तथा गोविन्द बन्जाडेको संयोजन तथा लक्ष्मण रेग्मीको सञ्चालन रहेको अधिवेशनमा नयाँ निर्वाचन संयोजक नेत्र प्रसाद पाण्डेले नेतृत्व चयनमा सहजीकरण गर्नुभएको थियो. तिरोत्तमा छ पुरानो सड़क स्थित दुर्गा भवानी मन्दिरको 43 साधारण सभा तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ. संस्थाका अध्यक्ष कुमार दुबेको अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाँडको प्रमुख आतिथ्य एवं वडा अध्यक्ष गणेश पाठकको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो. कार्यक्रममा संस्थाका अध्यक्ष दुबेले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष कमल भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो. कार्यक्रममा मन्दिरका पूर्व अध्यक्ष सूर्य खनाल, छत्रराज गौतम, एकादेव भट्टराई लगायतले मन्तव्य राख्दै मन्दिर निर्माणसँगै यसको संरक्षण र प्रवर्धनलाई पनि सम्मान महत्व दिनुपर्ने धारणा व्यक्त गर्नुभयो. कार्यक्रमको सञ्चालन चन्दा भुसालले गर्नुभएको थियो. र आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखलामा नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ. 236 रनको लक्ष्य पछ्याएको क्यानाडा आफ्ना सबै विकेट गुमाउँदै 48.3 ओभरमा समेटिएपछि नेपालले 24 रनको जित हासिल पारेको ओमानको हासिल गरेको हो। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाउँदै 236 रनको लक्ष्य दिएको थियो। नेपालका रोहित पौडेलले शतक बनाउनुभयो। रोहित 127 बलमा 101 रन बनाएर आउट हुनुभयो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। त्यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाउनुभयो। क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले तीन विकेट लिनुभयो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48.3 ओभरमा समेटिएपछि नेपालसँग पराजित भएको हो। नेपालले यो श्रृंखलामा क्यानाडा र ओमानसँग समान 2-2 खेल खेल्नेछ। यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसर हो। नेपालले बाँकी चार मध्ये कम्तीमा तीन खेल जिते लीग दुई तालिकाको शीर्ष छभित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित राख्न सक्छ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। बुढ़ी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीबाट ठूलो क्षति, 47 जनाको उद्धार, 5 जना सम्पर्कविहीन। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू, आज घटास्थापना जमरा राख्ने दिन। तिलोत्तमाको विकास सहकारीद्वारा खाद्य उद्योग सञ्चालन, ड्राइभर टोलमा पार्किङ निर्माणमा नगरपालिकासँग सहकार्य गर्ने। तिलोत्तमामा मंगिर 3 देखि 4 औद्योगिक व्यापार मेला हुने, 12 करोड़ भन्दा बढ़ीको कारोबार हुने अनुमान। तिलोत्तमाको सामूहिक सहकारीको 32 साधारण सभा सम्पन्न, 3.50 अर्ब करोड़को बासला, 7 करोड़ भन्दा बढ़ी मुनाफा। तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत भूषालको फेरि भेटौंला कार्यक्रम सम्पन्न। पाल्पा पालुङ मैनादी रूपन्देही सम्पर्क समाजको 2 साधारण सभा तथा शुभकामना आदान प्रदान। हरिहर दिगामेली पोखरेल समन्वय समितिद्वारा शुभकामना आदान प्रदान कार्यक्रम। अर्घाखाती ठूला पोखरा सम्पर्क समाजमा नयाँ नेतृत्व चयन। तिलोत्तमा वडा नम्बर 9 ज्ञानोदय टोलमा निर्माण गरिएको दुर्गा पञ्चायतन मन्दिरको उद्घाटन, मणिग्राम पुरानो सड़कको दुर्गा मन्दिरको साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न। र आईसीसी विश्वकप क्रिकेट लीग 2 को श्रृंखलामा नेपालको जीत, क्यानाडा 24 रनले पराजित। साँझ 7 बजेको हाल खबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के गर्छ

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बूढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्कविहीन, तीन पालिकामा सबैभन्दा धेरै क्षति। खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन।
1: कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको फिर्ती निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
0: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता, राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीको टिप्पणी।
2: योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन बनाएर, योग्य बनाएर, सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
0: पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन, काभ्रेतर्फको बीपी राजमार्गमा पुनर्निर्मित सड़कबाटै आवागमन। बेनी जोमसोम सड़क अस्थायी रूपमा खुल्यो। कोशी बागमती र कर्णालीका केही स्थानमा आज राति पानी पर्ने सम्भावना।
3: कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित, जीतसँगै 26 अंक सहित नेपाल 6 स्थानमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: दशैं तिहार लगायतका नेपालीहरूको प्रमुख चाडपर्व नजिकिएसँगै सड़कमा सवारी साधनको चाप पनि बढ़ेको छ। क्षमताभन्दा बढ़ी यात्रु राख्दा दुर्घटनाको जोखिम पनि बढ़छ। यात्रा गर्नु अघि सवारी साधनको अवस्था, चालकको व्यवहार र आवश्यक कागजातमा पनि यात्रुले ध्यान दिन आवश्यक छ। तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यात्रुको भूमिका महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
5: गोर्खाको चुमनुर्बी गाउँपालिका 6 अन्तर्गत लाक्पादेखि चुम्लिङ बीचमा ठूलो पहिरो खस्दा बूढी गण्डकी नदी थुनिएर आएको लेदो सहितको बाढ़ीका कारण पाँचजना सम्पर्कविहीन भएका छन्। भेडीगोठमा रहेका दुई महिला सहित पाँचजना बेपत्ता भएका छन् भने नेपाली सेनाको हेलिकप्टर मार्फत 82 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीले चुमनुर्बी, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झुलुङ्गे पुल, पक्की पुल, जलविद्युत आयोजनाका संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको प्राधिकरणका प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
6: प्राधिकरणमा बिहान 6 बजे बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा तलहु नगरवासीमा एसएमएस पठाइयो र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले चाहिँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नगरपुर सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पूर्ति कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको फिर्ती निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
5: प्राधिकरणका अनुसार बाढ़ीले चुमनुर्बी गाउँपालिका 3 न्याकचेतबाट सिद्धिवास जोड्ने झुलुङ्गे पुल बुगाएको छ। गोर्खाको धार्चे गाउँपालिका 5 स्थित माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको र त्यहाँका 20 देखि 22 घर जोखिममा छन्। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खाबाट धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेती स्थित फलामे पक्की पुल पनि बाढ़ीले बगाएको छ। बाढ़ीपछिको उद्धार तथा प्राधिकारको बारेमा सीआईएनसँग कुरा गर्दै गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा,
7: तीनवटा पालिकामा भौतिक क्षति भएको छ। चुनौरी गाउँपालिकामा 31 घर परिवार र 135 सदस्य, भारतीय गाउँपालिकामा 27 घर परिवार घर र 102 जना घर परिवारका सदस्य, त्यसै गरी आरूघाट गाउँपालिकामा 64 घर परिवारको चाहिँ 130 जना प्रभावित भएको हामीसँग प्रारम्भिक तथ्याङ्क आएको छ। भौतिक क्षतितर्फ मोटरेबल 1 सहित अन्य 3 र जम्मा 4 पुलहरू क्षति भएको छ। झोलुङ्गे 2, मोटरेबल 2, अब रह्यो तपाईँको यो के अरे मानवीय क्षतिको सन्दर्भमा, मानवीय क्षति भएको छैन, मिसिङ भनेको कन्ट्याक्टलेस पिपुल अहिलेसम्म 5 जना हुनुहुन्छ, खोज्ने काम चाहिँ आज एक चरणमा भयो तर चाहिँ कहीँ कतै सुइँको पाउन सकिएन, यो अभ्यास भोलि पनि जारी हुन्छ, खोज्ने काम भोलि पनि जारी हुन्छ। त्यो प्रभावित परिवारलाई स्थानीय पालिकाको समन्वयमा जो जो रेस्क्यु गरेर राखिएको छ, उद्धार गरेर रहेको छ, स्थानीय पालिकाले पशुपाल तथा खानपानको व्यवस्था उसको समन्वय सहयोगमा भइहाल्छ छ।
5: चुम्नुब्री गाउँपालिका 3 सलेरी स्थित निर्माणधीन टाइम्स ऊर्जा प्रणालीको क्षेत्रमा रहेका संरचना तथा वरपरका घरहरूमा समेत क्षति पुगेको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको 341 मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण पनि बाढ़ीले बगाएको प्राधिकरणले जनाएको छ। 2 टेलिफोन टावर, 50 विद्युत पोलमा समेत क्षति पुगेको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका 127 जना, नेपाल प्रहरीका 133 जना, सशस्त्र प्रहरी बल नेपालका 177 जना गरी कुल 437 जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाका 4 हेलिकप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको छ। ती हेलिकप्टर मार्फत हालसम्म 47 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढ़ीको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद सहितको 3 सदस्यीय टोली परिचालन गरिएको छ। सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली सड़क संचालन तथा बेली ब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न प्रभावित क्षेत्रमा खटिएको छ। नेपालमा पछिल्लो 2 दशकमा बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार 13 वर्ष अघि विवाह हुने महिलाको अनुपात सन् 2004 37% रहेकोमा 2024-25 घटेर 28% पुगेको छ भने 15 वर्ष अघि विवाह हुनेको अनुपात 10%बाट घटेर 5% झरेको छ। गरीब परिवारका किशोरीमा धनी परिवारका किशोरीको तुलनामा 18 वर्ष अघि विवाह हुने सम्भावना 4.4 गुणा बढ़ी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि बाल बालिका विद्यालयमा टिकाइ राख्ने, विपन्न परिवारलाई सहयोग गर्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने तथा बालिकाको शिक्षा, स्वास्थ्य र अधिकार संरक्षणमा जोड़ दिनुपर्ने राष्ट्रिय बाल अधिकार परिषदका कार्यक्रम अधिकृत राम बहादुर चन्दले सुझाव दिनुभएको छ। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट परमिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 का लागि 37,70,39,67,000 रूपियाँको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट अघिल्लो सरकारले ल्याएको बजेटकै आकारमा रहेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि अघिल्लो बजेट पारित हुन नसकिएपछि आवश्यक परिमार्जन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि निश्चित विधि र पद्धतिबाट हुनुपर्ने बताउनु भएको छ। आज मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई सिधै नेतृत्व दावी गर्नुभन्दा तालिम र क्षमता विकास मार्फत योग्य बनाउन सुझाव दिनुभयो। पुस्तान्तरणका नाममा समाजमा विवाद र विभाजन सिर्जना गर्न खोजिएको आरोप लगाउँदै ओलीले अहिलेको समय आन्दोलनको नभएकाले नयाँ पुस्ताले सिक्दै र अनुभव हासिल गर्दै क्रमशः नेतृत्वमा आउनुपर्ने बताउनुभयो।
2: अहिले बाउ छोरा हजुरमा नातिको मारामार लगाएर हेरान्छ। हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ, तर त्यसको सिलसिला हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ। त्यसो भएर योग्य दक्ष बनाउनुपर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
5: कांग्रेस 15 महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीको मतगणना भइरहेको छ। केही बेर प्राप्त नतिजा अनुसार 4,100 मतगणना हुँदा उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरी अगाडि हुनुहुन्छ। उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गर्नुभएको छ। उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले 1,026 मत प्राप्त गरी अघि हुनुहुन्छ। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले 2,391 मत प्राप्त गरी अघि हुनुहुन्छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर डिला संग्रौला पन्तले 1,816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। देशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
3: हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँ अनि यो कर्णाली प्रदेशका चाहिँ थोरै ठाउँमा हल्का वर्षाको मात्र सम्भावना रहेको देखिन्छ भने तराईका भूभागमा चाहिँ आउने तीनै दिन चाहिँ खासै त्यस्तो वर्षा हुने सम्भावना देखिँदैन। र रातिको हकमा कुरा गर्न पर्दाखेरि कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ। देशका अन्य भूभागमा भने आंशिक बादल लाग्नेदेखि तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ।
5: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइएको क्यानाडा 48.5 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेले भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। यस जीतसँगै नेपाल 33 खेलबाट 26 अङ्क जोड्दै लीग दुईको अङ्क तालिकामा छैटौं स्थानमा उक्लिएको छ।
0: बुढी गण्डकी नदीमा आएको बाढ़ी प्रभावितले राहतका लागि कहाँ सम्पर्क गर्ने?
8: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकामा देखिन सक्ने मौसमी स्वास्थ्य समस्या र समाधानको उपाय कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजार या बनी बनाऊ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। ऐतिहासिक व्यक्तित्व द्वय विषय नगर्सी र बांगे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले उहाँहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय टाँचा लगाएको हो। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सड़कमा अस्थायी मार्ग निर्माण गरी सवारी साधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको शास्ति अझै नहटेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् र दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा भने हाल पुनर्निर्मित सड़कबाटै आवागमन गराइएको काभ्रेका सामुदायिक रेडियोले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
15: गोर्खाको बुढी गण्डकी नदीको बाढ़ी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धारको काम चलिरहेको छ। तपाईको गाउँठाउँमा पनि उद्धार गर्नु परे कसलाई खबर गर्ने? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
8: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 सशस्त्र प्रहरीको पनि गर्न सक्नुहुन्छ। नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस 1 नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तै यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
15: तपाईले बिर्सनै नहुने नम्बर चाहिँ 100 र 1234 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाई भएको ठाउँसम्म आउन मद्दत पुग्छ। बेत्रावतीमा बेलीबिरी सञ्चालनमा आएको खबर त तपाईले पक्कै पाइसक्नुभयो। अनि यो पुलबाट आउजाउ गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
16: यो ब्रिजमा चाहिँ विशेष सावधानी अपनाउनु पर्छ। आसिसी ब्रिजको दाँजोमा यसलाई चाहिँ अलिकति सावधानी र जतन गर्नुपर्ने देखिन्छ। स्थानीय अथवा यात्रुहरूले चाहिँ अलिकति फोटो भिडियो बनाउने, पुलको नजिक जाने, खोलातिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुन सक्छ र ड्राइभरहरूले पनि अलिकति सावधानी अपनाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गाडीलाई पास गरेर चाहिँ वान वेको रूपमा चाहिँ यसलाई चाहिँ एकतर्फीको रूपमा चाहिँ यसलाई प्रयोग गर्यो भने अलिकति सावधानी अपनाउनु सकिन्छ। प्रति घण्टा 10 किलोमिटरका दरले स्पिड कायम गर्नुपर्ने हुन्छ। चेनवाला एक्साभेटरहरू चाहिँ आवाजावत गर्नु हुँदैन। यसमा चाहिँ सानो लाइट गाडीहरू टु वे नै चल्न सक्छ र वान वे भएको अवस्थामा एकै साइडबाट चाहिँ धेरै गाडीहरू आवाजावत गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्याग बढ्न सक्ने, ब्रिज भाजिन सक्ने र कमजोर हुन सक्ने देखिन्छ। त्यो भएको भएर वान वे अधिकतम 40 टनसम्मको भेहिकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
15: बेली ब्रिज निर्माणमा खटिनुभएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई बेत्रावतीको बेली ब्रिजबाट आउजाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौदीमा बन्द भएको सड़क खुलेको छ तर यो सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको अनुरोध छ। यात्रा गर्नुअघि सड़कको अवस्था बुझ्न 100 र 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बालबालिकामा मौसमी स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानी।
17: उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टीबडी बनाइरहेछ। त्यही भएर यसमा आत्तिनु हुँदैन। रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन।
0: अभिभावकले धेरै ख्याल राख्दा पनि देखिन सक्छ समस्या। कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
19: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला हाम्रो पालो।
20: नमस्कार, म सन्तोषी। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 322 खण्डमा छौ। पछिल्लो समय मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न प्रकारका समस्या देखिँदै आएका छन्। रुगाखोकी, निमोनिया लगायतका स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा साथी सन्तोष गन्धर्वले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग कुरा गर्दै हुनुहुन्छ।
17: बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागेर हुन्छ, पखाला लागेर हुन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ। उसलाई जति बढी एक्सपोजर भइरहेछ, उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ। त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यस

0: चाहिँ के गर्दिन्छ भने साधारण रुघाको कि पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ। जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आमालाई, आमा त बच्चा भन्ने बित्तिकै हामी पनि एउटा बच्चा भएको बुवा भएको हुनाले आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ। डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या। हेर्नु सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो। जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म उसलाई खोकी लाग्न सक्छ। खोकी ज्वरो निको भए पनि पोस्ट इन्फेक्टिभ कफ भन्छौ, जस्तो रोग निको भयो तर भित्र जुन संक्रमण थियो त्यसको जुन झालो बनाएको थियो जहाँ चाहिँ अब म्युकसहरू जम्या थियो त्यो पुरै निस्किन कहिले काहीँ 3-6 हप्ता लाग्दो रहेछ। अब त्यो 6 हप्ता लाग्दैमा हामीले 6 किसिमको एन्टिबायोटिक 6 वटा डाक्टर भेट्नु पर्दैन। त्यहाँ चाहिँ हामीले के बुझ्नु पर्छ, ए यो चाहिँ अलि समय लाग्ने हो, हामीले त्यसमै हो होम रिमेडिजहरू आफ्नो घरमा भएको अलि तातो तातो चिजहरू खाने, अदुवा लसुन यिनीहरूको सेवन गर्ने र यसमा चाहिँ स्टिम लिने, धेरै खोकी लाग्यो भने एलर्जीको औषधि लिइदिने, त्योभन्दा पनि बढी गाह्रो भयो भने हामी डाक्टरको सल्लाहमा कहिलेकाहीँ नेबुलाइजेसन लिनुपर्ने हुन्छ। त्यो अवस्था हेरेर हामीले उपचार प्रक्रियामा जाने हो। सो बच्चाहरूको केसमा मैले भन्नुपर्दाखेरि रुगा खोकी झाडा पखालामा आत्तिनु पर्दैन, त्यो एक्सपोज हुन दिनुपर्छ अनि त्यो बच्चाको इम्युन सिस्टम राम्रो हुन्छ। त्यही भएर हामीले देखेका छौँ एकदमै सोफिस्टिकेटेड ठाउँमा भएको बच्चाहरूमा पछि गएर रोग बढी लाग्दो रहेछ, तर गाउँ घरमा माटो धुलोमा खेलेका, पोखरीमा नुहाएका, बाख्राको गोठमै चाहिँ हुर्केका, भैँसीको गोठमा चाहिँ हुर्केका बच्चाहरू पछि गएर ती इम्युन सिस्टम यति स्ट्रङ हुन्छ कि साधारण रोगले त्यसले भेट्दै भेट्दैन। वातावरणीय टेम्परेचर भनौँ, परिवर्तन हुँदाखेरि चिसो मौसममा हाम्रो मौसम अनुसारको पहिरन भन्छ, आफ्नो पहिरनलाई परिवर्तन गर्नुपर्छ। जस्तो गर्मीमा हामीले कटनको लुगा बढी फेभर गर्छौँ किन गर्मीबाट त्यसले जोगाउँछ भने, चिसो याममा हामीले अलि न्यानो लुगाहरू लाउने भन्छौँ किनभने त्यसले चाहिँ हामीले चिसोबाट जोगाउँछ। सो गर्मीबाट जोगाउनलाई जसरी हामीले कटनको लुगा लाउँछौँ, पातलो लुगा लाउँछौँ, त्यस्तै चिसोबाट जोगिनलाई हामीले न्यानो लुगाहरू, बाक्लो लुगाहरू लाउनु पर्छ। र अर्को के देखिया छ भने शरीरको इम्युनिटी, रोगसँग लड्ने जुन क्षमता भन्छौँ त्यो हामी सबैको फरक फरक हुन्छ। र यसरी 81 मौसम परिवर्तन हुँदाखेरि तपाईँको के हुन्छ भने हाम्रो इम्युन सिस्टम त्यति राम्ररी काम गर्न सकिरह हुँदैन, किनभने वातावरणको टेम्परेचर र हाम्रो बडीको टेम्परेचर फरक हुन्छ। त्यो फरक टेम्परेचरमा हामी के गर्छौँ भने वातावरणसँग हाम्रो टेम्परेचर जुन बडीको छ त्यसलाई चाहिँ बढाउनको लागि केही नाशको होस् भनेर हाम्रो इम्युन सिस्टम त्यतातिर बढी इन्भल्भ हुन्छ। सो यता चाहिँ कुनै किसिमको संक्रमण भयो भने त्यसले चाहिँ हामीलाई अलिक बढी ग्रसित पार्दो रहेछ। सो जति पनि यो तपाईँको सिजनल फ्लूहरू देखिन्छ ठ्याक्कै ट्रान्जिसन पिरियड भन्छ कि गर्मीबाट जाडो या जाडोबाट गर्मी भयो भने फ्लूहरू अलिक बढी लाग्ने, मौसमी रुघाखोकीहरू अलिक बढी लाग्ने हामीले भेट्छौँ। सो यसमा चाहिँ हामीले दुईटा कुरामा ध्यान दिनुपर्छ बेसिकली। एउटा चाहिँ हाम्रो पहिरनमा, जस्तो कुन समयमा कस्तो खालको हामीले लुगा फाटा लाउने, जस्तो न्यानो लुगा लाएर हामीले बस्यौँ, नाक कान यिनीहरू छोपेर बस्यौँ पनि चिसोमा पनि हामीलाई रुघा लाग्दैन।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: बुढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका 5 जना सम्पर्कविहीन भएका छन्।

तीन पालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ। खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू गरिएको छ। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता छ। राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा टिप्पणी गर्नुभयो र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित भयो। जीतसँगै 26 अंकसहित नेपाल 6 स्थानमा उक्लिएको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को IPTV सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई संसद र सांसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद लीलजी।
0: निर्वाचनको बेलामा जोसमा हामी लड्छौ नि, राजनैतिक रूपमा अथवा प्रतिस्पर्धाको रूपमा, व्यक्तिगत रूपमा पनि लड्छौं, जसलाई तपाईँले पराजित गर्नुभयो अथवा जसले अगाडि बढ्न सक्नु भएन, उहाँहरूसँगको सम्बन्ध अहिले एकदम घनिष्ठै मिठै हो कि अब हारिसकेपछि जितिसकेपछि त सम्बन्धमा त प्राय धेरैको देखिने दरार हो अथवा नमिठोपना हो, तपाईँको कस्तो छ?
1: सबैभन्दा एबनर्मल नेचर चाहिँ मेरो त्यो हो। जुन नेचर हो, अरू नेचर, अरू लिडरहरूको पनि नेचर त होला, तर त्योभन्दा पनि अलिक बढी एबनर्मल नेचर मसँग छ भन्ने फिल के हुन्छ भने, मैले 70 सालमा चुनाव लड्दाखेरि मलाई जसले जित्नुभयो, म पराजित भयो, सबैभन्दा पहिले खादा लगाइदिने मान्छे मै हो, उहाँलाई हात मिलाएर बधाई दिने मै हो। 74 सालमा मैले त्यही गरेँ र अहिले पनि अब विपक्षी अन्य पार्टीका साथीहरूले पनि मलाई अन्य पार्टी जस्तो सम्झिनुहुन्न, म आफू पनि सम्झिन्न, किनभने हामीले त माओवादी द्वन्द्वकाल जतिखेर थियो त्यतिखेर सबैभन्दा बढी आलोचक, खरो आलोचक म थिएँ। तत्समयमा पनि माओवादीसँग हाम्रो वार्ता सम्वाद गरेर विभिन्न दुर्घटनाहरूबाट हामीले हाम्रो जिल्लालाई बचायौं। त्यही भएर हाम्रो पाँचथर जिल्लामा ठूल्ठूलो त्यतिखेर द्वन्द्वका कारणले सिर्जना हुने घटनाहरू यहाँहरूले पनि सुन्नु भएन।
0: तपाईँले जितेर आइसकेपछि अनि तपाईँसँगको प्रतिस्पर्धामा पराजित हुनुभएका नेताहरूसँग कतिवटा सम्वाद र टेलिफोन कुराकानी भयो?
1: टेलिफोन कुराकानी भन्दा पनि हामी सामाजिक राजनीतिक क्रियाकलापहरूमा सँगसँगै
0: मसँगै
1: अब निकटतम प्रतिस्पर्धी रहनुभएको साथीसँग होइन मित्रसँग चाहिँ अब उमेरले मभन्दा कम हुनुभए तापनि उहाँसँग मैले 3 सार्वजनिक कार्यक्रमहरूमा सँगसँगै अंगालो हालेरै उहाँले दाई नै भन्नुहुन्छ, म साथी नै भन्छु, होइन फल्लाजी भन्छु, अनि त्यसमा हाम्रो मेरो चाहिँ कुनै ऊ छैन। म निर्वाचन हार्दा पनि मलाई जित्नेलाई आफ्नै जस्तो लाग्दछ र उहाँले पनि आफ्नै जस्तो छान्नुहुन्छ र त्यस पछाडि गर्ने जनतासँग सम्बन्धित विषयवस्तुहरूमा हामी एउटै टेबलमा बसेर सम्वाद गरेर लु यसरी जाउँ है भन्ने किसिमको कल्चर हाम्रो पाँचथर जिल्लामा चाहिँ छ, अरू जिल्लामा के छ थाहा छैन होइन।
0: अनि जनताले अरू के भन्नु भएको छ पाँचथरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्नेछ गर्दै हुनुहुन्छ?
1: यही कुरा भन्न खोज्दै थिएँ मैले अघि, अहिले अलिकति विषयवस्तु के अरे यसचोटिको निर्वाचनमा पाँचथर जिल्लामा मैले उम्मेद्वारको रूपमा गाउँ बस्तीमा डुल्दै गर्दा होइन गाउँ बस्तीमा डुल्दै गर्दा सबै दाजुभाइहरूसँग आमा बुवाहरूसँग भेटघाट गर्दै गर्दाखेरि मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेको थिएँ र त्यो डायरीमा त्यहाँका के अरे विकास निर्माण कुलो पैनी बाटा घाटा होइन यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ, खड्ग थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँचथर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
0: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो,
1: मैले एउटा पनि आश्वासन दिनु परेन,
0: जनताले नमागे कि तपाईँले नदिए, तपाईँले नदिया कि जनताले नै भन्नुमा
1: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्न के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै हामी भन्दैनौ भनेर भन्नुभएको छ।
0: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा,
1: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई, कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने, जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो मात्रै गर्ने हाम्रो प्राथमिकता
0: पहिलो सड़कमा
1: पहिलो सड़कमै हो. त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँच थर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नुहुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौं. हामी पनि त्यही लेभलबाटै हुर्केर आएको. हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ होइन. हामी जुन जहाँ हाम्रा पाँचसय दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यापत समस्याहरू छ. त्यसैले कृषिलाई चाहिँ अलि बढी नै प्रोत्साहित गर्नुपर्छ.
0: जस्तो पाँच थर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँच थर समृद्ध हुन सक्छ? डेरी व्यवसाय. तेस्रो
1: नगदेवालीहरू र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन.
0: के छ पाँच थरको त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि त्यहाँ जस्तो मानौ न फाल्गु नन्दको एउटा उद्गम स्थलको रूपमा पनि रह्यो सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला. तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ अब?
1: होइन अब मुख्य गरेर त्यहाँको यथार्थ परिस्थिति के हो होइन डिमाण्ड बेस होइन र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो कृषि र सड़क यातायातको विषयवस्तु. विद्युतीकरण हाम्रोमा समस्या होइन. हामीले उहिले नै फूल होइन

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर दर्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दिटो मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
4: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
7: स्वास्थ्यमा बटुवल,
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
7: असल अभ्यासदेखि मितिका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
8: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल।
9: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
10: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
9: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
10: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
9: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
11: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
13: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
14: ए ल ल, लिनुहोस् भाइ।
13: अनि दाई, कति भयो पैसा?
14: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
15: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन हो।
1: मानसिक समस्याबाट बस्ने उपायहरू,
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं,
9: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
9: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: के
14: किन आँखा मिचेकुमिचे गरेको?
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
19: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
20: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
21: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
20: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
21: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोक सेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
22: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
23: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
24: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
25: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
24: किन त्यस्तो गरेको होला त?
25: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
24: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
26: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जातीय विभेद के अंत्य करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त?
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
7: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
7: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
6: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र?
9: अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
10: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्?
11: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
14: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
13: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
14: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
13: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
14: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
13: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
14: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
13: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
15: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा

0: Marga Kati Ofisi Sement. Desh ko Sement.
1: VPN Net, Tapaiko Afnai Sthaniya ISP Bharpardo Internet Sathi. अब ढिलो इन्टरनेटलाई बाई बाई विभियन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् विभियन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली विभियन नेट सम्पर्क प्रधान कार्यालय बुटवाल 9 फोन 071438346 071438014 071438016 वा रूपन्देहीको नजिकको विभियन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
2: हाय दैव फेरि मोत्र खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
3: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
4: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
3: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
5: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
7: उत्सवको पर्व
8: एसआर किप्सन क्यानन ब्रान्डको 8 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
7: फोन नम्बर 071542669 549699
9: खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
9: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823
11: सौजी क्युआर भयो
12: ए बगाउनुहोस् त मेसेज आएको छैन गरी

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: पछिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-37-111 र 98-026-21-354।
8: बुटोल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
11: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
11: स्त्री तथा प्रसुति,
8: बाल रोग,
11: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बात रोग,
11: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
11: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
11: डिजिटल एक्सरे,
8: ईसीजी,
11: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
11: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
12: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
13: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि।
10: फोन नम्बर 071-562-832, मोबाइल
15: 98-570-21-835।
16: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है
17: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
16: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
16: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
19: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
20: अनि
15: फलफुल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाइ खुवाऊ
15: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
22: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
23: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
24: स्वास्थ्यमा बटवल
25: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
24: असल अभ्यासदेखि नीतिका कुरा
25: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
24: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
25: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
24: कार्यक्रम स्वास्थ्यमा बुटवल
25: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
26: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
25: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ
26: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ
25: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ
26: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ
25: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
26: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
25: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
27: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
2: ए नानी के भने रहेछ, के हो के भयो बा?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन्न त
3: हुन्छ
9: हुन्छ ल हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले

0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
12: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर

0: काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
7: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू:
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
4: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
5: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
4: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
6: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ, तपाईँको नसा स्टिमुलेट हुन्छ, र जब यी नसाहरू स्टिमुलेट हुन्छ, तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
7: स्वास्थ्यमा बटुवल,
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
7: असल अभ्यासदेखि मिटेका कुरा,
1: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
8: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
9: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
10: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
9: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
10: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
9: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
11: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
13: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
14: ए ल ल, लिनुहोस् भाइ।
13: अनि दाई, कति भयो पैसा?
14: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
15: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: मिठा से घुलनु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल संपर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न,
14: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
15: धेरै समय मोबाइल चलाइसिक्या
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
15: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए त्यसो भए जोगिन के गर्ने त?
15: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
14: बुझे।
15: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
14: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
16: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
17: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
19: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौ, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाउ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ,
20: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
21: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
22: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
21: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
22: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
23: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
24: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
25: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
26: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
25: किन त्यस्तो गरेको होला त?
26: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
25: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
27: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जातीय विभेद के अंत्य करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सिप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त?
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
11: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहिन छस्?
12: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
15: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
14: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
15: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
14: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
15: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
14: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
15: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
14: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
16: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: अर्घा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071438346, 071438014, 071438016, बुवा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
5: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
7: उत्सवको पर्व
8: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
7: इजनेसी ग्रुप, कम्प्युटर सर्भिस सेन्टर,
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
7: फोन नम्बर 071542669, 549699।
9: खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु?
9: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो र?
9: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071537823।
11: सौजी क्युआर भयो है?
12: ए बकुलिस त, मेसेज आएको छैन।

0: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी, अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-33-111 र 98-026-21-354।
8: बुटवल भैर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
8: बाल रोग,
10: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बाथ रोग,
10: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
10: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
8: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
9: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
13: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि।
9: फोन नम्बर 071-562-832, मोबाइल
14: 98-570-21-835।
15: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
16: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या।
15: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
15: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
18: माछा मासु अन्डा मिठो सबैभन्दा,
19: अनि
14: फलफूल र सागपात बच्चाको खाना साथसाथ
18: सबै मिलाई खुवाऊ
14: कम्तीमा दुई वर्षसम्म आमाको दूध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दूधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
21: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
22: स्वास्थ्यमा बुटवल
23: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
22: असल अभ्यासदेखि मितिका कुरा
23: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
22: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
23: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
22: कार्यक्रम स्वास्थ्यमा बुटवल
23: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
24: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ
23: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
24: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
23: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
24: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
23: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
24: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
23: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
25: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: मिठास गर्नु।
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल, सम्पर्क 9803364460।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु दिन त। हेलो भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भन्ने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए बाबु, हतियारो छ, टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन्न त, आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
3: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
4: ए हो र।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: कविता मल्लजी सुन्नुहुन्छ। हरिओम गुरुदेव, हामीले ध्यान गर्दा जति आनन्द आउँछ त्यो आनन्द दैनिक कर्ममा पाउन सकिँदैन, किन होला? दैनिक कर्ममा पनि त्यो आनन्द पाउनको लागि के उपाय छ? गुरुदेव प्रश्न पारिदिनु भए आभारी हुनुहुन्थे। कति राम्रो, ध्यान गर्दाखेरि आनन्द आउँछ, ध्यान नछोडौं बसिरहौं जस्तो, सधैँ ध्यान गर्न पाए पनि हुन्थ्यो जस्तो आनन्द आउँछ। तर सधैँ ध्यान गरेर मात्र त चल्दैन, काम पनि गर्नु पर्यो। अब काम गर्न गयो त्यस्तो आनन्द आउँदैन, अनि त्यो आनन्द नआएपछि के हुन्छ भने कतिखेर यो काम छोडेर फेरि ध्यान गर्न जाउँ जस्तो हुन्छ। अनि घरमा चाहिँ सबैले ए तँलाई ध्यान गरेर मात्रै खान पुग्छ क्या, के जति ध्यान गरेर बसिरहे, काम गर्नु पर्दैन भन्छन्। अब आफूलाई चाहिँ आनन्द आउँछ नि त, त्यहाँनिर के गर्नु त, जहाँ आनन्द आउँछ त्यही गर्नु पर्यो। आनन्द आउँछ नि कतिखेर ध्यान गरौँ जस्तो हुन्छ, यो ध्यान गर्ने मान्छेहरूको समस्या हो, त्यस्तो छ। अब काममा पनि त्यस्तै आनन्द आओस्, ध्यानकै आनन्द आओस् अथवा ध्यानको आनन्द कर्मसम्म फैलियोस्, त्यसको लागि यहाँले एउटै काम गरे पुग्छ। त्यो काम के हो भने ध्यान गर्दा जे गर्नुभएको थियो नि, अथवा ध्यान गर्दाखेरि जुन भावले गर्नुभएको थियो, जुन श्रद्धाले गर्नुभएको थियो, त्यही भाव त्यही श्रद्धा भाव कर्ममा पनि लागोस्। यो कर्मलाई पनि म ध्यान बनाउँछु, यो कामलाई पनि म ध्यानै बनाउँछु, काम अलग ध्यान अलग बनाउँदिन, अब चाहिँ म कामलाई पनि ध्यान बनाउँछु। ध्यान गर्दाखेरि जुन पूर्व तयारी गर्नुहुन्छ, काम गर्दाखेरि त्यही तयारी गर्नुहोस् अनि काम गर्न थाल्नुहोस्। काममा आनन्द आउन थाल्छ, काम नै ध्यान बनिन्छ। काम नै ध्यान बनिदियो भने कस्तो रमाइलो होला भन्नुहोस् त। अहिले ध्यानमा बस्दा जुन आनन्द आउँछ त्यो काम गर्दा आउँदैन, अनि हामीलाई ध्यान मात्रै कतिखेर गरौँ गरौँ जस्तो लाग्छ। अब त्यही आनन्द कामबाट आउन थाल्यो भने कतिखेर काम गरौँ कतिखेर काम गरौँ जस्तो लाग्छ। र आनन्दित भएर गरेको काम जहिले पनि सफल हुन्छ, चौतर्फी प्रगति हुन्छ। कामलाई ध्यान बनाउनु पर्यो एउटा। अर्को चाहिँ के हो भने तपाईँलाई काममा ध्यान काम गर्दाखेरि आनन्द आएन, ध्यानको आनन्द आएन भने पनि काम गर्दाखेरिको थकान अथवा पीडा दुःख तनाव ध्यान गरेपछि त गयो, त्यहाँ दुःख त रिलिज भयो नि, त्यतिसम्म त फाइदा भयो नि। त्यसकारण ध्यान चाहिँ निरन्तर गर्ने, ध्यानलाई समय दिने। तर कस्तो हुन्छ भने त्यो ध्यानबाट आनन्द आउन थालेपछि मानिस चाहिँ त्यो जरुरी काम पनि छोडेर त्यही आनन्दमा डुबेर बसिरहन्छ। अब ध्यान बसेको एक घन्टा बस्छु भनेर ध्यान बसेको, यस्तो आनन्द आयो फेरि त्यो आनन्दमा समयको अत्तोपत्तो हुँदैन। एक घन्टा बितिसक्यो तर उसलाई के लाग्छ भने म त 15-20 मिनट मात्रै भयो बसे जस्तो लाग्छ, कि आनन्दको समय छोटो हुन्छ। अनि भर्खर 20 मिनट भयो होला जस्तो लाग्छ, घन्टौँ बितिसकेको हुन्छ। त्यस्तो अवस्थामा चाहिँ बाहिर आफूले गर्ने कामहरू पनि छुट्न सक्छन्, त्यो भयो भने अव्यवहारिक हुन्छ, व्यवहार बिग्रिन सक्छ। फेरि त्यतापट्टि सजग हुनुपर्छ, सतर्क हुनुपर्छ। त्यसको लागि ध्यान गर्नुभन्दा पहिला संकल्प गर्ने, मेरो ध्यानको समय यो हो, म यति बेलादेखि यति बेलासम्म ध्यान गर्छु र यति बेला मलाई उठ्नु छ, काममा जानु छ, यति बेला म उठ्छु भनेर संकल्प गरेर ध्यान गर्नुभयो भने ठ्याक्कै त्यति नै समय त्यो अलार्म लगाए जस्तो हुन्छ, ठ्याक्कै त्यही समयमा ध्यान आफै छुट्छ। त्यसरी संकल्पको साथमा ध्यान गर्यो भने सन्तुलन हुन्छ, बाहिर काम पनि गर्न पाइयो, ध्यान पनि भयो, दुइटै कुरा साथमा भयो। एउटा यसरी सन्तुलन मिलाउने, अर्को चाहिँ कामलाई नै ध्यान बनाउने प्रयास गर्ने। जे काम गर्छु त्यही ध्यान बन्यो भने त कुरै सकियो, अनि त यता पनि आनन्द उता नि आनन्द, जीवन रमाइलो। जति जियो जिन्दगी उति रमाइलो, जति बाँच्यो उति नै मजा आउँछ बाँच्नुमा। त्यसकारण ध्यानका केही रूपहरूलाई हामीले जान्न जरुरी छ, अवस्थाहरूलाई जान्न जरुरी छ, र त्यसलाई नियन्त्रण गर्ने सन्तुलनमा राख्ने काम हामीभित्रको संकल्प शक्तिले गर्छ। आफूभित्रको संकल्प शक्तिलाई जगाउनुपर्छ र जे पनि काम गर्ने संकल्प गरेर गर्नुपर्छ। र ध्यान गर्दाखेरि त झन् बिना संकल्प गर्नै हुँदैन, ध्यानको शुरूआत गर्दा नै संकल्पबाटै शुरू गर्नुपर्छ। ध्यान भनेको कुनै एउटा विषयमा एकाग्र हुनु, आफूले छनौट गरेको विषयमा। पहिला त त्यहीँबाट शुरू गर्नु पर्यो। एक मिनट सकिन्छ एक मिनट, दुई मिनट सकिन्छ दुई मिनट। धेरै बेर एकाग्र हुन सकिँदैन, ठिक छ, सकिएन त मन चञ्चल हुन्छ भाइ, ठिक छ, एक मिनट सकिन्छ, एक मिनट चाहिँ म यसमा एकाग्र हुन्छु हुन्छु हुन्छु। मेरो मनलाई यहाँबाट कुनै पनि हालतमा भाग्न दिन्न, म एक मिनट, मेरो संकल्प हो नि, एक मिनट पूरा गर्छु म। यसरी संकल्पको साथमा एक मिनट गर्नुभयो र एक मिनट मात्रै पूरा गर्नुभयो भने तपाईँलाई गर्व हुन्छ, वा सक्ने मैले गरेँ, सक्दो रहेछु भन्ने एउटा आत्मविश्वास जागृत हुन्छ, मबाट पनि ध्यान हुँदो रहेछ भन्ने आफैप्रति भरोसा हुन्छ, विश्वास हुन्छ। त्यसपछिबाट अर्को दिन डेढ मिनटको सुरु गर्नुहोस्, दुई मिनटको सुरु गर्नुहोस्, तीन मिनट गर्नुहोस्। जसले एक मिनट एकाग्र हुन सक्यो उसले बाजी मार्यो, किनभने त्यही एक एक मिनट मिलेर एक घण्टा बन्छ। एक मिनटको सूत्र थाहा पायो, एक मिनट एकाग्र हुन सक्यो भने अब उसको लागि एक घण्टा एकाग्र हुनु कुनै ठूलो कुरा हुँदैन। घण्टौं ऊ एक ठाउँमा एक चित्त भइदिन सक्छ, एकाग्र भइदिन सक्छ। कुनै पनि प्रकारले कुनै पनि प्रकारको काम, चाहे ध्यान होस् या अरू काम होस्, बिना संकल्प गर्नुहुन्न। संकल्पलाई साथमा लिएर अगाडि बढ्यौं भने हामी हरेक कुरामा सफल हुन सक्छौं।

0: अब झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेस्टो साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: शनिश्चरी रोड तीर्थमोल फोन नम्बर 542205

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: मन्जु तिमी त विदेश जान लाग्यौ रे
6: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने गर्ने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: भएका महिलाका अधिकारका कुरा
10: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
11: सफलता अनि संघर्षका कथा
12: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
9: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा
13: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
14: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
15: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
16: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
15: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
17: तिलोत्तमा 5, मडिग्राम रूपन्देही।
16: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
18: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
19: किन झोक्राउनु भछ काका?
20: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
19: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
20: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
21: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानिने न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3, सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-96-228।
22: होइन पुर्खे बा, किन के भएर?
23: बाह्र चौरासी घुमे गरेर
22: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
24: 24 घण्टा इमर्जेन्सी आईसीयू, प्रसुति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
22: होइन रे पुर्खे बा, फेरि दौडिँदै कता हो?
23: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
24: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6, मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
25: हाय दैव, फेरि मदुरा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
26: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
27: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको हार्दिक स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक एकपटक। बूढ़ी गण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह। बूढ़ी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीबाट ठूलो क्षति, 47 जनाको उद्धार, 5 जना सम्पर्कविहीन। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू, तिलोत्तमाको विकास सहकारीद्वारा खाद्य उद्योग सञ्चालन। तिलोत्तमामा मक्सिर 3 गतेदेखि चौथो औद्योगिक व्यापार मेला हुँदै। तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत भूषालको फेरि भेटौला कार्यक्रम सम्पन्न। यस्तै गरी हरिराम दिगामेली पोखरेली समन्वय समितिद्वारा शुभकामना आदान प्रदान। हौसला बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा 8 को साधारण सभा सम्पन्न। अर्घाखाँची ठूला पोखरा सम्पर्क समाजमा नयाँ नेतृत्व। तिलोत्तमा वड़ा नम्बर 9 ज्ञानोदय टोलमा निर्माण गरिएको दुर्गा पञ्चायतन मन्दिरको उद्घाटन। मणिग्राम पुरानो सड़कको दुर्गा मन्दिरको साधारण सभा तथा नवनिर्मित भवनको उद्घाटन सम्पन्न। र झरना स्पोर्ट्स क्लब कुञ्जलापुरद्वारा आयोजित 38 झरना रनिङ सील्ड फुटबल प्रतियोगिताको उपाधि चरंगे वाईसीलाई।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले बूढ़ी गण्डकी नदीको तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा रहन जोखिमयुक्त पुल तथा सड़कबाट आवत जावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशना पालना गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत गोर्खाको चुम्नुब्री गाउँपालिका 6 स्थित लोकपा र चुम्लिङ बीच बिहान गएको पहिरोका कारण बूढ़ी गण्डकीमा लेदो सहितको बाढ़ी आएको र त्यसबाट तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन्। बेपत्ता 5 जनाको खोजी कार्य तीव्र पारिएको उहाँले बताउनुभयो। बाढ़ीले पुल, टेलिफोन टावर, विद्युतका खम्बा, यस्तै गरी निर्माणाधीन बूढ़ी गण्डकी जलविद्युत आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण तथा आसपासका घरमा ठूलो क्षति पुर्याएको छ। इलाका प्रहरी कार्यालय आरू घाटबाट प्रहरी टोली खटिए र नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। बाढ़ी प्रभावित गोरखाको सल्लेरी स्थित निर्माणाधीन जलविद्युत आयोजनाका 12 कर्मचारी सहित 48 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रधानमन्त्री शाहले बताउनुभयो। प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका 127, नेपाल प्रहरीका 133 र सशस्त्र प्रहरी बल नेपालका 277 गरी 437 जना सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो। उद्धारमा सेनाका 4 वटा हेलिकप्टर खटाइएको उहाँको भनाई छ। बाढ़ीको कारण पत्ता लगाउन भूगर्भविद सहितको 3 सदस्यीय टोली ड्रोन सहित परिचालन गरिएको छ भने नेपाल प्रहरीको विपद प्रतिकार्य तथा तालिम केन्द्रमा 50 जनालाई आवश्यकता अनुसार परिचालन गर्ने तयारी अवस्थामा राखिएको प्रधानमन्त्रीको भनाई छ। प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ। आरूघाटबाट बेली ब्रिज जडानको तयारी समेत थालिएको उहाँले बताउनुभयो। गोरखा, लमजुङ र तनहुका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली तथा स्वास्थ्यकर्मी टोलीलाई तयारी अवस्थामा राखिएको प्रधानमन्त्रीको भनाईमा उल्लेख गरिएको छ। प्रभावित क्षेत्रमा अल्पत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीलाई निर्देशन दिएको छ। सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन आवश्यकता अनुसार राहत उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक पूर्वाधार पूर्व सञ्चालन गर्न आवश्यक कदम अघि बढ़ाइएको बताउनुभयो। बूढ़ी गण्डकी नदीमा आइतबार बिहानै आएको विनाशकारी बाढ़ीले ठूलो क्षति पुर्याएको छ। नदीमा लेदो र गेग्रान सहितको बाढ़ी आएपछि प्रभावित क्षेत्रमा हालसम्म 47 जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका 4 वटा हेलिकप्टर सहितका सुरक्षाकर्मी तयारी अवस्थामा यस अघि नै तैनात गरिएको छ। बाढ़ीमा 5 जना अझै सम्पर्कविहीन अवस्थामा छन्। बाढ़ीले 2 वटा मोटरेबल पुल, 4 वटा झोलिङ्गे पुल बगाएको सहायक प्रमुख जिल्लाधिकारी शर्माले बताउनुभयो। उहाँका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दारी तथा आरूघाटको सोती र मानबु जोड्ने पक्की पुल बाढ़ीले बगाएको छ। बाढ़ीले धान्से खोलाको 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। यस्तै माछी खोला र केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। बाढ़ीले चुमुनु ब्री गाउँपालिका 3 पैयू र बगरका करिब 35 घर पनि बगाएको छ। बाढ़ीबाट जमुनु, सल्लेरी, धोभान र घट्टे खोला गाउँमा ठूलो क्षति भएको छ। आरूघाट गाउँपालिका 5 स्थित शान्ति बजार क्षेत्रका घरहरू डुबानमा परेका छन्। तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा आगामी मक्सिर 3 गतेदेखि 16 गतेसम्म मणिग्राममा 4थो औद्योगिक व्यापार मेला, कृषि प्रविधि एवं पर्यटन प्रवर्धन महोत्सव हुने भएको छ। उद्योग, कृषि प्रविधि र पर्यटनमा लगानी दिगो आर्थिक विकासका लागि 4थो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलामा 350 भन्दा बढ़ी स्टल रहनेछन्। आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारवालाहरूसँग विभिन्न चरणमा छलफल सहित मेला तयारीको काम अघि बढ़ाएको जानकारी दिएको छ।